विधि विधानहरूलाई पालन गर्नुपर्छ। देशको नियम कानून मान्ने वा पालन गर्ने विषयमा पवित्र शास्त्र बाइबलले इसाईहरूलाई कुनै निर्देशन दिएको छ कि छैन, यो प्रश्न धेरै जनाको मनमा हुन सक्छ। एक व्यक्ति इसाई भएपछि उसको आफ्नो देशप्रतिका कर्तव्यहरू हुन्छन् कि हुँदैनन्? येशूमा विश्वास गरेपछि ऊ पृथ्वीको अर्कै देशको नागरिक हुन्छ कि हुँदैन? येशूमा विश्वास गरेपछि एक व्यक्तिको आत्मिक जीवन परिवर्तन हुन्छ श्रोता मित्र, तर उसको नागरिकता बदलिँदैन, उसको देश पनि बदलिँदैन। प्रिय मित्रहरू, पवित्र बाइबलले इसाईहरूलाई देशको नियम कानूनहरू पालनमा इमानदार हुनुपर्छ भनेर आज्ञा दिएको छ। सत्य र जीवित परमेश्वरलाई चिनेका कारण इसाईहरू आफ्नो देशप्रतिको कर्तव्यमा अरूहरू भन्दा जोशीला र इमानदारी हुनुपर्छ भन्ने परमेश्वरको इच्छा रहेको छ। बाइबलले यसरी भन्दछ, हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूको अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन् ती परमेश्वरबाटै नियुक्त भएका हुन्। यसकारण प्रशासकहरूको विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ र जस जसले विरोध गर्छन् तिनीहरूले दण्डको आज्ञा पाउनेछन्। किनभने सुकर्मका निम्ति होइन तर कुकर्मका निम्ति शासकहरूको डर मानिन्छ। के तिमी प्रशासकको डरमा रहन चाहदैनौ? त्यसो भए असल काम गर र तिमीलाई तिनीबाट प्रशंसा मिल्नेछ, किनकि तिम्रो भलाइका निम्ति तिनी परमेश्वरका सेवक हुन्। रोमी 13 अध्यायको 1-4 पदसम्म मैले तपाईँलाई पढेर सुनाए श्रोता मित्र। वास्तवमा हरेक नागरिकको आफ्नो एउटा ठूलो जिम्मेवारी रहेको हुन्छ, कर्तव्य रहेको हुन्छ र त्यो कर्तव्य उसले पालन गर्नुपर्छ। इसाई हुँदैमा ऊ देशको कर्तव्यबाट कहिले पनि अलग हुँदैन, उसको नागरिकता पनि बदलिएको हुँदैन। त्यसकारण इसाई भएको नाताले उसले अघिको समय भन्दा अबको समय अझै वफादारी भएर इमानदारी भएर देशप्रति आफ्नो समर्पणता देखाउनु पर्दछ। बाइबलको शिक्षा यो छ कि सबै अधिकारीहरू परमेश्वरको इच्छाद्वारा नियुक्त भएका हुन्छन्। अधिकारी चाहे सानो होस् वा ठुलो, उनले परमेश्वरबाट त्यो अधिकार पाएका हुन्छन्। त्यसकारण अधिकारीको आज्ञा नमान्नु परमेश्वरकै आज्ञा नमान्नु हो। इसाईहरू जसरी राजी खुसीले परमेश्वरको अधीनमा बस्छन्, त्यसरी नै देशका प्रशासकहरूको अधीनमा पनि बस्नुपर्छ। तर पनि परमेश्वरको वचन भंग हुने नीति नियमहरू भने मान्नु हुँदैन, किनकि सर्वोच्च शासक परमेश्वर नै हुनुहुन्छ। शासकहरूलाई परमेश्वरले नागरिकहरूको सेवा गर्न खटाउनु भएको हो। प्रजाको भलाइका निम्ति उनीहरूले काम गर्दछन् ताकि देशमा शान्ति र सुव्यवस्था हुन सकोस्। असल काम गर्ने मानिसहरू प्रशासकहरूदेखि डराउनु पर्दैन, तर खराब काम गर्ने मानिसहरू भने उनीहरूदेखि डराउनु पर्छ, किनकि दुष्टहरूलाई दण्ड दिन उनीहरू परमेश्वरद्वारा नियुक्ति भएका हुन्। येशू ख्रीष्टका विश्वासीहरूले दुष्ट र भ्रष्ट काम गर्ने कुरा आउँदैन, किनकि उनीहरूले त्यही कुराबाट छुटकारा पाएर विश्वासी बनेका हुन्छन्। विश्वासीहरू दुष्टता र खराबीलाई त्यागेका मानिसहरू हुन् श्रोता मित्र। यदि तिनीहरू फेरि त्यही कुरामा फर्केर जान्छन् भने त त्यो दुःखको कुरा हुन्छ। कुनै व्यक्ति विश्वासी भएर पनि अनाज्ञाकारी हुन्छ, उसले आज्ञा मान्दैन, दुष्ट र भ्रष्ट छ भने ऊ साँचो विश्वासी होइन, उसलाई साँचो इसाई अर्थात ख्रिस्टियन पनि भन्न सकिँदैन, तर ऊ एक ख्रिस्टको नाममा कलंक मात्र हो। विश्वासीहरूले देशको सेवा गर्नुपर्छ, देशका निम्ति परमेश्वरसँग प्रार्थना गर्नुपर्छ, आफ्नो देशलाई प्रेम गर्नुपर्छ। बाइबलले यही शिक्षा दिएको छ तपाईँ सम्पूर्ण इसाई मित्रहरूलाई। परमेश्वरका दास पौलले तिनका मित्र तितसलाई लेखेका पत्रमा यसरी भनेका छन्, शासकहरू र अधिकारीहरूका वशमा रहनु र उनीहरूका आज्ञाकारी हुनु र कुनै पनि इमानदार काममा तत्पर हुनु भनी तिनीहरूलाई याद दिलाइदेऊ। तिनीहरूले कसैको बदनामी नगरून्, जय जगडाबाट अलग बसुन्, नम्र होऊन् र सबै मानिससँग भद्रताको व्यवहार गरून्। तितस 3 अध्यायको 1-2 पदमा यसरी भनिएको छ। पौलले कसलाई यी कुराहरू सम्झना दिलाउनु भनेका छन् त? तिनले विश्वास

यीहरूलाई यो कुराको सम्झना गराइदिनु भनेका छन्। येशु ख्रिष्टका विश्वासीहरू चाहे जुनै देशका नागरिक भए पनि उनीहरूले आफ्ना शासक र अधिकारीहरूलाई आदर गर्नुपर्छ, उनीहरूको आज्ञा मान्नुपर्छ। किनकि फेरि पनि म जोड दिएर भन्छु कि येशु ख्रिष्टमा विश्वास गरेपछि एक व्यक्तिको सांसारिक नागरिकता बदलिँदैन, उसको छुट्टै नागरिकता हुँदैन, उसको हृदय विचारहरू र आत्मिक अवस्था मात्र बदलिएको हुन्छ। प्रभु येशु यो संसारमा आफ्नो राज्य खडा गर्न आउनु भएको होइन श्रोता मित्र, पृथ्वी लगायत सम्पूर्ण ब्रह्माण्ड उहाँको हो भनेपछि

र जिउनु पर्ने हुन्छ। दुर्व्यवहार र झगडा फैलिएर जान्छ। यस्ता धेरैवटा कुराहरू देशमा हुन थाल्छन्। बिना व्यवस्था र व्यवस्थाको पालन बिना कुनै देश र समाजमा सुरक्षा हुँदैन। श्रोता मित्र, परमेश्वरले इसाईहरूलाई उहाँको शान्तिका दूतहरू हुनका निम्ति चुन्नु भएको हो। यसकारण अरूले चाहे जेसुकै गरे पनि येशु ख्रिस्टमा विश्वास गर्ने विश्वासीहरूले आफ्नो देशलाई प्रेम गर्दै एक साँचो नागरिकको भूमिका निर्वाह गर्नुपर्छ। खुसीको कुरा छ कि हामी आफ्नो देशलाई प्रेम गर्छौ। हाम्रो देशका प्रशासक अधिकारीहरू सम्पूर्ण देशवासीका निम्ति दिनहुँ परमेश्वरसँग प्रार्थना गर्छौ। प्रभु येशूले एक अवसरमा यसरी भन्नुभयो, जे कैसरका हुन् कैसरलाई देऊ र जे परमेश्वरका हुन् परमेश्वरलाई देऊ। लुका 20 अध्यायको 24 पदमा कैसर एक प्रशासक हुन्। हामीले प्रशासकलाई दिनुपर्ने कुरा प्रशासकलाई र परमेश्वरलाई दिनुपर्ने कुरा परमेश्वरलाई दिनुपर्छ। हामी देशको इमानदार नागरिक भएर जिउनु पर्छ। परमेश्वरको इच्छा यही छ श्रोता मित्र। तर आज धेरै ठाउँमा धेरै मानिसहरूले परमेश्वरको इच्छालाई नबुझिकन नियम कानूनलाई वास्ता नगरिकन आफू खुसी जिएको कारण ठूला ठूला ओहदाका मानिसहरूदेखि लिएर सानो सानो ओहदामा काम गर्ने मानिसहरू पनि भ्रष्ट भइरहेका छन्। तर बाइबलले भन्छ कि हामी हरेक इसाईहरू एक इमानदार नागरिक भएर देशमा उन्नति ल्याउनको लागि परमेश्वरको शान्तिको प्रतिनिधित्व गर्नको लागि तत्पर हुनुपर्छ र यही कार्यमा परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछ। र परमेश्वरको व्यवस्था पालन गर्दै हरेक अधिकारी र प्रशासकहरूको अधीनमा बसेर देशको निम्ति केही गर्नुपर्छ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस्त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। आँसु र पसिना यी दुवै हाम्रो जीवनका महत्वपूर्ण प्रतिक्रियाबाट उत्पन्न हुने तरल तत्व हुन्। आँसु पीड़ामा बग्छ र पसिना मेहनतमा बग्छ। थुप्रै हृदय स्पर्शी कविताहरू कोरिएका छन् आँसुको विषयमा, पसिनाको विषयमा। पसिनाको बारेमा, मेहनत गर्ने कुरामा धेरै कुराहरू हामी चारैतिर सुन्छौं, तर आँसुको बारेमा कम नै। कसै कसैले आँसु एक कमजोर मनको प्रतिक्रिया हो भनी भन्छन्। एउटा गायकले त यसरी पनि गाएका छन्, लोग्ने मान्छे भएर रुनु हुँदैन। हालै एउटा प्रत्यक्ष अनलाइन शिक्षा क्रममा हङकङका एक परिपक्व अगुवाले यसरी आफ्नो मन्तव्य प्रस्तुत गरिरहेका थिए। आँसु नम्रता र दीनताको पहिचान हो भने पसिना अहंकारको। भनाईको तात्पर्य यो थियो, पसिनाको जिकिर आउँदा धेरैले मैले गरेको, मैले बनाएको, मैले बगाएको, मैले परिश्रम गरेको जस्ता अहंकारीवादी गन्ध त्यहाँ उनीहरूको कुराहरू

बाट आउँछ भने आँसुले सधैं तोडिएको पीड़ा नम्रताको आभास दिन्छ। पहिलो सामुएल 30 अध्यायको 4 पदमा दाऊद र तिनीसँग भएका मानिसहरू यति धेरै रोए कि तिनीहरूमा अझ रुने शक्ति नै रहेन। तर पछि दाऊदले परम प्रभु आफ्ना परमेश्वरबाट बल पाए। भजन 6 अध्यायको 6 पदमा दाऊद भन्दछन्, आफ्नो आर्तनादले थाकेर म लाचार भएको छु, हर रात म रोएर मेरो ओछ्यान भिजाउँछु, म रोएको परमप्रभुले सुन्नु भएको छ। त्यो कस्तो मानिस होला जसको आँखामा कहिल्यै आँसु आएका छैनन्? सोच्नुहोस् त, तपाईँ अघिल्लो पटक कहिले रुनु भएको थियो? सोच्दै गर्नुहोस् है, म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मेरा प्रिय श्रोता तपाईँ प्रति म कृतज्ञ छु। प्रत्येक दिनको यी सेवाहरूमा तपाईँ धेरै धेरै हजारौं श्रोता मित्रहरू यो कार्यक्रम सुन्ने गर्नुहुन्छ र तपाईँ कतिले मलाई लेख्नुहुन्छ, सम्पर्क गर्नुहुन्छ, मलाई सुझाव दिनुहुन्छ, मलाई प्रार्थना गर्नुहुन्छ, सान्त्वना दिनुहुन्छ, सहयोग गर्नुहुन्छ, म कृतज्ञ छु। परमेश्वरले निरन्तर तपाईँको जीवनमा आशिष दिउन्।

बर्खाको बेलामा साह्रै गाह्रो हुन्छ होइन त, खेत रोप्न पर्यो, बारीतिर जानु पर्यो, हिलो हुन्छ चारैतिर, कति गाह्रो छ। म पनि मेरो घर गाउँको खेत रोपाई र अन्न बालीको यो प्रक्रियामा व्यस्त भएको छु, संलग्न भएको छु। दुःखको साथमा परिश्रम गर्नेहरूले नै फलको आशा गर्न सक्छन्। दुःख कष्ट साथ जिउनेले नै दुःख पछि आनन्दको अनुभव गर्न सक्छन्। प्राय दुःखमा आँसु समावेश हुन्छ, पीड़ा हुन्छ, रुनु के त ठिक हो र? भजन संग्रह 126 5 र 6 पद यसरी हामीसित बोल्छ। आँसुका साथमा छर्नेहरूले आनन्दका गीत गाउँदै कटनी गर्नेछन्। जो रुँदै रुँदै बिउ बोकेर छर्न जान्छ, त्यो फसलका बिटाहरू बोकेर आनन्दले गीत गाउँदै फर्कनेछन्। मैले धेरै कथाहरू, गवाहीहरू, जीवनका साक्षीहरू सुनेको छु, जहाँ मानिसहरूले आफ्नो जीवनमा धेरै संघर्ष गरेका छन्, रुँदै रुँदै उनीहरू जिएका छन्, तर समयको अन्तरालमा, फसलको कटनीमा यस्ता समयहरू आएका छन्, अब उनीहरूको जीवन आनन्दले भरिएको छ र ती जीवनहरू अरूको निम्ति आशिषका पात्र बनेका छन्। इजरायलीहरू समय समयमा विभिन्न राज्य तथा साम्राज्यहरूको बन्धनमा पर्दै आइरहेका थिए। कति त खमारा बनेका थिए, कति निर्लज हुने गरी उनीहरूले कुटपिट सहेका थिए र कतिको हत्या समेत भएको थियो। निर्वासनमा बाँचेकाहरूले बडो कष्टसँग रुँदै प्रार्थना गर्ने गर्थे। त्यस्ता प्रार्थनाहरू बिउ जस्तै हुन्थे। यी बिउहरू पछि गएर धेरै आशिष बन्थे। जब उनीहरूले छुटकारा पाउँथे अनि आनन्दका भजनहरू गाउँथे, यात्रामा निस्कन्थे, आँसुसित छर्नेहरूले आनन्दसँग कटनी गर्नेछन्। दुःख कष्ट समस्या रिस एक्लोपन डर अनि खुसीको बेलामा पनि एउटा मानिसको भावनात्मक प्रतिक्रिया हुन्छ रुनु। परमेश्वरको नजरमा आँसुको मोल अति मूल्यवान छ। परमेश्वरको वचनमा घरिघरि ठाउँ ठाउँमा हामी आँसुको कथाहरू देख्दछौ। यी आँसुहरू धेरै जसो बन्धनबाट छुटकाराका निम्ति बगाइएका आँसुहरू छन्। बाइबलको सबैभन्दा छोटो पद प्रभु येशु रुनुभयो, योहन्ना 11 अध्यायको 35 पद। यस पदले उहाँको प्रेम र करुणाको बखान मात्रै गर्दैन, त्यसले उहाँको अर्जबिन्दी आँसुसित भिजिएको पनि देखाउँछ। गतसमनेको बगैँचामा अन्धकारका शक्तिसँग संघर्ष गरिरहनु हुँदा उहाँ हाम्रो निम्ति रुँदै हुनुहुन्थ्यो। कोही कोही आत्मग्लानीबाट विक्षिप्त भएर पनि रुन्छन्। त्यस प्रकारका आँसुहरू आत्मिक हुँदैनन्। त्यसरी रुँदा क्षणिक तनावबाट छुटकारा हुन्छ, तर गहिरो आत्मिक तृष्णा त्यसले पूरा गर्दैन। जागृतिको प्रयासमा, जागृतिको अभ्यासमा, जागृतिको खोजीमा पश्चातापले हाम्रो जीवनबाट आँसु बगाउँछ। आँसुले हामीलाई परमेश्वरको उपस्थितिको समीपतामा लैजान्छ। हाम्रा अर्जबिन्तीका बगेका आँसुहरू सधैँ धेरै नै मूल्यवान हुन्छन्। ती आँसुहरूले अरूहरूका निम्ति अर्जबिन्तीका साक्षी समावेश गर्छन्। अर्जबिन्तीको गहिरो तृष्णालाई प्रकट गर्छन्। आँसुसित प्रार्थना प्राय एक्लै प्रभुसित समय बिताएको बेला हुने गर्छ। सामान्यतया पवित्र आत्माले सामूहिक भन्दा पनि व्यक्तिगत प्रार्थना गर्ने समयमा बढी हामीलाई आँसु दिनुहुन्छ, आँसुले छुनुहुन्छ। जब पवित्र आत्मा हामीलाई अस्वाभाविक ढंगबाट छुनुहुन्छ, त्यही बेला बढी स्वाभाविक र स्वतन्त्र साथ हाम्रा आँसुहरू हामीबाट बग्न थाल्छन्। यसरी हाम्रो अर्जबिन्तीको प्रतिक्रिया आँसुसित हुन्छ। पवित्र आत्माको शक्तिको अनुभव गर्दै उहाँले दिने आँसुलाई स्वागत गरिनुपर्छ। कहिलेकाहीँ परमेश्वरले हामीलाई रुन पनि लगाउनुहुन्छ। उपदेशक 3 अध्यायको 4 पदले भन्दछ, रुने एउटा समय छ। हो, हरेक कुराको एउटा समय छ। मण्डली, चर्च, गिर्जामा भएका कमजोरी, पाप, अट्ठेरीपन, चिसोपन, अक्षमापन
इत्यादि इत्यादि कुराले मण्डली सुस्ताए झैं लाग्छ, हैन त? सो समयमा रुनुको विकल्प नै छैन। सुधारको निम्ति रुनुपर्छ, पश्चातापको निम्ति पक्क पनि रुनुपर्छ। यी सबै कुराले हामीलाई अवश्य नै त्यही धारमा डोर्याउनेछ। नेहमायाको रुवाई तपाईँ र हामीलाई थाहै छ। उनले आफ्नो जाति समुदायको माझमा भएको कहाली लाग्दो अवस्था देखेर त्यो भत्केको उजाड भएको यरुसलेमको पर्खाल र जलेका ढोकाहरूको अवस्थामा विलाप गर्दै उनी रोएका थिए। नेहमा एक अध्यायको चार पदमा यो साक्षी छ, यो समाचार सुनेपछि बसेर म रोएँ। हो, उनी प्रार्थना पनि गरे, उनले पश्चाताप पनि गरे, उनी उपवास पनि बसे, तर यहाँ सबभन्दा पहिलो कुरो छ, यो समाचार सुनेपछि बसेर म रोएँ। के कारणहरू छन् यो आँसुसँग छर्ने कुराहरूको? त्यो के हो भन्दा, हामी आफ्ना संसारको लागि रुनुपर्छ। तपाईँ र म एउटा संसारमा छौं, किनकि संसारमा पाप बढ्दैछ, दुष्ट मानिसहरू झन झन खराब हुँदै गइरहेका छन्। यी मानिसहरू दुष्टताका खोल मात्रै होइन तर धार्मिकताका खोल पनि उडेका हुन सक्छन्। धोका दिनु, चोट पुर्याउनु, मानिसहरूलाई थरी थरीका आफ्ना कुचरित्रले निर्ममतापूर्वक हत्या गर्नु, यो सामान्य कुरा छ। अरूको चासो राख्नु, अरूका ससाना कुराहरूलाई खोजाल्दै कोट्याउँदै हिँड्नु, यो सामान्य कुरा भएको छ। दोस्रो तिमोथी 3:1-5 उल्लेखित पाप र अधर्म प्रष्ट छन्। परमेश्वरलाई भन्दा आफैलाई बढी प्रेम गर्ने, अहंकारी, घमण्डी, अरूमाथि दुर्व्यवहार गर्ने, आमा बुवा प्रति अनाज्ञाकारी, अकृतज्ञ, अपवित्रता, प्रेम रहित, क्षमा नदिने, सराप्ने, निष्ठुरी, असल काम नरुचाउने, छली, उत्याउला, अहंकारले फुलेका, परमेश्वरलाई भन्दा सुख विलासलाई प्रेम गर्ने, व्यभिचारी, बलात्कारी, यस्तै घृणित कामहरूमा संलग्न हुने व्यक्तित्वहरू अधर्म। हामी हेर्नुहोस् त कस्तो निर्दयी भएका छौ। झन झन परिस्थिति खराब हुँदै गएको छ, अपराधले सीमा नागिसकेको छ। हाम्रा चर्च, गिर्जा, मण्डली, हाम्रो जीवन शक्तिहीन भएको जस्तो आभास हुन्छ। पेन्टिकोसको दिनदेखि उसो चर्च, गिर्जा, मण्डली शक्तिशाली रूपमा आफ्नो प्रभाव छोड्दै आए पनि आजका दिनहरूमा त्यस्तो प्रभाव कमजोर शिथिल हुँदै गएको भान हुन थालेको छ। चर्च र मण्डलीहरू आफ्नो नमूना बिर्सदै आफ्ना आफ्ना शिक्षाहरू र सिद्धान्तमा कट्टरपन्थी बन्दै विश्वास गर्ने विश्वासीमा सीमित हुँदै गएका छन्। पवित्र आत्माका शक्तिमा भर पर्नुको सट्टा सिद्धान्तमा भर पर्ने यस्ता समूहहरू बन्दै गएका छन्। हामीले आफूलाई अति नै श्रेष्ठ र जीवित ठाने पनि अति कमजोर र चिसो हुँदै गएका छौं। चर्चमा साँचो सिद्धान्त गुमिसकेको कारणले गर्दा नै होला झुटो शिक्षा मौलाउन थालेको छ। हाम्रा मण्डलीहरूको आत्मिक अवस्था लाउडिकियाको मण्डली जस्तै मन तातो तातो जस्तै भएको छ। हामी कता कता विश्वासी जस्तै भए तापनि आत्मिक रूपमा सेलाएका छौं कि जस्तो आभास लाग्छ। अधिकांश समूहहरूमा विश्वासीहरूको जमघटका लागि मात्रै भेला हुने गरेको जस्तो परिस्थिति छ। सस्तो मनोरञ्जनात्मक कार्यक्रमहरू थपिएका छन्। अझै हिजो आज त थरी थरीका यी तकनिकले र संचारका माध्यमहरूले झिलिमिली बनाइदिएको छ वातावरण नै। जहीँ जहीँ जहिले पनि झापाङ चुबुक भइरहेको छ, तर आत्मिकता सेलाउँदै गइरहेको छ। पावलको कथनले भन्दछ, अब निद्राबाट बिउजने समय आइसकेको छ, रात धेरै बितिसक्यो, दिन नजिकै आइपुगेको छ। Romans 13:11-12 प्रार्थनालाई प्रभावकारी बनाउन आँसु मात्र पर्याप्त छैन, यसको निम्ति प्रार्थना गर्ने बोझ भएको हृदय र परमेश्वरमा पुकारा गर्ने प्राण चाहिएको छ, अन्तस्करण चाहिएको छ। संसारका मानिसहरू नरकतिर दौडेर गइरहेका छन् र तपाईँ र म यस्तो परिस्थितिमा चुपचाप बस्नु आत्मिक अपराध हो।
मनपर्ने समयमा मात्र प्रार्थना गर्नु बिना बो सुक्खा आँखाले प्रार्थना गर्नु आत्मिक जग बिनाको प्रभु म हुनु हो। आँसु बगाउनु अनन्त कटनीको लागि आफ्नो आँसु रोपेको जस्तै हो, रोपेको जस्तै कुनै दिन अवश्य नै हामी फसलको कटनी गर्नेछौ। कुराकानी गर्दा गर्दै समयले मलाई बिदाई दिएको छ। आज यो अप्ठ्यारो विषय छ। भजन 42 भजन लेखकले लेखेका छन्, मेरो आँसु रात दिन मेरो आहार बनेको छ। आँसुले हाम्रा बगेका आँसुले तपाईँ र मलाई उहाँको नजिक नजिकमा ल्याउँछ, ईश्वरीय पीड़ाको आभास दिन्छ, उहाँको आत्मामा डोर्याउँछ। यासु हाम्रै निम्ति नभएर नरकको बाटोतिर दौड़िरहेका पाइलाहरूको निम्ति हुन्छ। यस धरतीमा झरेको तपाईँ र मेरो आँसुको मूल्य छ। प्रभु यीशुले भन्नुभयो, म तिम्रो आँखाको आँसु पुछिदिनेछु। यो आश्वासन तपाईँ र मेरो निम्ति परमेश्वरले निरन्तर तपाईँको जीवनमा

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: आछि नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। जीवने स्याइगु थासे ध्यान बिउ। जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवनिया छेन श्रृंखला भाग सात के छि सकसित न सुब्या थौ जी छगु जीवने दुगु स्याचा या त सम्बोधन याय त जुया सुना थो शारीरिक स्याचा न जुइफु वो भावनात्मक स्याचा न जुइफु यकु ई नापा जीस व्यवहार यापी मनुते पाखे जीस जुना वया सुनुगु भावनात्मक घाहे दक्ले तदंगु स्याचा या स्रोत ख जीस याबले शारीरिक स्याचा या त छु भामलागु रूपे विचार याना ऐसा न ताथे यकु अवस्था दु गन स्याचा झिगु नीति सवा यु ज्यायाई छा दासा स्यागुने झिगु भौतिक मे छु जुया सुंगु दु धका सिके फै गुली गुली झिगु भिंगु जुइगु नीति ज्ञानपु उकि स्याना सुंगु थ्या ल्यामा धका झिस बिचायाना ज्याया मागु दु उदाहरण यो लागि गथेकी छिगुला च्याना चुङ्गु मिया लिक्क तल धासा छिगुला तुरुन्तै तापक्क यिङकी छि छ्या थथे यानगु धासा मि याना छिगु लाते पुना वै अले स्याना चुङ्गु मि छु कछन स्याचा मचासा मि यक्कु लिक्क ला तया तै एन तया तल धासा ठुकी तस्क घापा जुइफु मेगु उदाहरण छिगु मे संक्रमण कारण छिद स्याना चुङ्गु महसुस याएन फु थगु स्याचा या कारण छिगु मे संक्रमण जुया चुङ्गु थासे बालक सोया सचेत जुई अले संक्रमण पाखे छुटकारा जुई त मागु पला याके त प्रेरित जुई छा धासा छिद आ स्याचा महसुस या ये मास्ति मव अले छिद स्याचा मधुगु संक्रमण जुगु खसा संक्रमण यु यकु ई तक्क मतलब याई मखु थुकी छिगु मया त तदंगु नोक्सा नियाफु यक्कु हे जुगु संक्रमण यु कारण छिगु मव लिकाया छे मालिगु जुइफु छि महसुस याना चुङ्गु पीडा या त संकेत थे बिचाया वो स्यागु कारण या त सम्बोधन याय त थुकी छि त सता चुङ्गु दु उकि स्यागु मध्या उनीमा धका भावनात्मक पीडा न अथे हे ज्या यै गुबले छि त तवै निराश जुई याकचा जुई दुख जुई उदास जुई वो डिप्रेसने महसुस जुई ठोस हगु संकेत ख कि छिके छु भावनात्मक समस्या दु गुकिया त छि सम्बोधन यायमा अले छि थुकिया त व्यवस्था याइगु लेया दिल धासा थो मध्या उनी मुखु वास्तवे थो झन बामलाना वनिगु सम्भावना दु छि थुकिया त सम्बोधन याय त पला मन्याको तले झिगु नुग व हृदय के दुने छुङ्गु भावनात्मक आघात या त गथेना समाधान याएगु भजन सच्ची व पीस नेगु अध्याय यो सोङ्गु पदे तया त गुदु वेकल नुग क्वातु पिन्त लाका दि अले इमगु घाले पट्टी चिना दि परमेश्वर छम जक्क ख छिगु टुटे जुगु नुग या त लाके फुम वेक लाके फुम परमेश्वर हे ख छिद यागु हे भावनात्मक पीडा महसुस जुया चुन धासा परमेश्वर के छगु समाधान डु गुकी थुकिया त लङ्की मत्तीय पुस्तक झिन्छगु अध्याय निचाको पदके धया त गुदु कुकुबिया त्यानु सापी फुक्म जिथ्या झासु लङ्क वा झिन छिम त आरम्भी थो छिद यसु बिउगु बुना पौख प्रार्थना वेक या त मालेगु ल्यादिस अले छिगु दुने महसुस याइगु दक्को पीडा वेक या नाप व्याख्या याना दिस अले छिद मासा वया न्होने खोबिहाक हुँ वेकल छिगु लुए ल्याके त ल केनापी एर्मिया झिन्याको अध्याय झिङखुगु पदे धया त गुदु छिगु वचन वोबले झि उपी वचन नयाँ छिगु वचन याना झित न्याइपुल अले झिगु नुगले लस्ता भेबिल हे दक्को शक्ति दुम परम प्रभु परमेश्वर मनु देश झित छिकपिन मनु धाइगु छिगु भावनात्मक काया त लङ्केत ग्वाहाली जुइगु मेगु ख धैगु परमेश्वरया बचने बियाथगु प्रतिज्ञा या त मननियागु हेख छिगु अवस्था या त सम्बोधन याइगु बाइबले चोङगु प्रतिज्ञा माला दिस बाइबले वो पद लुमङ्का दिस ठो हान हान धया दिस अले ठुकी बुलुन छिगु स्याजा लनाउने भजन श्रीगु अध्यायु न्यागु पदे धया तगु दु वेकया त धैगु घौपल खया नीति जक ख वेकया दया माया मसितले दया सुनि चच्छी खुमासा सुथला जित सुख दै परमेश्वरिया मतिना छिगु आत्मा दुहा वे त बिया दिस सुभ्या बिया वेकया उपस्थिति दुहा हुँ अले पक्का न छिगु खोबी हिले गुली हिली वो छिगु दुख आनन्द के परिणत जुई थौ वचन नेना दिगुले छित परमेश्वर सुभावीमा जयमसी नेनामिपी छिमस नकतिन हे जक बाइबलिया प्रभावशाली शिक्षक व आत्मिकी लपु केना दिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेला दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवादीमा जय मसी
3: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ
4: यीशुले तपाईलाई जहाँ पठाउनुहुन्छ त्यहाँ जाने छनोट गर्नुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 17 यहाँहरूलाई स्वागत छ। धेरै क्रिश्चियनहरूले आफ्नो क्रिश्चियन सेवकाय निर्धारण गर्न आफ्नै संवैधानिक तर्क प्रयोग गर्छन्, तर बाइबलले हामीलाई कहिले त्यस्तो गर्न सिकाउँदैन। अरूले आफ्नो पास्टर वा कुनै अन्य क्रिश्चियन अगुवालाई आफ्नो सेवकायको बोलावट निर्धारण गर्न दिँदछन्। यो पनि धर्मशास्त्रले हामीलाई क्रिस्टको शरीरभित्र काम गर्न कसरी मार्गदर्शन गर्छ भन्ने कुरासँग मेल खाँदैन। एफिसीको पुस्तक 1:21 सबै शासन र अधिकार र शक्ति र राज्यमाथि र यस युगका मात्र होइन तर आउने युगका पनि जति नाउँ छन् ती सबैमाथि उहाँलाई राख्नुभयो। उहाँको पुनरुत्थानको समयमा यीशु ख्रीष्टलाई यस संसारसँग सम्बन्धित सबै कुराहरूमा पूर्ण अधिकार र शक्ति दिने परमेश्वरको निर्णय थियो। एफिसीको पुस्तक 1:22 र परमेश्वरले सबै कुरा उहाँका पाउँ मुनि राखिदिनुभयो र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो। प्रिय श्रोता, चर्चभित्र सेवाहरू तोक्ने सन्दर्भमा परमेश्वरले विशेष गरी येशूलाई यो जिम्मेवारी दिनुहुन्छ र साँचो सेवा गर्न चाहने प्रत्येक क्रिश्चियनको कर्तव्य हो कि उसले आफूलाई येशूको अधिकारको अधीनमा समर्पण गर्नुपर्छ। तपाईँको बोलावट तपाईँले निर्णय गरेको कुरा होइन वा अरू कसैले तपाईँलाई दिने कुरा होइन, यो येशू ख्रीष्टबाट आएको हो। एफिसीको पुस्तक 1:23 जुन मण्डली उहाँको शरीर उहाँको पूर्णता हो र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ। परमेश्वरको योजना अनुसार क्रिस्टको शरीरले कसरी काम गर्छ भन्ने सुन्दरता म तपाईँहरूसँग बाँड्न चाहन्छु। हामी प्रत्येकले व्यक्तिगत रूपमा येशूलाई हाम्रो प्रभुको रूपमा समर्पण गर्नुपर्छ। हामीले उहाँको आवाज सुन्नुपर्छ र हाम्रो जीवनको लागि उहाँको योजना पालना गर्नुपर्छ। जब हामी आज्ञाकारी हुन्छौ, येशूले सबै क्रिश्चियनहरूलाई एक टोलीको रूपमा मिलेर काम गर्न सक्षम बनाउनुहुन्छ। प्रत्येक व्यक्तिले सेवकाई प्रभावकारी बनाउन आवश्यक भूमिका पूरा गर्दछ। 1 कोरिन्थीको पुस्तक 1:9-10 परमेश्वर विश्वास योग्य हुनुहुन्छ जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको संगतिमा तिमीहरू बोलायो। अब भाइ हो हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु कि तिमीहरू सबै एकअर्कासँग सहमत हौ र तिमीहरूको माझमा केही फुट नहोस्, तर तिमीहरू एकै मन र एकै विचारका हौ। जब हामी प्रत्येकले व्यक्तिगत रूपमा यीशुले हामीलाई दिनुभएको मिसन पूरा गरिरहेका हुन्छौँ, तब हामी विभिन्न समूहहरूमा विभाजित हुने छैनौ। हामी एक अर्कासँग मिलेर परमेश्वरको सेवा गरिरहेका हुनेछौ। प्रेरितको पुस्तक 2:46 पद, तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे र घर घरमा रोटी भाँच्थे र तिनीहरू खुसी र शुद्ध हृदयले मिलिजुली खान्थे। यो क्रिस्टको शरीरको लागि परमेश्वरको योजना हो। हामी एकतामा मिलेर काम गरौं। यीशु ख्रीष्टलाई हाम्रो प्रभुको रूपमा सेवा गरेर साझा उद्देश्य बाँडौं। कलसीको पुस्तक 3:17 पद, कुरा वा काममा जे गर्छौ सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु यीशुको नाममा गर। यो परमेश्वरको आज्ञा हो। हाम्रो सबै वचन र कार्यहरू हाम्रा प्रभु यीशु ख्रीष्टको आज्ञाकारितामा हुनुपर्छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
3: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि फोन नम्बर 01-6619-460 01-6619-460 सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: के भयो? के को हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
4: गाउन भाडामा,
5: गाउन भाडामा,
4: हे गाउन भाडामा।
6: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
7: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
8: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
9: र 9818-25-12-40, 9818-25-12-40।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: रिचार्ड सी ट्रेन्च प्रधान विषय भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
4: यो गुड न्युज एफएमबाट आउने गुड न्युज प्रवासी सन्देश कार्यक्रम चाहिँ मलाई असाध्यै मन पर्छ हौ नाति।
5: होइन हजुरबा, यो गुड न्युज प्रवासी सन्देश कार्यक्रम चाहिँ तपाईँलाई किन अति मन पर्छ?
4: ल सुन नाति, प्रवासमा रहेका छोरा छोरीको आवाज सुन्न पाइन्छ, आशिष सुन्न पाइन्छ, त्यति मात्र कहाँ हो र हाल खबर बुझ्न पाइन्छ। त्यही भएर मलाई यो कार्यक्रम अति मन पर्छ। त्यति मात्र कहाँ हो र हामीले पनि फोन गरेर प्रवासमा रहेका प्रियजनहरूलाई सम्झन सकिन्छ ठ्याक्क पारेर।
5: ए हो र हजुरबा, मेरो पनि विदेशमा धेरै साथी सङ्गी छन्, म पनि उनीहरूलाई फोन गरेर सम्झन चाहन्छु, सन्देश दिन चाहन्छु, हाल खबर बुझ्न चाहन्छु।
4: त्यसो भए तैले गुड न्युज प्रवासी सन्देश कार्यक्रम सुन्नु पर्छ ठ्याक्क पारेर। मंगलबार बेलुकी 4 बजीदेखि 5 बजीसम्म आउँछ, बुझिस?
5: बुझे हजुरबा, बुझे।
4: यो कार्यक्रमलाई चाहिँ प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले। म त सुन्छु, तपाईँहरू पनि सुन्ने होइन त ठ्याक्क पारेर।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी,
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यसुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लो किन नि, के भयो, सन्चो भएन?
10: होइन, यतिकै जाने मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
11: ए कुरा त्यस्तो पो, ल हेड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते, कति कामले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
13: हस् म्याडम।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
1: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
2: दाखबारीका मजदुरहरू, नमस्ते तथा जय मसी। म जोनी एरिक्सन टाडा, म एघारौं घडीका लागि प्रभुलाई धन्यवाद दिन्छु। वास्तवमा म मत्ती 20 अध्यायमा भएको दाखबारीका एघारौं घडीका मजदूरहरू बारेको त्यो अद्भुत दृष्टान्तका लागि परमेश्वरलाई धन्यवाद दिँदैछु। मलाई पक्का छ तपाईँलाई यो कथा थाहा छ। एकजना दाखबारीका मालिकले बिहान 6 बजे दिनभरिको ज्याला तोकेर आफ्ना दाखबारीमा काम गर्न मजदूरहरू बोलाउँछन्। त्यसपछि उनले बिहान 9 बजे, मध्याह 12 बजे, दिउँसो 3 बजे र फेरि बेलुकी 5 बजे अरू मजदूरहरूलाई काममा लगाउँछन्। बेलुकी 6 बजे अर्थात 11 घडीमा मालिकले आफ्ना सबै मजदूरहरूलाई तिनीहरूको ज्याला दिन भेला गर्छन्। तर बिहानैदेखि काममा खटिएका मानिसहरूले जब दिउँसो 3 बजे र बेलुकी 5 बजे आएका मजदूरहरूले पनि आफूसरह नै ज्याला पाएको देख्छन्, तब तिनीहरूले आफू ठगिएको महसुस गर्छन्। मेरो मतलब, ती पछिल्ला मानिसहरूले त केवल 1-2 घण्टा मात्र काम गरेका थिए, अनि यहाँ तिनीहरूले पूरै दिनभरिको ज्याला पाइरहेका छन्। तिनीहरूले यो घोर अन्याय भयो भन्दै गुनासो गरे। तर दाखबारीका मालिकले ती बिहानै आएका मजदूरहरूलाई सम्झाउँछन् कि उनले तिनीहरूलाई सम्झौता अनुसारकै पूरा ज्याला दिएका छन्। उनले तिनीहरूलाई भन्छन्, मित्र, कृपया ध्यान दिनुहोस् कि उनले तिनीहरूलाई आफ्ना मित्र भनेका छन्। मैले तिमीमाथि केही अन्याय गरेको छैन। के तिमीले मसँग पूरा 1 दिनको ज्यालामा काम गर्ने कबुल गरेका होइनौ? तिम्रो पाउने ज्याला लिएर जाऊ। यस पछिल्लालाई पनि तिमीलाई दिए जति म दिन चाहन्छु। मेरो जति छ त्यो म आफूले चाहे जस्तो गर्न सक्दिन र मेरो उदारतामा तिम्रो आँखा किन जल्ने? मैले वर्षौंदेखि देखेकी छु कि धेरै मानिसहरूलाई यो दृष्टान्त स्वीकार्न गाह्रो हुन्छ। तपाईँले हत्याराहरूको कथा सुन्नुभएको होला, जसले मृत्युदण्डको सामना गर्दा भावुक भएर आँसु बगाउँदै पश्चाताप गर्छन्, ख्रिस्तीतिर फर्कन्छन् र पीड़ितहरूसँग क्षमा माग्ने प्रयास गर्छन्। तिनीहरूले यहुन्ना 3:16 अन्तिम शब्दका रूपमा कानी खुसी गर्दै ज्यान गुमाउँछन्। के स्वर्गदूतहरू साँच्चै तिनीहरूको मुक्तिमा आनन्द मनाउँछन् त? के त्यस्ता मानिसहरूलाई स्वर्गमा खुशी साथ अंगालो हालिन्छ त? यदि तिनीहरूको पश्चाताप र स्वीकारोक्ति साँचो हो भने अवश्य पनि हालिन्छ। त्यस्ता मानिसहरू 11 घडीका मजदूरहरू हुन् जो मुस्किलले स्वर्गमा प्रवेश गर्छन्। यो साँचो हो कि जब येशूले आफ्ना अनुयायीहरूलाई इनाम दिनुहुनेछ, तब तिनीहरूसँग देखाउनका लागि धेरै कुरा नहुन सक्छ, तिनीहरूका लागि धेरै मुकुटहरू नहोलान्। तर हेर्नुहोस्, तिनीहरूको उद्धार भएको छ, तिनीहरू बचाइएका छन्, तिनीहरू स्वर्गका नागरिक हुन्, तिनीहरूसँग ख्रिस्टको धार्मिकता छ। मेरो एउटी पक्षघाती साथी छिन् जो एउटा बन्दुकधारी बलात्कारीको आक्रमणमा पर्दा उनको मेरुदण्डमा चोट लागेर अपाङ्ग भइन्। उनले 35 वर्ष भन्दा बढी समय व्हीलचेयरमा बिताएकी छिन्, जबकि उनलाई आक्रमण गर्ने मानिसले जेलमा केवल 3 वर्ष मात्र बितायो। तर त्यो मानिसको मृत्यु नभएसम्म मेरो साथीले उसको मुक्तिका लागि प्रार्थना गरिरहिन्। यद्यपि उनलाई थाहा भएसम्म उसले ख्रिस्टलाई स्वीकार गरेन, तैपनि यदि उसले ख्रिस्टलाई ग्रहण गरेको भए मेरो यो पक्षघाती साथी धेरै खुशी हुने थिइन्। मलाई पूरा विश्वास छ कि यदि त्यो मानिस येशु कहाँ आएको भए उनी परमेश्वरको उदारताप्रति कहिले दाह गर्ने थिएनन्। दाखबारीका मजदूरहरूको दृष्टान्तले हामीलाई सिकाउँछ कि परमेश्वरले मानिसहरूलाई मानव न्यायको मापदण्ड अनुसार व्यवहार गर्नुहुन्न। त्यसको सट्टा यो दृष्टान्तले परमेश्वरको दया नै मुक्तिको मुख्य आधार हो भन्ने कुरामा जोड़ दिन्छ। साथै यसले मृत्युशय्यामा पश्चाताप गर्ने मानिसहरूप्रति हामीभित्र हुन सक्ने श्रेष्ठताको भावना, ईर्ष्या वा प्रतिस्पर्धालाई त्याग्न बाध्य पार्छ। परमेश्वर नै तिनीहरूको न्यायाधीश हुनुहुनेछ। यदि परमेश्वरले चाहनुभयो भने उहाँले त्यो 11 घडीको मजदूरको उद्धार गर्नुहुनेछ। येशूका दृष्टान्तहरू यस्ता बुद्धिले भरिएका छन् जो प्राय हाम्रा मानवीय स्वभाव र सोचको विपरीत हुन्छन्। हाम्रो मानव तर्क येशूका दृष्टान्त र तिनका पाठहरूसँग बाजिन्छन्, त्यसैले तिनलाई पढ्नु र अध्ययन गर्नुपर्छ। म तपाईँलाई आजै बाइबल उठाएर मत्ती 20 अध्याय पढ्न प्रोत्साहन गर्छु, अनि पढ्दै गर्दा परमेश्वरको बुद्धिबाट प्रोत्साहित हुनुहोस्। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082848 70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
2: माया र सद्भावले मात्र बाल बालिकालाई बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
4: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौ। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
5: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौ र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
8: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
9: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
7: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाखा 29 थमेल, काठमाडौँ।
8: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
9: फोन नम्बर 40225444 40225444
7: र 40225744 40225744।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम सुर संगीत। यस कार्यक्रमलाई गीत ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एण्ड अडियो मिनिस्ट्री कुपन्डोल।
3: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: अधिक जानकारीका लागि
3: मोबाइल 9841939980 9841939980।
2: वरदान बुक्स एण्ड अडियो मिनिस्ट्री कुपन्डोल।
4: जय मसीह। नमस्कार, सधैँ हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम सुर संगीत लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ। दिनको शुरूआत भइसकेको छ र तपाईँहरूले पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ र यस कार्यक्रमलाई पनि तपाईँहरूले सुनेर साथ दिन सक्नुहुनेछ। र सुर संगीत सोमबार बिहान यसै समयमा गुड न्यूज एफएमको प्रसारणमा प्रसारण भइरहेको छ। तपाईँहरूले जुन जुन माध्यमहरूबाट सुनिरहनु भएको छ, रेडियो मार्फत, फेसबुक मार्फत, अनलाइन मार्फत, हाम्रो पात्र मार्फत, जहाँ जहाँबाट गुड न्यूज एफएमलाई सुनिरहनु भएको छ, यहाँहरूलाई एकदमै हृदयबाट नै धन्यवाद दिन चाहन्छु। र सुर संगीतमा चाहिँ हामी सुर र संगीतको विषयमा नै कुराकानी गर्ने गर्दछौं। गीत संगीतबाट पनि परमेश्वरको महिमा गर्न सकिन्छ। गीतहरू गुनगुनाउनुपर्छ, गीतहरूबाट परमेश्वरको महिमा गर्न सकिन्छ भनेर चाहिँ यो चाहिँ हामीले भन्दा पनि परमेश्वरको वचनमा पनि हामीलाई बताइएको छ। होइन, विभिन्न व्यक्तित्वहरूले परमेश्वरको वचनमा हामी हेर्छौं भने भजन किताब गीतहरू लेखेका छन्, भजनहरू गाएका छन्, परमेश्वरको महिमा गरेका छन्। होइन, सपन्याको पुस्तकमा त परमेश्वर एकदमै खुसी हुनुहुन्छ, हाम्रो निम्ति उहाँले गीत गाउनुहुन्छ भनेर पनि लेखिएको छ। त्यो कारणले गर्दा हामी उहाँको प्रशंसा गर्न चाहन्छौं, उहाँलाई खुसी बनाउन चाहन्छौं, उहाँको नजिक जान चाहन्छौं। त्यो एउटा माध्यम चाहिँ गीत संगीत हो। गीत संगीतबाट पनि हामी उहाँको नजिक जान सक्छौं, यो त वे हो भनेर हामी भन्न चाहन्छौं। र हामी यसको लागि चाहिँ एउटा प्रश्न तीनवटा जवाफ पनि लिएर आउने गर्दछौं र त्यो तीनवटा जवाफमा चाहिँ एउटा जवाफ चाहिँ राइट हुन्छ र जसले राइट आन्सर बताउनुहुन्छ तपाईँहरू मध्येबाट एकजनालाई हामी गोला प्रथाद्वारा चाहिँ विनर बनाउँछौं र यहाँले एकदमै आकर्षक गिफ्ट चाहिँ ह्याम्पर पाउनुहुनेछ जसलाई दिएर सहयोग गर्नुभएको छ वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन डोलले। र तपाईँहरूले त्यहाँ गएर आफ्नो गिफ्ट ह्याम्पर कलेक्ट गर्नुपर्ने हुन्छ। र गीत संगीतमा चाहिँ यो चाहिँ एउटा उत्कृष्ट वरदान हो र यो वरदानलाई बल्दो बनाउनुपर्छ भन्ने हाम्रो उद्देश्य रहेको छ। जसले गीत लेख्नु भएको छ, गाउनु भएको छ, गायक हुनुहुन्छ, गायिका हुनुहुन्छ, शब्द रचनाकार हुनुहुन्छ, होइन, उहाँहरू को हुनुहुन्छ त, कसले चाहिँ यो गीत गाउनु भएको छ त भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। त्यो कारणले गर्दा एउटा प्रश्न राखिरहेका छौँ। आज पनि प्राविधिक मित्रले मलाई प्रश्न बनाउनमा सहायता गर्नुभएको छ। आजको प्रश्न ढिला नगरीकन म तपाईँहरूको बीचमा राख्न चाहन्छु। आजको प्रश्न रहेको छ, सुन्दरता भ्रमात्मक हुन्छ, सुन्दरता उडेर जान्छ, परमेश्वरको भय मान्ने स्त्री नै आदरणीय हुन्छन् भन्नेको, गीतको रचनाकार को हुनुहुन्छ भन्ने आज रहेको छ। यसमा गीत कसले गाउनु भएको हो भन्ने भनेको भए चाहिँ धेरैले मिलाउनुहुन्थ्यो होला, अथवा धेरैले चाहिँ उहाँले भनेर अहिले मैले प्रश्न राख्दा राख्दै भन्नुहुन्थ्यो होला। तर शब्द रचनाकार कस्तो राम्रो लाग्छ मलाई, यो शब्द रचना गर्ने व्यक्ति चाहिँ अझै विशेष हो जस्तो लाग्छ। अनि उहाँको नाम हामीले सोधेका छौँ, अप्सन एमा हुनुहुन्छ थिर कोइराला, बीमा हुनुहुन्छ सन्तोष तिरवा, सीमा हुनुहुन्छ सन्तोष रामदाम, एउटा अप्सनलाई तपाईँले छान्नुपर्ने हुन्छ। र सुरुवातमा यही गीतको साथ दिन्छु म र तपाईँहरूले पनि 4470754 फोन कल पनि गर्न सक्नुहुन्छ अथवा वाट्सएपमा 9802344646 पनि फोन कल गर्न सक्नुहुन्छ अथवा भनौँ तपाईँहरूले फेसबुकमा पनि कमेन्ट गर्न सक्नुहुनेछ। यो गीतको साथ दिन चाहन्छौ, गीतलाई एकदम ध्यानपूर्वक सुनिदिनुहोला, गीतपछि भने हामी आउने नै छौं।

0: हजुरले केही नै आश्रिषमय गीत रहेको छ, यही गीतलाई आजको शीर्ष गीत बनाएको छ र यो गीतको शब्द रचनाकार हामीले सोधिरहेका छौँ। तपाईँहरूले एउटा रचनाकारको नामलाई भन्नुपर्ने हुन्छ, हामीले तीनवटा अप्सन राखेका छौँ, एउटा अप्सनलाई तपाईँहरूले छानिदिनु भए हुन्छ र आउनुहोस् हामी उहाँलाई स्वागत गर्छौँ। हेलो
1: हेलो जयमसी।
0: हजुर जयमसी, स्वागत छ, कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ? ओहो हजुर, वैशी पार्टीबाट मिस पाजी बोल्दै हुनुहुन्छ, एकदमै स्वागत छ। अनि कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदमै ठिक छु, तर अलिकति अशान्ति पनि छु घरको कारणले गर्दाखेरि, भनौँ पर्ला प्रार्थनामा सम्झिदिनु होला।
0: हजुर पक्कै पनि हामी प्रार्थनामा याद गर्नेछौँ, हजुर हजुर हामी प्रार्थनामा याद गर्नेछौँ, परमेश्वरले शान्ति दिनुभएको होस् र अनि आजको प्रश्नतिर लागौँ हामी। हजुर आजको प्रश्न रहेको छ, सुन्दरता भ्रमात्मक हुन्छ, सुन्दरता उडेर जान्छ, परमेश्वरको भय मान्ने स्त्री आदरणीय हुन्छन् भन्ने गीतको शब्द रचनाकार को हुनुहुन्छ? अप्सन एमा थिर कोइराला, बीमा सन्तोष तिरुवा, सीमा सन्तोष रामदाम हुनुहुन्छ, कुन चाहिँ अप्सन जान्न चाहनुहुन्छ? हजुर थिर कोइरालाले भनेर भन्न चाहनुहुन्छ, गेस गर्नुभएको छ अप्सन ए कतिको राइट छ पक्कै पनि अन्तमा बताउनेछु, तर सहभागिता सबभन्दा ठूलो कुरा हो। अनि फेरि पनि भन्न चाहन्छु परमेश्वरले तपाईँलाई शान्ति दिनुभएको होस्। धेरै धन्यवाद छोटो है तारीलाई। हजुर जयमसी, उहाँ हुनुहुन्थ्यो मिस पामा हर्जनज्यू, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र कोही श्रोता आउनुभएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो हेलो हेलो, हजुर कोही हुनुहुन्थ्यो तर उहाँ बाहिरिसक्नु भएको छ, फेरि पनि तपाईँहरूले फोन कल गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ, व्हाट्सएप पनि खुल्ला छ, कोही हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
2: हेलो, जय मसी
0: जय मसी, हाम्रो हाम्रो को हुनुहुन्छ? हजुर हजुरले नाम भनिदिनु पर्यो भनेर सोध्यो भने फेरि अब नाम थाहा भइसक्यो होइन, अमिताजी, अमिताजीको स्वरै फरक छ।
2: धन्यवाद,
0: हजुर अमिताजीले जो जो लप्पै भन्न बिर्सिनु भयो नि आजकल हामीलाई। होइन होइन मैले चिनेको तर होइन मैले चिनेको तर
2: जलपानमा भनेको नै हेलोले नै अब
0: हेलोले नै चिनिसकेको
2: हुन्छ कि भनेर
0: होइन होइन जयमसीले नै चिनिसकेको तर अब तपाईँले पनि कतै यसो आफ्नो नाम भनिदिनुहुन्छ कि अरूले अब अमिताजीले नै भनेको पनि कतिजनालाई सुन्न मन लागिरहेको हुन सक्छ त्यो कारण
2: बिर्सिनु भइसके
0: मैले त बिर्सेको छ
2: भनेर मैले नभनेको
0: म त एकदमै बिर्सिनै सक्दिनँ नि अब त्यो बिर्सिने कुरै आउँदैन नि। हजुर हजुर आरामै हुनुहुन्छ
2: भएकोमा?
0: हजुर हजुर आरामै हुनुहुन्छ नि अमिताजी?
2: आरामै छु, व्यस्त छु, एकदमै
0: व्यस्त हुनुहुन्छ, मस्त हुनुहुन्छ, खुसी हुनुहुन्छ, यो भन्दा ठुलो कुरा के हो र होइन?
2: एकदमै व्यस्त भइरहेछु।
0: हजुर व्यस्त भएन भने त फेरि विभिन्न किसिमको तनावहरू हुन्छ होइन, सोचहरू धेरै कुराहरू आउँछ।
2: हाम्रो टिमको लागि चाहिँ एकदम प्रार्थनाको खाँचो छ।
0: हजुर
2: हाम्रो टिम अब यो टिमलाई चाहिँ घर परिवारमा सबैलाई एउटा एउटा बाधा आएर कस्तो गाह्रो भइरहेछ।
0: टिमैलाई आए पछाडि झन् सजिलो,
2: सबजना बिरामी छ, घर परिवारै बिरामी भएर अब डाँडाको प्रार्थनाको लागि जो जो उभिन हिँडिरहेछु।
0: ए हजुर
2: सबैको परिवारमा चाहिँ एकदमै बाधा आइरहेछ, प्रार्थना गरिदिनु होला, एकदमै प्रार्थनाको खाँचो भइरहेछ।
0: प्रार्थनामा याद गर्छौ,
2: एकजना बहिनी पनि एलर्जी भएर हस्पिटलमै भर्ना भएको छ।
0: ए हजुर हजुर अहिले त्यस्तै नै छ,
2: सदरक भाइ पनि एकदम बिरामी त्यो भाइरल ज्वरोले
0: एकदम भाइरल ज्वरो छ र केही दिनमा त्यसले निको पनि बनाउँछ हामी प्रार्थना याद गर्छौँ
2: एकदम नानीलाई चाहिँ यो पनि प्रार्थनामा एकदमै याद गरिदिनु होला
0: हजुर हामी प्रार्थनामा याद गरिरहेका पनि छौँ तपाईँहरूको लागि हामीले सधैँ हाम्रो प्रार्थनामा सम्झिरहेका
2: घर परिवारमा अमेलको कुराहरू छ कस्तो यो जहिले दानाको प्रार्थना हुने बेला भयो कि कस्तो बाधाले चाहिँ हामीलाई बाटो छेक्न आउँछ भने
0: तर हामीले त्यो बाटो बाटोमा आएको बाधालाई पन्छाएर हामी डाँडासम्म पुग्नै पर्छ होइन
2: काँडालाई हटाउनु पर्छ काँडालाई भिज्न आएको हामीलाई परिचय आएको हो थाहा छ
0: अलिकति बाक्लो खालको जुत्ता लगाएर होइन बाक्लो खालको जुत्ता मोजा लगाएर त्यो काँडालाई हटाएर हामी डाँडो चाहिँ उक्लिनै पर्छ
2: परमेश्वरले दिनुभएको मेलमिलापको जुत्ता लाउनु पर्छ
0: हो पक्कै पनि त्यही भन्न खोजेको त्यो जुत्ता लगाएर डाँडोमा चाहिँ उक्लिनै पर्छ र अमिताजी आजको प्रश्न हजुरलाई राख्नुपर्छ
2: तिर कोइराला भन्न चाहन्छु
0: हजुर तिर कोइराला चाहिँ किन भन्नुभयो होला हजुर यसको कारण
2: मलाई थाहा छ मलाई थाहा छ
0: गीत गाउनु भयो अनि त्यही भएर गीत उहाँले लेख्नुभयो भन्नु फेरि जे होस् तपाईँले गेस गर्न पाउनुभयो एबीसी जुनसुकै भन्न पाउनुभयो कहिले के कारण पनि भनिदिनु भयो भने राम्रो तर पनि मैले बुझिसकेको छु धेरै धन्यवाद अमिताजी फोन कल गरेर साथ दिनुभयो अहिले भने छुटौँ है त हामी
2: हुन्छ धन्यवाद
0: हजुर हजुर उहाँ हुनुहुन्छ अमिता महर्जनज्यू हामीलाई पाटनबाट फोन गरेर साथ दिनुभएको थियो अप्सन ए बताउनु भएको छ तपाईँले अप्सन बी पनि भन्न सक्नुहुन्छ सी पनि भन्न सक्नुहुन्छ के थाहा आजको राइट एन्सर एबीसीमा त एउटा पक्कै पनि छ तपाईँ राइट पनि हुन सक्नुहुन्छ र कोही आउनु भएको छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ हेलो हजुर जय मसी हाम्रो हजुर गुड मर्निङ गुड मर्निङ तपाईँ धर्मेन्द्र पासवानज्यू बोल्दै हुनुहुन्छ हजुर म एकदमै ठिक छु हाम्रो धर्मेन्द्र पासवानज्यू कस्तो हुनुहुन्छ
3: अहिले त ठिकै छु म्याम अब त्यही हो अपरेसन गराउनै पर्छ
0: जस पानी बेसरी खाइरहनु भएको छ धर्मेन्द्रजीले
3: पानी त बेसरी खाइराखेको छु त्यो पित्त थैलीमा छ के पत्री त्यही भएर अब
0: त्यही हजुर
3: पित्त थैलीमा पत्री त्यो भएको त्यो डाक्टरले बोल्नु भएछ अपरेसनै गराउनु पर्छ
0: हजुर हजुर हामीले प्रार्थना गरिदिइरहेका छौँ हजुरको लागि र
3: परमेश्वरले भन्नुभएछ अपरेसनको लागि त परमेश्वरले भन्नुभएको छैन नि अहिले
0: हजुर हो नि तपाईँ पानी खाँदै गर्नुहोस् होइन अनि प्रार्थना पनि हामी गरिरहेका छौँ तपाईँ पनि गरिरहनु भएको छ र जे गर्नुपर्छ हजुर हो नि परमेश्वरले देखाउनुहुन्छ असल बाटो र आजको प्रश्नको उत्तर कुन चाहिँ भन्न चाहनुहुन्छ
3: एकचोटि नै मैले त सुनिराखेको तर म आज गेस गर्छु आज सी भन्छु है
0: हो सी भन्न चाहनुहुन्छ सन्तोष रामधाम भन्न चाहनुहुन्छ हजुर केही छैन गेस गर्न पाइन्छ एकदम धेरै खुसी लाग्यो धेरै धन्यवाद अहिले भने छुटौँ है त हजुर हजुर जय मसी हजुर उहाँ हुनुहुन्छ धर्मेन्द्र पासवानज्यू हामीलाई फोन गरेर साथ दिनुभएको थियो अप्सन सी बताएर जानुभएको छ कोही स्वागत आइसक्नु भएको छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ
4: हेलो जय मसी
0: जय मसी अर्जुनजी स्वागत छ हजुरलाई
4: हजुर धन्यवाद
0: हजुर आरामै हुनुहुन्छ
4: म एकदम आरामै छु हजुरलाई कस्तो छ नि
0: हजुर म पनि एकदमै आरामै छु तपाईँहरूको प्रार्थना र वास्ताको लागि एकदमै धेरै धन्यवाद अनि के छ सिक्किमतिरको हालखबर अर्जुनजीको हालखबर के छ
4: मेरो हालखबर भन्नुपर्दाखेरि एकदम राम्रो छ परमेश्वरले आशिष दिनुभएको छ है
0: हजुर
4: अझै असल मित्र पाएको छु त्योभन्दा खुसीको कुरा केही छैन है
0: हजुर
4: कार्यहरू एकदम रमाइलो भइरहेछ राम्रो भइरहेछ अब दिनदिनै यता पनि पवित्र महासभाको तयारी हुँदैछ है सत्रदेखि पच्चिससम्म 9 दिने लामो कन्भर्सेसन सुरु भइरहेछ भनौँ न
0: ए हजुर हजुर एकदमै खुसी लाग्यो
4: मिलाएर एकदम आउने कोसिस गर्नु होला भन्न चाहन्छु
0: अब पहिला चाहिँ अर्जुनजी नै नेपाल यता आउनुपर्छ होला अनि त्यस पछाडि बिस्तारै तपाईँले कतिको प्रार्थना गरिदिनुहुन्छ हाम्रो लागि अनि त्यही अनुसार हामी उता पनि आउन सक्नेछौँ है त
4: त्यसको लागि पनि मैले भनिरहेको छु परमेश्वरसँग होइन, प्रभु असल हुनुहुन्छ, प्रभुले सबै थोक असम्भव छैन उहाँमा है, सबै कुरा सम्भव छ,
5: हजुर पक्कै पनि तपाईँको प्रार्थना छ भन्ने हामीलाई विश्वास छ र प्रार्थना गरिदिनु हुने र वास्ता गरिदिनु भएको लागि धेरै धन्यवाद। अनि अर्जुनजी आजको
4: हजुर
5: हो नि, वास्ता गर्ने व्यक्ति हुनु ठुलो कुरा हो, परमेश्वरले हामीलाई एकअर्कालाई प्रेम गर्नै सिकाउनु भएको छ।
4: हजुर हजुर, तपाईँको बात काटे जस्तो प्रभुले पनि हामीलाई प्रेम गर्नै सिकाउनु भयो है।
5: हजुर हो नि, हो नि,
4: बिक्री गर्नु है,
5: घृणा गर्न सिकाउनु भएको छैन परमेश्वरले, प्रेम गर्नै सिकाउनु भएको छ, एकदम असल कुरा हो र एकदमै धेरै धन्यवाद हजुरको सबै प्रार्थनाको लागि, सहायताको लागि। अर्जुनजी हामी तपाईँप्रति एकदमै धन्यवादी छौँ र आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ।
4: आजको प्रश्नको उत्तर चाहिँ अप्सन सी भन्न चाहन्छु।
5: हजुर अप्सन सी भन्न चाहनुहुन्छ, सन्तोष रामदाम भन्न चाहनुहुन्छ।
4: हजुर हजुर
5: हजुर अर्जुनजी एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो, छिटौँ है त अहिलेलाई।
4: हजुर हुन्छ सबैलाई प्रेम जयमसी। हजुर
5: हजुर जयमसी। हजुर उहाँ हुनुहुन्थ्यो अर्जुन प्रधानज्यू, सिक्किमदेखि हामीलाई फोन गरेर साथ दिनुभएको थियो। यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ, कोही श्रोता आउनु भएको छ आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो हेलो हेलो हजुर कोही हुनुहुन्छ? हजुर हजुर जयमसी। हजुर हजुर म एकदमै आरामै छु। सावित्रीजी बोल्दै हुनुहुन्छ? हजुर आरामै हुनुहुन्छ नि? हजुर
6: आराम छु, स्वस्थ छु, प्रभुको अनुग्रह हजुरहरू प्रार्थना।
5: हजुर एकदमै खुसी लाग्यो स्वास्थ्य हुनुभएको, शैली पनि परमेश्वर स्वास्थ्य राख्नु भएको होस्, स्वास्थ्य नै सबभन्दा ठुलो धन हो होइन, परमेश्वरले धेरै आशिष दिनुभएको होस्। अनि सावित्रीजी आजको कार्यक्रम सुन्दै हुनुहुन्छ? हजुर
6: हजुर सुन्दैछु, पनि फोन पनि लाउँदैछु, सुरुदेखि लागेको पनि काट्यो
5: है। ए हजुर जे हो सुरुदेखि लगाउनु भएको रहेछ, 10:24 जाँदा त तपाईँसँग कुराकानी हुन पायो, यो धैर्यताको फल पनि परमेश्वरले मिठो दिनुहुन्छ।
6: गर्नु भएकोमा पनि सुन्दा आनन्द आउँछ।
5: हजुर हजुरले धैर्य नगरिदिनु भएको भए यसरी म कुराकानी गर्नै पाउँदिन थिए होइन, हामीले सावित्रीजीको आवाज सुन्नै पाउँदैन थियौँ, यहाँ हो सब एकचोटि गरे भइहाल्यो भनेको भए। अनि यसको लागि हजुरलाई हृदयबाट एकदमै धेरै धन्यवाद। अनि आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
6: प्रश्न राख्नु न, उत्तर दिने कोसिस गर्छु।
5: हजुर हस् प्रश्न यस प्रकार रहेको छ, सुन्दरता भ्रमात्मक हुन्छ, सुन्दरता उडेर जान्छ तर परमेश्वरको भय मान्ने स्त्रीको नै आदरणीय हुन्छन्। यो गीतको शब्द रचनाकार को हुनुहुन्छ? अप्सन एमा थिर कोइराला, बीमा हुनुहुन्छ सन्तोष तिरवा, सीमा हुनुहुन्छ सन्तोष रामदाम।
6: म ए नै भन्छु है, थिर कोइराला भन्न चाहन्छु, अब यो चाहिँ गेस मात्रै हो मेरो पनि है।
5: हजुर यो गीतको आवाजलाई सुनेर तपाईँले गेस गर्दै हुनुहुन्छ? हजुर एकदमै धेरै धन्यवाद सहभागिताको लागि, अनि हजुरले एकदमै लामो समय पर्खेर हामीसँग कुराकानी गरिदिनु भएको लागि परमेश्वरले एकदमै आशिष दिनुभएको छ र उहाँ तपाईँलाई जयमसी। हजुर हजुर उहाँ हुनुहुन्थ्यो सावित्रीजी, हामीलाई फोन गरेर साथ दिनुभएको थियो। स्वतः तपाईँको पालो यो समय, आजको प्रश्न रहेको छ, सुन्दरता भ्रमात्मक हुन्छ, सुन्दरता उडेर जान्छ, परमेश्वरको भय मान्ने स्त्री नै आदरणीय हुन्छन् भन्ने गीतको शब्द रचनाकार को हुनुहुन्छ र कोही श्रोता आउनु भएको छ आउनु सबै मलाई स्वागत गर्नेछौ। हेलो
7: हेलो जयमसी।
5: जयमसी नैनाजी स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ?
7: धन्यवाद, म आरामै छु। अनि हजुरलाई दिदी सन्चै हुनुहुन्छ?
5: म पनि एकदमै ठिक छु। अनि हरिसिद्धितिर के गर्दै हुनुहुन्छ?
7: म यतिकै बसिरहेको छु, अहिले हजुरको कार्यक्रम सुन्दै, अनि अहिले फोन कति ट्राई गर्दै थिएँ, ठ्याक्कै लागिहाल्यो हजुरसँग बोल्नु पाएँ, त्यति नै खुसी छु।
5: एकदमै हामी पनि
7: हजुर सुनिसक्नुभयो?
5: हजुर खाना खाना बाँकी नै छ हजुर। हजुर नैनाजीले खानुभयो?
8: मैले खाएर अहिले भर्खरै कार्यक्रममा फोन गरेको लागि पनि हाल्यो।
5: हजुर, अनि आजको प्रश्न सुन्दै हुनुहुन्छ कि भन्नुपर्छ हजुरलाई?
8: हजुर, म अप्सन सी सन्तोष रामधाम भन्न चाहन्छु। ल
5: हजुर, अप्सन सी भन्न चाहनुहुन्छ। एकदम धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो नैनाजी। छिटो है तरिलाई।
8: हस्, धन्यवाद। जय मसी।
5: जय मसी। हजुर, उहाँ हुनुहुन्थ्यो नैना थापाज्यू, हरि सिद्धिबाट फोन गरेर साथ दिनुभएको थियो। अप्सन सी बताएर जानुभएको छ। हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ, 4470754 भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9802344646। यो समय र गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

0: हजुर निगिनी आशिष म एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु। भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम सुर संगीत म ज्ञान तपाईँलाई साथ दिइरहेकी छु। कोही श्रोत आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
1: कोही गर्छन् व्यापार बिजनेस, कोही गर्छन् किसानी, अध्ययारोमा ढुङ्गा हान्छु लाउला र निशानी। सही उत्तर सुन्नलाई त हजुरमै भर पर्छु। आजको प्रश्नको उत्तरमा अप्सन ए ग्यास गर्छु।
0: ओहो, अप्सन ए ग्यास गर्छु, एकदमै स्वागत छ। निर्मला बोहरा, रश्मिला बोहरा, हजुर पछाडिको मिलाएछु, अगाडिको अलिकति मिस्टेक गरेछु, मलाई एकदम माफ गर्नुहोला। रश्मिलाजी हजुर आरामै हुनुहुन्छ?
1: हजुर ठिकै छ। हामीहरूलाई हजुरहरूलाई कस्तो छ?
0: हजुर हामी एकदमै ठिक छौ। हजुरले त अब सुरुदेखि अन्तिमसम्मको सबै सकिसक्नु भएको छ होइन, राइट आन्सर पनि बताइसक्नुभयो, आइ पनि सक्नुभयो। हजुर एकदमै धेरै धन्यवाद। यो कलामा परमेश्वरले, यो वरदानमा परमेश्वरले एकदमै धेरै आशिष दिनुभएको होस् रश्मिलाजीलाई। हामी एकदमै खुसी छौ रश्मिलाजीसँग यसरी कुराकानी गर्न पाउँदा। फरक प्रकारले प्रस्तुत हुनुहुन्छ, तपाईँको यो प्रस्तुति एकदमै रमाइलो खालको छ, एकदम रोचक खालको छ, एकदम परमेश्वर धेरै आशिष दिनुभएको छ। यसरी नै हामीलाई खुसी आनन्द दिनुभएको लागि एकदमै धेरै धन्यवाद। अनि सबै कुरा ठिकै छ रश्मिलाजी? हजुर अप्सन ए भनिसक्नु भएको छ, एकदमै धेरै धन्यवाद सहभागिताको लागि। यसरी नै सहभागिता जनाउँदै जानुहोला, इला भनेछौँ है त हजुर। जय मसी। हजुर उहाँ नै त्यो रश्मिला बोहराज्यू छाउनीबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो र निकै नै रमाइलो तरिकाले उहाँले प्रवेश गर्नुभएको थियो। र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ र सुन्दरता भ्रमात्मक हुन्छ, सुन्दरता उडेर पनि जान्छ, तर परमेश्वरको भय मान्ने स्त्री चाहिँ आदरणीय हुन्छन् भन्ने चाहिँ गीतको बोल रहेको छ, एकदमै यथार्थ कुरा छ। र कोही श्रोता आउनु भएको छ, आउनु सक्नु उहाँलाई स्वागत गर्नेछौ। हेलो,
2: हेलो दिदी नमस्कार।
0: हजुर नमस्कार, उमेश रेग्मी ज्यू बोल्दै हुनुहुन्छ। हजुर आरामै हुनुहुन्छ उमेशजी?
2: आरामै छु।
0: हजुर अनि उमेशजी आजको प्रश्नको उत्तर हजुर बताउनुहुन्छ कि प्रश्न राख्नुपर्छ?
2: मैले सुनिसके, अप्सन सी भन्छु।
0: हजुर अप्सन सी भन्न चाहनुहुन्छ। अनि विराटनगरतिर खबर के छ हजुर?
2: घाम लागिरहेछ।
0: हजुर जी होस्, घाम लागिरहेको छ, धेरै दिन पानी परिसक्यो होइन?
2: छैन पानी पर्न सकेको।
0: तपाईँहरूकोतिर पानी पर्न छोडे, यता चाहिँ पानी परिरहेको छ, त्यो कारणले
2: यस्तै हो।
0: हजुर केही छैन उमेशजी, धेरै धन्यवाद सहभागिताको लागि, अहिले भनेछु त है त हजुर। हजुर नमस्कार। हजुर उहाँ हुनुहुन्थ्यो उमेश रेग्मीज्यू, विराटनगरदेखि फोन गरेर साथ दिनुभएको थियो। कोही श्रोत आउनु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
3: हेलो मिस, मिस हजुर।
0: जय मसी पम्पाजी, स्वागत छ हजुरलाई।
3: धन्यवाद मिस, आरामै हुन्छ नि त
0: हजुर? म एकदमै ठिक छु, तपाईँ चाहिँ आज अलि ठिक हुनुहुन्न के हो?
3: मलाई त कति दिन भइसक्यो, रुगा खोकी ज्वरो आएर उठ्न सकेन, काममा जान सकेन, श्रीमान पनि बिरामी हुनुहुन्छ, अस्ति बेहोस हुनुभएको थियो।
0: ए हो र, हामी एकदमै प्रार्थनामा याद गर्नेछौ र एकदमै ख्याल राख्नुहोला। परमेश्वरले चङ्गाई गर्नुभएको छ तपाईँहरू दुवैजनालाई, एकदमै स्वरै अर्कै भएछ, स्वरमा गलामा।
3: हिजो पनि बिहान छप्पै बसेको थियो
0: हजुर,
3: आज पनि बिहान छप्पै बसेको थियो, अहिले अलिअलि खुल्यो छ।
0: ए हजुर, परमेश्वरले एकदमै चङ्गाई गर्नुभएको छ हाम्रो पम्पाजीलाई, सबै कुरामा सहायता गर्नुभएको छ। हजुरको हस्बेन्डको लागि पनि हामी प्रार्थनामा याद गर्नेछौ र यस्तो अवस्थामा पनि फोन गरेर साथ दिनुभएको लागि हजुरलाई हृदयबाट धन्यवाद दिन चाहन्छु। कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ हजुर? हजुर ए गिफ्ट गर्न चाहनुहुन्छ, फेरि पनि धन्यवाद हजुरलाई सहभागिताको लागि। छिटौँ है त अहिलेलाई। हजुर धैमसी पम्पा रोका हुनुहुन्थ्यो, एकदमै बिरामी हुनुहुँदो रहेछ, उहाँको लागि प्रार्थना गर्न अनुरोध गर्न चाहन्छु। उहाँको हस्बेन्डको लागि प्रार्थना गरिदिनु होला, उहाँको लागि प्रार्थना गरिदिनु होला। कोही श्रोत आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो, हेलो,
4: हेलो जयमसी।
0: हजुर जयमसी सुशीलजी स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ?
4: हजुर म त आरामै छु।
0: हजुर कामतिरै हुनुहुन्छ होला?
4: हजुर
0: हजुर। अनि आजको कार्यक्रममा रहेको प्रश्न हजुरले सुन्नुभयो कि, बताउनु पर्छ हजुर? हजुर, आजको प्रश्न रहेको छ, सुन्दरता भ्रमात्मक हुन्छ, सुन्दरता उडेर जान्छ, परमेश्वरको भय मान्ने स्त्री नै आदरणीय हुन्छन् भन्ने आजको गीतको बोल रहेको छ। यसको शब्द रचनाकार को हुनुहुन्छ भनेर आज हामीले सोधेका छौँ। अप्सन एमा हुनुहुन्छ, थिर कोइराला बीमा हुनुहुन्छ, सन्तोष तिरवासीमा हुनुहुन्छ, सन्तोष रामधाम। हजुर, यही गेस गर्न चाहनुहुन्छ। हजुर, एकदमै धेरै धन्यवाद सुशीलजी सहभागिताको लागि। अहिलेलाई भने छिटो है त। हजुर, हजुर, उहाँ हुनुहुन्थ्यो सुशीलजी, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र अप्सन ए बताएर जानुभएको छ। एबीसीमा एउटा अप्सन छान्न सक्नुहुन्छ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
5: नमस्ते राजु काबरा।
0: हजुर नमस्कार। हजुर आरामै हुनुहुन्छ राजुजी? हजुर, कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ? हजुर, प्रश्न यस प्रकार रहेको छ, सुन्दरता भ्रमात्मक हुन्छ, सुन्दरता उडेर जान्छ, परमेश्वरको भय मान्ने स्त्री नै आदरणीय हुन्छन् भन्ने आजको गीतको बोल रहेको छ। शब्द रचनाकार सोधेका छौँ हामीले। अप्सन एमा हुनुहुन्छ, थिर कोइराला बीमा हुनुहुन्छ, सन्तोष तिरवासीमा हुनुहुन्छ, सन्तोष रामधाम। सी भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद राजुजी, फोन गरेर साथ दिनुभयो। हजुर, उहाँ हुनुहुन्थ्यो राजु काप्रा विराटनगरदेखि फोन गरेर साथ दिनुभएको थियो। यसरी नै तपाईँहरूले पनि साथ दिन सक्नुहुन्छ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
6: हेलो, जय मसिनी, म किचनमा बसी बसी।
0: हजुर, जय मसी पम्फाजी, स्वागत छ हजुरलाई स्टुडियोमा। बसी बसी हामीले स्वागत गरेका छौ। आशा छ तपाईँहरू सन्चै हुनुहुन्छ।
6: एकदमै धन्यवाद स्वागत गर्नुभएको लागि। तपाईँको अनुग्रह, परमेश्वरको अनुग्रह, सबैजनाको प्रार्थनाद्वारा ठिक छु। परमेश्वरलाई धन्यवाद, हजुरहरू सम्पूर्णलाई धन्यवाद। ठिक छु म एकदमै।
0: हजुर, एकदमै खुसी लाग्यो। हामीले प्रार्थनामा याद गरिरहेका छौँ तपाईँहरूको लागि। र आजको प्रश्न राख्नुभन्दा अगाडि तपाईँको चितलाङतिरको हालखबर के छ त हजुर?
6: इतलाङको हाल खबर, मौसम चाहिँ त्यही हो, कहिले पानी पर्छ। हिजो नि पानी परेको थियो, ठुलै पर्यो हिजो नि, दुई बजे भन्दा अगाडि अलिकति रह्यो। बेलुका पनि परेको थियो, अहिले पनि घाम लाग्ने, कहिले कहिले बादल लाग्ने, पानी पर्ला जस्तो भइरहेछ।
0: भने पछाडि अहिले यो सिजनमा चितलाङमा मान्छेहरू त्यति घुम्न आउनुहुन्न होला?
6: ती त एक गाडीको कतिवटा गाडी आएको थियो अस्ति शनिबार त, अनि हिजो पनि रिजर्भको गाडी थुप्रै गएको छ। तर त्यति ठुलो चाहिँ पर्ने होइन, होइन ठुलो परे नि एकछिन पर्छ, जे होस् घुम्ने मान्छे त आइरहेको छ। अस्ति शनि के अरे शुक्रबार पनि मेरो बहिनीको छोरा र साथीहरूले कलेजबाट आएको थियो बाइकमा।
0: ए हजुर,
6: अनि घुम्न त आइरहेको छ, उता भेडा फार्मतिर जाने घुम्ने, मैनी झर्रा गएर आएको भन्दै थियो मेरो बहिनीको छोरा, नि जाँदा नि आउँदा नि पस्यो। जे होस् आइरहेको छ, गाडी रिजर्भहरू गरेर, बाटो त्यस्तो ऊ छैन, पहराहरू छ, त्यति पहिरो जाँदैन यो थाङपुरको बाटो पनि आइरहेको छ। सङ्गति भन्दा चाहिँ अस्ति शनिबार अनि बाबु तान लाउन बोलाएको थिएँ, अनि तान लाउन छोडेर पनि अनि आराधना सङ्गतिमा जान पाएँ। परमेश्वरलाई धन्यवाद, होइन बेसो मिठो अरे भेटघाट, अनि त्यही हो। हुन त अब हिबसे नि अब परमेश्वरले सहायता त गर्नुहुन्छ, आशिषै भएको छ, तरै पनि मण्डली परिवार सबै भेटेर अनि एकजना बहिनी चाहिँ अनि यता छोडेर काठमाडौँ घर बहिनी भक्तपुरमा भन्ने कुराहरू छ, अनि पम्फा दिदीलाई चाहिँ भेटाइदिनु पर्ला, अनि उहाँ यही मण्डली हाम्रै मण्डली भेटिदेखि हुन्थ्यो भन्ने कुराहरू छ, अनि भक्तपुरमा मण्डली छ हाम्रै कैनिया, अनि पम्फा दिदी भक्तपुरको हो भनेर एकजना यताको बहिनीलाई चाहिँ भने, अनि उहाँ जाने भन्दा चाहिँ हामी रोएर पनि आयौँ है। अनि जे होस् अस्ति नगा भए चाहिँ मैले उसलाई भेट्नु हुँदैन थियो, तर फोन नम्बर त थियो, अब व्यस्तता भनौँ न उहाँ पनि अब चाहिँ, अनि त्यस्तै हो सेवा सङ्गतिहरू चाहिँ भइरहेको छ। म जान नसके पनि परमेश्वरलाई धन्यवाद, परमेश्वरले सान्त्वना दिनुभएको छ यो कार्यक्रमद्वारा। परमेश्वरलाई धन्यवाद, सबैजनालाई धन्यवाद, मेरो वास्ता फिक्री गरेर एकजना यताको बहिनीलाई चाहिँ भने, अनि उहाँ जाने भन्दा चाहिँ हामी रोएर पनि आयौँ है। अनि जे होस् अस्ति नगा भए चाहिँ मैले उसलाई भेट्नु हुँदैन थियो।

0: अनि यो कार्यक्रमद्वारा तिर फोन गर्दै सोध्नुहुन्छ, हौसला दिनुहुन्छ, उत्साह दिनुहुन्छ, अनि म झन् उत्साहित भएको छु।
1: एकदमै आशिषमय कुरा र परमेश्वरले यसरी नै उत्साहमा राख्नु भएको होस्। र आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुरले उत्तर बताउनुहुन्छ। हजुर,
0: म पनि अब ठ्याक्कै थाहा छैन, अन्ध धुनमा झटाएर हान्न पर्यो, ये नै गेस भन्छु।
1: हजुर, अप्सन ए तिर कोइराला भन्न चाहनुहुन्छ।
0: हजुर, एकदमै
1: हो नि, सहभागी त सबभन्दा ठुलो कुरा हो, गेस गर्नलाई नै हो तीनवटा अप्सन राखेको होइन, तपाईँहरूलाई सजिलो होस् भन्नको लागि। एकदमै धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो। अहिले भने छुटौँ है त हजुर।
0: जय मसिमी।
1: हजुर, उहाँ हुनुहुन्थ्यो पम्पा गोपाली ज्यू, चितलाङदेखि फोन गरेर साथ दिनुभएको थियो। अप्सन ए बताएर जानुभएको छ, कोही छुवा त आउनुभएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
2: हजुर, नमस्कार।
1: हजुर नमस्कार हजुर जीवनजी, हजुर आरामै हुनुहुन्छ?
2: म आरामै छु हजुर।
1: हजुर, र आजको प्रश्न राखौँ हजुरको लागि। हजुर, सुन्दर त भ्रमात्मक हुन्छ, सुन्दर त उडेर जान्छ, परमेश्वरको भय मान्ने स्त्री नै आदरणीय हुन्छन् भन्ने गीतको शब्द रचनाकार को हुनुहुन्छ? अप्सन एमा थिर कोइराला, बीमा सन्तोष सिरवा, सीमा जय सन्तोष रामधाम। हजुर, अप्सन ए भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद सहभागिताको लागि, छुटौँ है त हजुर।
2: नमस्कार।
1: हजुर, उहाँ हुनुहुन्थ्यो जीवन बर्तौलाज्यू, विराटनगरदेखि। कोही स्वाद आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो,
3: नमस्कार।
1: हजुर नमस्कार, हजुर स्वागत छ हजुरलाई।
3: धन्यवाद।
1: हजुर, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ हजुर?
3: पर्वतदेखि राधाराम आचार्य।
1: हजुर, पर्वतदेखि राधाराम आचार्य। राधारामजी हजुर आरामै हुनुहुन्छ नि?
3: एकदम ठिक छ हजुर।
1: हजुर, म एकदमै ठिक छु म पनि। र आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ? हजुर, अप्सन सी भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो, छुटौँ है त हजुर। नमस्कार। हजुर, उहाँ हुनुहुन्थ्यो राधा राम आचार्यज्यू, पर्वतदेखि फोन गरेर साथ दिनुभएको थियो, अप्सन सी बताउनु भएको छ। यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। यसो मलाई गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

0: सुने के नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छौ। आज यही गीतलाई हामी शीर्ष गीत बनाएका छौ र कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
1: हजुर नमस्कार।
0: हजुर नमस्कार, हजुर कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ?
1: बुटोलदेखि अस्मिता आचार्य।
0: हजुर अस्मिताजी, हजुर आरामै हुनुहुन्छ?
1: हजुर हजुर नि,
0: हजुर हामी एकदमै आरामै छौँ। बुटवल भन्नुभयो हजुर?
1: हजुर
0: हजुर, बुटवलतिर कतिको गर्मी छ हजुर अहिले?
1: गर्मी छ, यहाँ त पानी परे नि गर्मी हुन्छ।
0: हजुर गर्मी ठाउँ नै हो होइन?
1: हजुर
0: हजुर, आजको प्रश्न सुनिसक्नु भएको छ कि हजुरले उत्तर बताउनुहुन्छ के छ हजुर? हजुर सी भन्न चाहनुहुन्छ। एकदम धेरै धन्यवाद सहभागिताको लागि।
1: लास्ट सी है सी
0: हजुर।

0: हुन्छ हजुर नमस्कार
1: हजुर नमस्कार हजुर उहाँ अस्मिता आचार्य बुटवालदेखि अप्सन सी भनेर जानुभएको छ श्रोता यसरी तपाईँहरूले पनि हामीलाई फोन कल गर्न सक्नुहुन्छ हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ र तपाईँहरू मध्येबाट एकजनालाई हामी गोला प्रथाद्वारा चाहिँ विनर बनाउनेछौ र यहाँले चाहिँ रिचार्ज कार्ड भन्दा पनि तपाईँहरूले चाहिँ गिफ्ट ह्याम्पर पाउनुहुनेछ जसलाई दिएर सहयोग गर्नुभएको छ वरदान बुक्स एन्ड अडियो मिनिस्ट्रीको पन्डोले कोही श्रोता हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ हेलो
2: हजुर नमस्कार
0: हजुर नमस्कार हजुर कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ हजुर
2: म चितवनबाट सूर्य मिजार बोल्दैछु
0: हजुर सूर्यजी हजुर आरामै हुनुहुन्छ हजुर म पनि एकदमै ठिक छु अनि चितवनको हाल खबर के छ हजुर
2: यतातिर शीतल मौसम छ पानी पर्ला पर्ला जस्तो भइरहेको
0: छ ए हजुर अनि आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ हजुर अप्सन ए गेस गर्न चाहनुहुन्छ एकदमै धेरै धन्यवाद हजुरलाई र यसरी नै फोन कल गर्दै गर्नु होला छुटौँ है त अहिलेलाई नमस्कार हजुर उहाँ त्यो सूर्यजी हामीलाई फोन गरेर साथ दिनुभएको थियो यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ कोही हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ हेलो
3: हजुर नमस्कार
0: हजुर नमस्कार हजुर स्वागत छ कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ
3: म हजुर कोशी अञ्चलको सुनसरी जिल्ला इटहरीबाट युवराज पोखरेल बोल्दैछु
0: हजुर इटहरीबाट हजुरको नाम के भन्नुभयो
3: हजुर हजुर म युवराज पोखरेल
0: हजुर युवराजी हजुर आरामै हुनुहुन्छ
3: हजुर आरामै छ तर गर्मीले मार्न आँट्यो के
0: हजुर गर्मी छ गर्मी सँगसँगै अब शीतल पनि आउँछ होला र युवराजी हजुर आजको यो कार्यक्रममा हजुर पहिलोचोटि फोन गर्नुभएको
3: हो हजुर पहिलोपाली हो हजुर
0: हजुर एकदमै स्वागत भन्न चाहन्छु अनि कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ हजुर
3: सी
0: भन्न चाहनुहुन्छ युवराजी एकदमै धेरै धन्यवाद हजुरलाई फोन कल गरेर साथ दिनुभएको लागि अहिलेलाई भने छुटौँ है त हजुर
3: हजुर
0: हजुर नमस्कार हजुर
3: नमस्कार
0: हजुर उहाँ हुनुहुन्थ्यो इटहरीबाट युवराज पोखरेलज्यू अप्सन सी बताएर जानुभएको छ यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ अझै पनि फटाफट फोन गर्नुभयो भने हामीसँग लगभग 11 मिनट जति बाँकी छ हामी 5 मिनट तपाईँहरूको फोन कल लिनेछौ कोही हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ हेलो
4: हेलो
0: जयमश्री विद्याजी
4: हजुर
0: स्वागत छ हजुरलाई
4: धन्यवाद
0: हजुर आरामै हुनुहुन्छ
4: आरामै छु सुरुदेखि अन्त भए पनि लागेकोले धेरै खुसी छु
0: हजुर म पनि एकदम खुसी भएँ तपाईँले त्यसो भन्दै गर्दा बिचमा छोडेर जानु भएनछ बसिरहनु भएछ यसको लागि एकदम हृदयबाट धेरै धन्यवाद परमेश्वरले एकदम धेरै ठुलो आशिष दिनुभएको होस् विद्याजीलाई र विद्याजी आजको प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ
4: म चाहिँ अप्सन बी गेस गर्छु
0: हजुर अप्सन बी गेस गर्न चाहनुहुन्छ एकदमै धेरै खुसी
4: छ मिले पनि यस्तो लागेकोले एकदमै खुसी छु
0: हजुर एकदमै हामी पनि एकदमै खुसी छौँ
4: बोल्न पाइयो पाइयो
0: हजुरलाई एकदमै धेरै धन्यवाद धैर्यताको लागि धन्यवाद एकदमै धेरै हजुर र अहिले पनि छुटौँ है त हामी जयमसी हजुर उहाँ हुनुहुन्थ्यो बलम्बुबाट विद्या श्रेष्ठ अप्सन बी बताएर जानुभएको छ श्रद्धा यसरी नै तपाईँहरूले पनि फटाफट फोन गर्नुभयो भने हाम्रो टेलिफोन नम्बर एकदम खुल्ला छ सुन्दरता भ्रमात्मक हुन्छ उडेर जान्छ तर परमेश्वरको भयमा निस्त्रीको चाहिँ आदर गर्नुपर्छ भनेर चाहिँ यहाँनिर भनिएको छ कोही श्रद्धा हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ हेलो
5: हेलो जयमसी म्याम
0: जयमसी चन्द्रमाजी स्वागत छ हजुरलाई
5: धन्यवाद कति खुसी लाग्यो 22-23 चोटिमा
0: 22-23-24 पटक होइन कस्तो धेरै माया गर्नुभएको हजुरको मायाको लागि हाम्रो तर्फबाट पनि एकदमै ठुलो माया तपाईँलाई अनि एकदमै धेरै धन्यवाद चन्द्रमायाजी अनि हजुर आरामै हुनुहुन्छ
5: आराम छु म्याम आरामै छु अनि
0: हजुर हजुर म पनि एकदमै ठिक छु कार्यालयतिरै हुनुहुन्छ होला हजुर हजुर अनि आजको प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ हजुर
5: म सी भन्न चाहन्छु
0: हजुर अप्सन सी भन्न चाहनुहुन्छ एकदमै खुसी लाग्यो फेरि पनि एकदम धेरै धन्यवाद मेहनत साथ आइदिनु भएको लागि परमेश्वरले धेरै आशिष दिनुभएको छुटाउँ है त अहिलेलाई हजुर एमसी हजुर उहाँ हुनुहुन्थ्यो चन्द्रमाया मगरज्यू चौमतीबाट फोन गरेर साथ दिनुभएको थियो र अप्सन सी बताएर जानुभएको छ। यसरी नै तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ, हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला छ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
6: हेलो जयमसी म्याम।
0: हजुर जयमसी हरिबोलज्यू स्वागत छ हजुर, आरामै हुनुहुन्छ?
6: हजुर आरामै छु।
0: हजुर संगतितिर हुनुहुन्छ कि घरतिरै हुनुहुन्छ?
6: अहिले घरतिरै छु म्याम।
0: ए हजुर, र आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ हजुर?
6: प्रश्न पनि राखौँ एकचोटि।
0: हजुर प्रश्न यस प्रकार रहेको छ, सुन्दरता भ्रमात्मक हुन्छ, सुन्दरता उडेर जान्छ, परमेश्वरको भय मान्ने स्त्री नै आदरणीय हुन्छन् भन्ने गीतको बोलमा यसमा कसको शब्द रचना रहेको छ? अप्सन एमा थिर कोइराला, बीमा सन्तोष तिरवा, सीमा सन्तोष रामधाम।
6: अप्सन सी।
0: हजुर अप्सन सी भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि, छुटौँ है त अहिलेलाई।
6: जयमसी।
0: हजुर उहाँ हुनुहुन्थ्यो हरिबोल बुढा थोकीज्यू सुन्दरी दलदेखि फोन गरेर साथ दिनुभएको थियो। अप्सन सी बताएर जानुभएको छ सन्तोष रामधाम। तपाईँलाई चाहिँ कुन चाहिँ अप्सन राइट लाग्छ तपाईँले भन्न सक्नुहुन्छ, हामी अझै दुई मिनट जति चाहिँ तपाईँहरूसँग कुराकानी गर्नेछौँ। फटाफट फोन गर्नुभयो भने तपाईँहरूको लागि यो समय रहेको छ। सुन्दरता भ्रमात्मक हुन्छ उडेर जान्छ भन्ने गीतको बोलको शब्द रचनाकार को हुनुहुन्छ? कोही आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
7: नमस्ते हजुर, शुभ बिहानी।
0: हजुर नमस्कार, शुभ बिहानी, स्वागत छ हजुरलाई। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
7: म श्रीराम दाल भक्तपुरबाट। हजुर आराम
0: हुनुहुन्छ? हजुर म एकदमै ठिक छु। हजुर आरामै हुनुहुन्छ?
7: म आराम छु। टावरले चाहिँ अलिक काम गरेर केयर केयर गर्दैछ।
0: ए हजुर हजुर, अनलाइन पनि चलाउनुहुन्छ, फेसबुकहरू चलाउनुहुन्छ? हजुर
7: म चलाउँदिनँ म्याडम।
0: ए हजुर, र एकदम धेरै धन्यवाद रेडियोबाट भए पनि हामीलाई सुनिदिनु भएको लागि। र श्रीरामजी आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
7: म अप्सन सी भन्छु।
0: हजुर अप्सन सी भन्न चाहनुहुन्छ, एकदमै खुसी लाग्यो, धेरै धन्यवाद अहिलेलाई भने छुटौँ है त। हजुर नमस्कार।
1: हजुर उहाँ हुनुहुन्थ्यो श्रीराम दाहालज्यू भक्तपुरदेखि फोन गरेर साथ दिनुभएको थियो। र अब नै हामी तपाईँहरूको फोन कल लिने छैनौं र एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने तपाईँहरू मध्येबाट को विनर हुनुभयो, आजको राइट आन्सर के हो म लिएर आउने नै छु।

हजुर, निकै नै आशिषमय गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। यही गीतलाई आजको शीर्ष गीत बनाएका थियौं हामीले, सुन्दरता ब्रह्मात्मक हुन्छ भन्ने, र असुन परमेश्वरको भय मान्ने स्त्रीको चाहिँ आदरणीय हुन्छन्, उनी चाहिँ आदरणीय हुन्छन् भन्ने थियो। पक्कै पनि भित्र सुन्दरताको विषयमा, त भनौ परमेश्वरलाई प्रेम गर्ने सुन्दरताको विषयमा यो गीतले व्यक्त गरेको छ। र जुनसुकै सुन्दरतामा पनि परमेश्वरको महिमा हुनुपर्छ है, अनि मात्रै त्यहाँनिर त्यो स्त्रीको चाहिँ आदरणीय हुन्छन् त्यहाँनिर चाहिँ भन्ने गीतको बोल रहेको छ। एकदमै मिठो शब्दहरूको गीत रहेको छ। यो गीतको शब्द रचनाकार को हुनुहुन्छ भन्ने आजको प्रश्न रहेको थियो। तीनजना शब्द रचनाकार हुनुहुन्थ्यो। अप्सन एमा थिर कोइराला, बीमा सन्तोष त्रिवास, सीमा सन्तोष रामदाम हुनुहुन्छ। धेरैजनाले थिर कोइराला भन्नुभएको छ अप्सन ए होइन, र कतिजनाले बी भन्नुभएको छ सन्तोष त्रिवा, कतिजनाले सी भन्नुभएको छ सन्तोष रामदाम, र आजको राइट आन्सर रहेको छ अप्सन सी, सन्तोष रामदामले यो गीतलाई लेख्नु भएको थियो, शब्द रचना गर्नुभएको थियो। र तपाईँहरू सम्पूर्णलाई एकदमै धेरै धन्यवाद। तपाईँहरूको सहभागिता चाहिँ सबभन्दा महत्वपूर्ण कुरा, विनर एकजना हुने हो तर सहभागिता त सबैजना हुन पाउनुहुन्छ। त्यो कारणले गर्दा हामीले तपाईँहरूसँग कुराकानी गर्न पाउँछौ। यो एक घण्टाको अवधिलाई तपाईँहरूले आशिषमय बनाउनमा एक एकजनाको त्यत्तिकै एफोर्ट र त्यत्तिकै भ्यालु छ। त्यो कारणले गर्दा तपाईँहरूलाई एकदम हृदयबाट धेरै धन्यवाद। परमेश्वर धेरै आशिष दिनुभएको होस्। र सी अप्सन भन्ने मध्येबाट गोला प्रथा गर्दा चाहिँ विराटनगरबाट फोन गरेर साथ दिनुहुने राजु काप्रा आजको विनर हुनु भएको छ, यहाँलाई एकदम बधाई छ। कंग्रेचुलेसन भन्न चाहन्छु। टाढा हुनुभएको कारणले गर्दा रिचार्ज कार्ड हामी उपलब्ध गराउनेछौ। यदि तपाईँ काठमाडौँको आसपासमा हुनुहुन्छ भने पनि तपाईँले वरदान बुक्स एन्ड अडियो मिनिस्ट्रीको पन्डोल पनि जान सक्नुहुन्छ आफ्नो गिफ्ट ह्याम्पर कलेक्ट गर्नको लागि। सम्पूर्ण श्रोतालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। वरदान बुक्स एन्ड अडियो मिनिस्ट्रीलाई पनि धन्यवाद दिन चाहन्छु यो कार्यक्रमको गेस्टलाई स्पोन्सर गरिदिनु भएको लागि, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम सुर संगीतबाट म ज्ञान विदा हुन चाहन्छु। तपाईँहरूको दिन एकदम आशिषमय रहोस्। नमस्ते, नमस्कार।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ बर्तान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
1: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: अधिक जानकारीका लागि
1: मोबाइल 9841939980 9841939980।
0: प्रधान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन्डोल।

0: गुड न्यूज एफएम 105.1
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: गाउन भाडामा,
8: गाउन भाडामा,
7: हे गाउन भाडामा।
9: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
10: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
11: अधिक जानकारीको लागि मोबाइल 9841-8768-02, 9841-8768-02
12: र 9818-2540, 9818-2540।

0: हेनरी बी इरिङ भन्नुहुन्छ उहाँ येशु ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
4: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38
5: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छ, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
6: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम रिफ्रेश। जय मसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रिफ्रेशमा। आदरणीय श्रोता, कार्यक्रम रिफ्रेश लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार हामी 11 बजेदेखि 12 बजेसम्म तपाईँलाई साथ दिँदै आइरहेको छौं र श्रोता कार्यक्रम मार्फत तपाईँले रोज्नुभएका मीठा मीठा सुन्न चाहनुभएका मीठा मीठा भजन गीत संगीतहरू तपाईँको रोजाईमा कार्यक्रमबाट हामी राख्दै आइरहेको छौं, सुनाउँदै आइरहेको छौं र अबको यो समय अवधिभरलाई हामी एकदमै गीत संगीतमय बनाउनेछौं। त्यो पनि तपाईँको रोजाईमा रहेका भजन गीतहरू सुनाएर। फोन गर्न सक्नुहुनेछ 01-47-70-754 01-47-70-754 र अनलाइन मार्फत सुन्दै हुनुहुन्छ, व्हाट्सएप कल गर्न चाहनुहुन्छ भने हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-23-44 र तपाईँले भजन गीत संगीतहरू एकदमै मन परेका भजन गीत संगीतहरू सुन्न सक्नुहुनेछ र आफ्नो साथी भाइ मित्र परिवारहरूलाई सम्झिन सक्नुहुनेछ र तपाईँले रोज्नुभएका भजन गीतहरू उहाँहरूलाई सुनाउन र डेडिकेट गर्न सक्नुहुनेछ र यसरी नै कार्यक्रम अवधि वरलाई हामी गीत संगीतमय बनाउँदै साथ दिँदै जानेछौ र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो विद्याजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौ र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ? हजुर, यो मिठो भजन गीत तपाईँ कसलाई सुनाउन चाहनुहुन्छ?
2: सबैको लिन सक्दिन म, त्यसैले मलाई सम्झिने नसम्झिने फोन गर्ने नगर्ने सबैलाई सुनाउन चाहन्छु, कसैलाई पनि नछुटाइकन। अघि नलागेकोलाई अहिले सुरुमै गरेको, अघि सुरुदेखि गरेर अन्तिममा लाग्यो, त्यही भएर अहिले सुरुमै गरे।
1: हजुर, हुन्छ विद्याजी, धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो र अहिले हामी छुटौँ त विद्याजी, त्यसो भए विद्या श्रेष्ठजी हुनुहुन्थ्यो र उहाँको रोजाईमा रहेको भजन गीतको साथ हामी तपाईँलाई समय दिन चाहन्छौ र गीतपछि उपस्थित हुने नै छौं।

0: हाम्रो सुन्दर मण्डलीमा सदा महिमा निकै नै मिठो गीत तपाईँको लागि राख्यौं र फोनलाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी म्याम।
0: जय मसी हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: आरामै छ हजुरले, कस्तो छ?
0: हजुर एकदमै आरामै छौ। र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: यो कस्तो विश्वासी भन्ने।
0: हजुर, को कसलाई सुनाउन चाहनुहुन्छ यो गीत?
1: सर्वप्रथम हजुरलाई अनि टेक्निसियन बहिनीलाई,
0: सविता
1: रिमाल, पम्फा गोपाली, आदरणीय पास्टर टेक बहादुर दाहाल, मिना मगराती अनि नैना थापा, सङ्गीता रिमाल, त्यसै गरी अर्जुन प्रधान, कुमार राई, सुमन राई अनि भरि खर्क चर्चका डिकन राजकुमार लामा, गोविन्द आचार्य, सावित्री खण्डका राजकुमार सुब्बा, त्यसै गरी पावल दुमी राई, पावल थापा, यशुभक्त गौतम लगायत सबैले, उत्तम सेवा कोटी सर, राधिकाज्यू, हन्नाज्यू लगायत सम्पूर्ण श्रोताहरूलाई यो बज्ने गीत म डेडिकेटेड गर्न चाहन्छु।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। र यसलाई छुटौँ हामी हरिबोलजी। जय मसी। हजुर, हरिबोल बुढाथोकीजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको गीतको साथ हामी तपाईँलाई समय दिन चाहन्छौ।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौ र कोही श्रोता हुनुहुन्छ वाट्सएप कलमा उहाँलाई स्वागत गरौं।
1: हेलो,
0: अर्जुनजी कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम ठिकै छु। हजुरलाई कस्तो छ?
0: हजुर, म पनि एकदमै ठिक छु। र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: आज यो सन्तोष त्रिवाले गर्नुभएको जस्तो लाग्यो है। यो एउटा क्रिसको माया पाए भन्ने छ नि, त्यो राखिदिनुहोस् न। हजुर
0: हजुर, फेरि एकचोटि भनिदिनुहोस् त।
1: एउटा साथी पाए मैले, क्रिसको माया पाए भन्ने छ नि,
0: हामी एकदमै राख्ने प्रयास गर्नेछौँ अर्जुनजी। तपाईँ यो भजन कसलाई डेडिकेट गर्न सुनाउन चाहनुहुन्छ?
1: हुन्छ, पहिलोचोटि त हजुरलाई सुनाउन चाहन्छु अनि मित्र सन्ध्या धन्यवाद, अन्त ज्ञान मिसलाई, मिलराज सरलाई, ताजन सरलाई सुनाउन चाहन्छु अनि गुड न्युज हो एफएम युनिटलाई सुनाउन चाहन्छु अनि फोन गर्नु नि विद्या श्रेष्ठ, हरिबोल बुढा थुकी, सारा तामाङ, पम्पा रोका, पम्पा गोपाली, चन्द्रमाया मगर, यीशु भक्त गौतम, शोभा मिश्र, हन्ना बिका, उत्तम शिवाकोटी, धर्मिन्द पासवान, रुबेन राई, राजु काब्रा, उमेश रेग्मी, विराटनगरबाट कल गर्नुहुने हाम्रो रश्मिला बोरा बहिनीलाई सुनाउन चाहन्छु अनि साथीहरूलाई अनि सम्पूर्ण गुनिस एफएम सुनेर बस्ने सबै सबैको लागि सुनाउन चाहन्छु। हजुर
0: हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो अर्जुनजी। र यसलाई छुटौँ हामी, जय मसी।
1: हुन्छ हजुर, जय मसी। हजुर
0: हजुर, हाम्रो अर्जुन प्रधानजी हुनुहुन्थ्यो, सिक्किमबाट फोन गरेर साथ दिनुभएको थियो र कार्यक्रममा हामी साँच्चै नै तपाईँले रोज्नुभएका भजन गीत संगीतहरूको साथ निरन्तर दिइरहेको छौं र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। 01-4870-754 01-4870-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-646 98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। कार्यक्रममा फोन गर्न सक्नुहुनेछ र तपाईँले आफूलाई मन परेका मिठा मिठा भजन गीत संगीतहरू सुनाउन सक्नुहुनेछ, सुन्न सक्नुहुनेछ, डेडिकेट गर्न सक्नुहुनेछ र यो समयलाई एकदमै हामी गीत संगीतमय बनाएर साथ दिइरहेको छौं। र अर्जुनजीको रोजाइमा रहेको गीतको साथ हामी तपाईँको लागि राख्न चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो
1: हेलो जय मसी।
0: हजुर जय मसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिकै छु, तपाईँलाई?
0: हजुर एकदमै आरामै छौ हामी पनि। र आज कार्यक्रम मार्फत कुन भजन गीत सुन्न चाहनुहुन्छ तपाईँ?
1: तिम्रो र मेरो सम्बन्ध छ गहिरो भन्ने हाम्रो देवराज तिवारीले गाउनु भएको गीत छ नि।
0: हजुर देवराज तिवारीको आवाजमा।
1: हजुर तिम्रो र मेरो सम्बन्ध छ गहिरो भन्ने गीत के?
0: हजुर हजुर एकदमै मिठो गीत,
1: त्यो सुनाउन चाहन्छु। विशेष सबभन्दा पहिला तपाईँलाई अनि हाम्रो टेक्निसियन को हुनुहुन्छ उहाँलाई अनि हाम्रो गुड न्युज फ्यामिली सबैजनालाई अनि जतिजनाले फोन गरेर जानुभयो अब फेरि पनि गर्नुहुन्छ अनि सुनिराख्नु भएको छ ठाउँ ठाउँमा बसेर होइन, उहाँ सबैजनालाई डेडिकेट गर्न चाहन्छु यो गीत चाहिँ।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद नैनाजी, र यसलाई छुटौँ हामी। जय मसी।
1: हजुर हस् धन्यवाद, जय मसी।
0: हजुर नैना थापाजी हुनुहुन्थ्यो र उहाँको रोज हामी रहेको यो मिठो गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं हाम्रो नैनाजीको रोजाईमा र कार्यक्रम रिफ्रेश हुँदै हुनुहुन्छ। गीत संगीतको साथहरू दिइरहेको छ, तपाईँको समयलाई एकदमै रिफ्रेश बनाउने प्रयास हामी गरिरहेको छौं र तपाईँले पनि फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ भने फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: हजुर, जय मसी,
1: जय मसी दिदी।
0: हजुर, दीपकजी बोल्दै हुनुहुन्छ।
1: दीपकजी थानकोटबाट।
0: हजुर दीपकजी, आज कुन भजन गीत सुन्न चाहनुहुन्छ तपाईँ?
1: मलाई त रामकृष्ण ढकाल दाईले गाउनु भएको म हारे पनि लडे पनि भन्ने।
0: हजुर, यो मिठो भजन गीत तपाईँ कसलाई सुनाउन चाहनुहुन्छ?
1: हाम्रो फोन उठाउने दिदीलाई अनि त्यस पछाडि अघि नै भर्खर म फोन गरेर जानुभएको नैना थापालाई अनि त्यस पछाडि मेरो साथी सुशील मगायाजी अनि त्यस पछाडि म भन्दा पछि जो जो आउनुहुन्छ र म भन्दा अगाडि जो जो आ गइसक्नु भयो उहाँलाई र विशेष विशेष गरी तपाईँले दिदी।
0: हजुर, धेरै धेरै धन्यवाद। र अहिलेलाई चाहिँ छुटौँ हामी। जय मसी। हजुर, दीपक कुमारजी हुनुहुन्थ्यो थानकोटबाट, उहाँको रोजाइमा रहेको गीत हामी राख्न चाहन्छौ।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो अमिताजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम फिट एन्ड फाइन।
0: आमेन आमेन। र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ तपाईँ?
1: उनको कोराको चोटले मनीको भएको छु गीत सुन्न चाहन्छु। अनि हाम्रो प्रार्थना टिमहरू सबै बिरामी भइरहेछन्। एकदमै कोही परिवार कोही आफै बिरामी छ। अनि अब भदौ 9 गते नजिक आउँदैछ, सबैलाई एकदमै बाधा आइरहेको छ। परमेश्वरको कुराको चोटले निको भएर त्यो दिनको लागि चाहिँ लडाई लड्नलाई एकदम चङ्गाई गर्नु भएको होस् भनेर चाहिँ त्यो गीत सुन्न र सुनाउन चाहन्छु।
0: अनि
1: जो जति मलाई चिन्नुहुन्छ विशेष गरी हजुरको लागि, अनि हाम्रो गुड न्युज एफएम टिम सर मिसहरू सबैजनालाई, मलाई चिन्नुहुने दाजुभाइ दिदी बहिनीहरू सबैजनालाई, ए टु जेड सबैलाई सुनाउन चाहन्छु।
0: हुन्छ, एकदमै हामी प्रार्थनामा पनि सम्झिनेछौँ अमिताजी। धेरै धेरै धन्यवाद तपाईँलाई।
1: एकदमै प्रत्येक घर घरमा एउटा एउटा बाधाले यस्तो बाधा आइरहेछ, त्यसको लागि चाहिँ एकदमै प्रार्थना गरिदिनु होला।
0: एकदमै एकदमै। र तपाईँले छान्नुभएको गीतले भने जस्तै नै, वचनले भने जस्तै नै, प्रभु यीशु ख्रीष्टले खानुभएको कुराको चोटले ती सबै बाधाहरूलाई हटाउनेछ र निको पनि पार्नुहुनेछ भन्दै अमिताजी आईलाई चाहिँ छुटौँ हामी। जय
1: मसी।
0: हजुर, हाम्रो अमिता महर्जनजी हुनुहुन्थ्यो र उहाँले रोज्नु भएको यो मिठो भजन गीत तपाईँको लागि हामी राख्न चाहन्छौ।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो र कोही श्रोता हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय
0: मसी। हजुर, तपाईँको नाम एकचोटि फेरि बताइदिनुहोस् न।
1: जय मानन्दर, फेरि मानन्दर हजुरसँग जोडिन आइसक्यो।
0: हजुर, जय मानन्दरज्यू, तपाईँलाई
1: हजुरको धेरै पछि हजुरसँग बोल्न पाइयो।
0: हजुर, प्रभुलाई धन्यवाद र तपाईँलाई पनि धेरै धेरै धन्यवाद फोन गर्नुभयो।
1: अघि 11 बजे भन्दा अगाडि पनि प्रोग्राम मैले फोन डायल गर्दा लिनु सकेन।
0: एकदमै खुसी लाग्यो। हजुर, आज कुन भजन गीत सुन्न चाहनुहुन्छ तपाईँ?
1: भजन गीत 222, आहा कति मिठो प्रभुको वचन।
0: हजुर हजुर, कसलाई सुनाउन चाहनुहुन्छ?
1: मित्रहरूलाई, पछ्याउने सम्पूर्ण प्रेमीहरूलाई, अनि हाम्रो
0: एकदमै धेरै धन्यवाद, खुसी लाग्यो जय मानन्दज्यू है। र अहिलेलाई हामी जय मसी। हजुर, हाम्रो जय मानन्दजी हुनुहुन्थ्यो र उहाँको रोजामा रहेको यो निकै नै मिठो भजन गीत तपाईँको लागि राख्न चाहन्छौ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र हाम्रो जयमानन्दज्यूको रोजाइमा रहेको भजन गीत रहेको थियो र कार्यक्रम रिफ्रेशबाट चाहिँ हामीले यसरी नै तपाईँलाई गीत संगीतहरूको साथहरूद्वारा तपाईँको समयलाई एकदमै आशिषमय र गीत संगीतमय बनाउँदै आइरहेको छौं र भजन गीत संगीतहरू चाहिँ तपाईँकै रोजाइमा हामी सुनाउँदै पनि आइरहेको छौं र हामी आशा गर्दछौं तपाईँ आशिषित भइरहनु भएको छ र यो समयमा एउटा गीतको साथ हामी फेरि पनि तपाईँलाई दिन चाहन्छौ गीतपछि उपस्थित हुने नै छौं।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राखेर श्रोता बजे भने कार्यक्रमको अन्तिमतिर हामी आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ। राजा फोन गरेर साथ दिनुहुने र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम रिफ्रेशबाट यो समयमा पुनः विदा हुन चाहन्छु। जय मसीह।

साँच्चै भन्ने हो भने ख्रिस्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकौँ। व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन र मेरो धार्मिकता यही हो जो ख्रिस्टमाथि निर्भर हुन्छ, जुन चाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकौँ र उहाँको मृत्युमा उहाँ जस्तै भई उहाँका दुःख भोगमा सहभागी हुन सकौँ। सम्भव भए मरेकाहरूबाट म पुनरुत्थान प्राप्त गर्न सकौँ।

0: गुड न्यूज एफएम 105.1
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
4: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
5: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
3: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
4: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
5: फोन नम्बर 4022544
3: र 4022572 4022572।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
9: नयाँ आशा।
10: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सम्म सुन्न नभुल्नुहोला।

0: News FM 105.1 MHz.
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज टॉक शो।

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज टक शोमा आदरणीय श्रोता कार्यक्रम गुड न्यूज टक शो लिएर प्राविधिक मित्र सन्ध्या म ब्रह्म उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौ र तपाईँले पनि कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र यतिखेर भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र विशेष गरिकन अहिलेको परिस्थिति हेर्दै गयौं भने विभिन्न प्रकारको युद्ध होइन एउटा देश अर्को देशको विरूद्धमा एउटा जाति अर्को जातिको विरूद्धमा उठिरहेको कैयौं घटनाहरू देख्छु क्या म अनि मलाई त्यतिखेर चाहिँ परमेश्वरको वचनको एकदमै याद आउँछ त्यो भएर तपाईँ र म फेरि यसमा आत्तिनुपर्ने कुराहरू पनि छैन यी कुराहरू चाहिँ अचम्मको कुरा चाहिँ के छ भने भोलि हुन आउने जति पनि कुराहरू छन् नि यो परमेश्वरको वचनमा स्पष्ट रूपमा लेखिएको छ क्या त्यो भएर भविष्यमा यो हुँदैछ भन्ने कुरा भइसकेपछि हामी आत्तिनुपर्ने कुराहरू पनि छैन तर परमेश्वरसँगको प्रार्थना चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ हामी मनैदेखि प्रार्थना चाहिँ पक्कै गर्नै पर्छ र अर्को महत्वपूर्ण कुरा भनेको धैर्यता होइन कुनै पनि कुरामा आत्तिनुपर्ने निराश हुनुपर्ने हताश हुनुपर्ने कुराहरू छैन यहाँ हामी देख्छौँ मान्छेहरू ए पहिलेको तुलनामा बिजनेस छैन व्यापार छैन त्यो आत्तिनु पर्दैन क्या एउटा चरालाई हेर भनेर परमेश्वरले भन्नुभएको छ एउटा चराले त होइन कुनै पनि कुराको फिक्री गर्दैन भने तिमी त मेरा आफ्नै हातले बनाएको आफ्नै स्वरूपमा बनाएको होइन परमेश्वरको हामी एउटा स्पेसल क्रिएसन त हौ नि त होइन परमेश्वरको एउटा हौ नि त हामी उहाँको सृष्टि त हौ नि कि उहाँले हामीलाई भोकभोकै मर्न दिनुहुन्छ र दिनुहुन्न तर परमेश्वरप्रतिको विश्वास परमेश्वरप्रतिको भरोसा चाहिँ सधैँ तपाईँ र ममा चाहिँ एकदमै हुनुपर्छ होइन त्यो तपाईँ र मैले देखेका पनि छौँ कतिले भोगेका पनि छौँ परमेश्वरले हामीलाई कहिले पनि भोगाइराख्नुहुन्न कहिले पनि लज्जित बनाउनुहुन्न भन्ने कुरा त त्यो तपाईँ र मलाई थाहा छ नि होइन हामी देख्छौँ जब यहुदीहरू मिश्र देशको बन्धनमा थिए होइन 430 वर्षभन्दा बढी उनीहरू एक प्रकारको बन्धनमा थिए तर मोसाला परमेश्वरले त्यहाँबाट निकाल्नको लागि प्रयोग गर्नुभयो मोसाले परमेश्वरको आवाजलाई सुन्दै त्यो बन्धनबाट उनीहरूलाई निकाल्दाखेरि पनि परमेश्वरले त्यो मरूभूमिमा यति धेरै कुराहरू जुटाउनु भयो म तिम्रो लागि यो गर्नेछु त्यो गर्नेछु भन्ने कुरा उहाँले एक एक कुरा पूरा गर्नुभयो होइन उनीहरू आगोबाट भएर जाँदा होस् पानीबाट भएर जाँदा होस् परमेश्वरले सबै कुरामा उहाँलाई सहायता गरेको कुरा हामी पाउँदछौ होइन मन्ना बट्टाई चरा होइन यी कुराहरू त प्रशस्तताको जीवन हो नि त तर पनि हामी देख्न सक्छौ मानिसहरू चाहिँ गनगन गरिरहेको देख्न सक्छौ क्या त्यतिखेर मिश्र देशको बन्धनबाट यहुदीहरूलाई छुटाउँदाखेरि जब परमेश्वरले होइन मन्नाहरू जुटाइराख्नु भएको थियो बट्टाई चराहरू जुटाइराख्नु भएको थियो खुवाइराख्नु भएको थियो पानी निकालिराख्नु भएको थियो होइन त्यो अब मरूभूमिमा एक प्रकारको गर्मी हुन्छ घाम हुन्छ त्यतिखेर बादल भएर साथ दिइराख्नु भएको थियो राति आगोको ज्वाला भनेर साथ दिइराख्नु भएको थियो र पनि मानिसहरू गनगन गरिरहेको अवस्थाहरू थियो होइन हामी मिश्रमा हुँदा त अदुवा खान्थ्यौँ प्याज खान्थ्यौँ लसुन खान्थ्यौँ मासु खान्थ्यौँ यस्तो प्रकारका गनगनहरू हामी देख्छौँ क्या तर तपाईँ र मैले गनगन भन्दा पनि परमेश्वरप्रति धन्यवाद दिने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा थियो नि त होइन यहुदीहरूले मिश्र देशको बन्धनबाट छुट्नु नै त एउटा ठूलो उपलब्धि पनि थियो नि त र पनि उनीहरू गनगन गरिरहेको कुराहरू थिए तर तपाईँ र मेरो जीवनमा धन्यवाद दिनुपर्ने हजारौं कारणहरू छन् होइन तपाईँ र मैले धन्यवाद चाहिँ दिने हो क्या गनगन भन्दा पनि प्रभुलाई धन्यवाद दिने कुराहरू चाहिँ एकदमै महत्वपूर्ण कुरा छ हुन सक्छ आज तपाईँको जीवन र मेरो जीवन भने जस्तो भएको छैन होला तर परमेश्वरले आज छैन तर भोलि त बनाउनुहुन्छ नि परमेश्वरले त्यतिकै तपाईँ र मलाई छोड्नुहुन्न एकजना दिदीसँग भर्खर मेरो भेट भयो उहाँको एउटा मुद्दा थियो उहाँको कोही सहारा थिएन होइन उहाँको छोरा पनि ठूलो भइसक्यो उहाँले पढ्न पाउनु भएको थिएन छोराले 8 क्लास देखाउँदा पढ्न पाउनु भएन आर्थिक अवस्था कमजोर भयो एउटा सड़कमा मकै पोल्दै बेच्दै होइन उहाँको जिन्दगी गुज्रिरहेको अवस्था थियो तर उहाँको नागरिकता थिएन उहाँको श्रीमान बितेको धेरै समय भएको थियो तर आफन्तहरूले नस्वीकारेको कारण श्रीमतीको श्रीमानको दाजु भाइ आफन्तहरूले नस्वीकारेको कारण उहाँ चाहिँ एकदमै त्यो नागरिकता विहीन हुनुहुन्थ्यो तर परमेश्वरले उहाँको प्रार्थना सुन्नुभयो उहाँ साधारण मान्छे भए तापनि एउटा मुद्दा लड्नुभयो उहाँले जित्नुभयो उहाँले भन्दै हुनुहुन्थ्यो अब हामी हाम्रो नागरिकता बन्दैछौँ हामीले मुद्दा जित्यौँ भनेर एउटा आशिष बाँड्दै हुनुहुन्थ्यो त्यो भएर
परमेश्वरले हाम्रो पक्षमा लड्ने प्रतिज्ञा त गर्नु भएको छ, तर तपाईँ र मैले भरोसा चाहिँ मान्छेमाथि भन्दा पनि परमेश्वरमाथि चाहिँ गर्नुपर्छ। हरेला भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा म दिन चाहन्छु।

0: हामी देख्छौँ एउटा घर चलाउने एउटा बुवा एउटा आमा यस्तो व्यक्ति हुनुहुन्छ, उहाँहरू चाहिँ एउटा वास्तवमै परिवारको मौन योद्धा हो क्या। ऊ बोल्दैन, त्यति एक्टिभ हुँदैन, उसले हामी देख्छौँ क्या, छोराछोरी कलेज गइरहेको देख्छौँ, कलेजबाट आइरहेको देख्छौँ, छोराछोरीले यो गरेको देख्छौँ, त्यो गरेको देख्छौँ, तर उनीहरूलाई लगानी गर्ने एउटा योद्धा हुन्छ त्यो भनेको बाउ होइन। घर चलाउन सजिलो हुँदैन, कमाउने मान्छे हरेक दिन आफैसँग सङ्घर्ष गरिरहेको हुन्छ, कहिले पैसाको चिन्ता, कहिले भविष्यको चिन्ता, कहिले सन्तानको चिन्ता, कहिले सन्तानको आवश्यकताको चिन्ता। ऊ बाहिरबाट बलियो देखिन्छ तर भित्रभित्र धेरै थाकेको हुन्छ। त्यही भएर ऊ हरेक बिहान उठेर फेरि काममा लाग्छ, किनकि उसलाई आफ्नो परिवारको मुस्कान सबैभन्दा प्यारो लाग्छ। यो कुरा एकदमै महत्वपूर्ण लाग्छ मलाई, र उसको जीवनमा विधा कम र जिम्मेवारी बढी हुन्छ। ऊ कहिले गुनासो गर्दैन, त्यो भनेको बुवा। हामी देख्छौ मान्छेले भन्छन् तैँले राम्रो पढिस होइन, तैँले राम्रो लगाएको छस्, तैँले राम्रो खाएको छस्, तर त्यसको पछाडि त बुवाको पनि त हात हुन्छ नि त। तर बुवा भन्ने कुरा चाहिँ पर्दा पछाडिको हिरै हो, त्यो तपाईँ र मलाई थाहा छ, त्यो मेरो बुवा, तपाईँको बुवा, हाम्रो बुवा होइन। मौन एउटा योद्धा हो जसले परिवारको लागि नि यति सङ्घर्ष गरिरहेको हुन्छ क्या। एकजना मित्रसँग मेरो भेट भएको थियो र उहाँको श्रीमतीले उहाँलाई भन्नुभयो अरे तपाईँ कहिले बिरामी हुनुहुन्न है, भन्नुभयो अरे। अनि अहिले सोच्नुभयो अरे बिरामी त म पनि हुन्छु नि, तर मलाई ज्वरो आयो, टाउको दुख्यो भनेर बस्न म कहाँ सक्छु र, म बसेँ भने मेरो छोरा मेरो छोरी होइन। मलाई त्यो भन्दै हुनुहुन्थ्यो, मलाई एकदमै मन छुएर आयो। वास्तवमा तपाईँ सोच्नुहोस् त, एउटा बुवा कहिले पनि टाउको दुख भनेर घरमा बसेको हुन्छ, एउटा बुवा कहिले पनि मलाई ज्वरो आयो भनेर बसेको हुन्छ, ऊ घस्रेर अथवा घिस्रेर काम गरिरहेको हुन्छ। एउटा बुवाले काम गरेन भने परिवारमा कति धेरै अभावहरू हुन्छ नि त होइन। त्यो भएर हरेक बिहान उठेर फेरि काममा लाग्छ क्या, ऊ सुत्छ, सबैभन्दा चाँडो निन्द्रा उसलाई नै छोड्छ, निन्द्राले छोड्छ, किनकि जिम्मेवारी छ नि त, छोरा पढाउनु छ, छोरी पढाउनु छ, उनीहरूले भनेको दिनु छ, खुवाउनु छ, उनीहरूको इच्छा पूरा गर्नुपर्नेछ। उसलाई आफ्नो परिवारको मुस्कान सबैभन्दा प्यारो लाग्छ। उसले दुःख गर्छ, त्यसकै लागि दुःख गरेको हुन्छ कि श्रीमतीको मुस्कान, छोराछोरीको मुस्कान नै मेरो लागि सबैभन्दा ठूलो सम्पत्ति हो भन्दै उसले सङ्घर्ष गरिरहेको हुन्छ। त्यो भएर आमा बुवाप्रति हामी एकदमै धन्यवादी हुनुपर्छ। र आमा बुवा पनि यस्तो चिज हो, कहिले बस्न मान्दैनन् क्या, अब बस्नु होइन, सकुन्जेलसम्म त गर्ने नै हो होइन। लाग्छ नि त हामीलाई अब बुढाबुढी हुनुभयो, अब केही नगर्नु भने मैले गरेको एउटा सानो कामले छोराछोरीलाई सहजता हुन्छ कि भनेरै त, अनि होइन जुन दिन मेरो हात खुट्टा बस्छ त्यो दिन बस्छौँला, नत्र बस्दिन भन्छ नि त हाम्रो बुवाले होइन। त्यो कुरा कति महत्वपूर्ण लाग्छ मलाई, त्यो सङ्घर्ष त अन्तिम क्षणसम्म आमा बुवाले गर्ने नै हो छोराछोरीको लागि। त्यो छोरा विदेशमा होस् स्वदेशमा होस्, हर दिन उसले सम्झेको त्यही बच्चालाई नै हुन्छ, किनकि उसले सानैदेखि नै त्यो बच्चालाई लगानी गरेको हुन्छ नि त। जहाँ तिम्रो धन हुन्छ त्यहाँ तिम्रो मन हुने त हो नि। अनि उसले बच्चाको लागि, छोराको लागि, छोरीको लागि कति खाई नखाई सङ्घर्ष गरेको हुन्छ नि त, लगानी गरेको हुन्छ, माया हुन्छ। भन्न खोजेको कुरा फेरि लगानीको माया होइन, एउटा छोराछोरीलाई गरेको त्यो मेहनत छ नि, त्यो परिश्रम छ नि, त्यो कुराले चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ, मन छुन्छ मान्छेको। त्यो भएर हामीले हाम्रा आमा बुवाप्रति धन्यवाद दिनुपर्छ। हजार कारणहरू हुन्छन् आमा बुवालाई धन्यवाद दिने। मलाई त यस्तो लाग्छ, परमेश्वर पछि छोराछोरीलाई हेरै भनेर दिएको जिम्मेवारी व्यक्ति भनेकै आमा बुवा हो क्या। होइन, परमेश्वरले त सृष्टि गर्नुभयो तर कसैको हातमा त दिनुपर्छ नि त, होइन, ल है यो बच्चाहरूलाई तँबाट भएर दिँदैछु, यिनीहरूलाई हुर्का, बढा, पढा भनेर जिम्मेवारी, परमेश्वरले जिम्मेवारी दिएको व्यक्ति चाहिँ आमा बुवा हो हामीलाई हुर्काउन पढाउनको लागि, त्यस्तो लाग्छ मलाई चाहिँ। त्यो भएर आमा बुवाप्रति परमेश्वरप्रति हामी पल पल धन्यवादी हुनैपर्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा
1: प्रियो, किसी भी बात की चिंता मत करो, परमेश्वर पर भरोसा रखो, वो तुम्हारे दुखों को, तुम्हारे स्थिति और हालातों को जानता है। तुम्हारे आंसुओं को पोंछने के लिए उसने अपने पुत्र प्रभु यीशु मसीह को भेजा। अगर आप प्रभु यीशु मसीह पर विश्वास करेंगे, उसे अपना उद्धार का स्वीकार करेंगे, तो आपकी सारी चिंताओं को दूर कर देगा। इसलिए चिंता मत कीजिए, यीशु पर भरोसा रखिए।

0: म अमित थापा, तपाईँ सुन्दै हुनुहुन्छ गुड न्युज एफएम रेडियो 105.1 MHz।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौं हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। ससेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तलाई यसो भन्छु, नडरा, म तलाई सहायता गर्नेछु। यसैया 41:9-13।
6: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
1: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
10: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
11: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
13: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
14: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
15: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
12: गल्कुपाका 29 थमेल, काठमाडौँ।
13: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
14: फोन नम्बर 40225444 40225444
12: र 40225742 40225। नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
13: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
14: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँ

0: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला मात्र गुड न्यूज एफएम 105.1 MHz बाट।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट।
2: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
1: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98023-44-46, 98023-44-46।

यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र मैले एउटा बुवाको योगदानको बारेमा, एउटा आमाको योगदानको बारेमा नै बताइरहेको छु। र एउटा जब तपाईँ र म जहाँ उभिएका छौँ त्यो ठाउँसम्म पुग्नको लागि एउटा बाउ आमाको ठूलो भूमिका हुन्छ। र तपाईँ र हाम्रो बच्चाहरू जहाँ उभिएका छन् तिनीहरूलाई त्यो ठाउँमा पुर्याउनु फेरि तपाईँ र मेरो त्यत्तिकै महत्त्व हुन्छ। त्यो भएर जहिले पनि बच्चालाई हामीले सिकाउनु पर्ने कुरा चाहिँ के रहेछ भने आफ्नो आमा बुवाप्रति धन्यवाद हुने कुरा, परमेश्वरप्रति धन्यवाद हुने कुरा होइन, अनि एउटा बाबुआमाले भनेको कुरा अथवा बाबुआमाले भनेको बाटोमा हिँड्ने कुरा, यी कुराले निकै ठूलो महत्त्व खेल्दो रहेछ क्या। जब एउटा बच्चा बाबुआमाले भने जस्तो हुन्छ अनि आमा बुवालाई कहिले पनि त्यो चिन्ता फिक्री हुँदैन, यो हुन्छ कि मेरो बच्चाले मैले भनेको कुरा एकदम मजाले मान्छ, सानैदेखि मान्छ अनि वृद्ध भएसम्म यसले मान्छ भन्ने हुन्छ। तर बिचैमा जब बच्चा ट्र्याक बाहिर जान्छ नि, आउट अफ ट्र्याक हुन्छ होइन, तपाईँ जसरी बच्चालाई हुर्काउन चाहिराख्नु भएको छ बच्चा त्यो भएन भने चाहिँ तपाईँलाई जहाँ गए पनि एक प्रकारको डर हुन्छ। हो, मैले त मेरो बच्चा यो बाटोमा हिँडोस् भन्ने थियो तर गलत बाटोमा हिँडेको छ, अब के हुन्छ? तपाईँलाई जतिखेर पनि डर लाग्न सक्छ, के गर्ला कि, कसो गर्ला कि, केही होला कि भन्ने होइन। जस्तो केही समय अगाडि एकजना भाइले जे होस् एकजना भाइसँग उनीहरूको झगडा भयो, एउटा भाइले अर्को भाइलाई हेलमेट निकालेर हान्यो, त्यसपछि सीसीटीभी दुनियाँ माध्यमले उनीहरूलाई समात्यो, अनि जुन भाइले कुटा खाएको थियो त्यो भाइको दाई र बाउले के भन्दै थिए, जसरी कुटेको छ म त्यसरी नै बदला लिनेछु भनेर उनीहरू पुलिसले अब मिलापत्र गर्यो। र पनि उसले भनिरहेको थियो कि मैले फोटो खिचेको छु तेरो, तँलाई म कुनै बेला यसरी नै कुट्नेछु भनेको कुराले गर्दा त्यो भाइ कैयौं समय लुकेर बस्नु पर्यो क्या। हेर्नुहोस् न यस्तो छ, अब बाबुआमाले त यहाँ जा भनेको थियो नि त, तर ऊ कहाँ गयो, अर्कै ठाउँ गयो क्या, त्यसको परिणाम त उसले भोग्नु पर्यो नि त। होइन, बाबुआमाले त सही ठाउँमा जा भनेको थिए तर ऊ कहाँ गयो, साथीभाइको लैलैमा लागेर नराम्रो बाटोमा गयो, त्यसपछि ऊ लगभग एक महिनासम्म ऊ कहीँ निस्किन पाएन, लुकेर हिँड्नु पर्यो, भागेर हिँड्नु पर्यो, किनभने मैले जसरी कुटेको छु मलाई पनि त्यसरी नै कुट्ने भनेका छन्, फोटो खिचेर राखेका छन्। हेर्नुहोस् त मैले भन्न खोजेको कुरा के भन्दैछु भने बाबुआमाले भनेको बाटो जब हामी हिँड्दैनौँ नि हामी समस्यामा पर्छौँ, पर्छौँ 100% समस्यामा पर्छौँ। त्यो भएर आमाले बुवाले जुन दिएको शिक्षा छ, आमा बुवाले दिएको जुन अर्थी उपदेश छ, यी कुरालाई चाहिँ हामीले मुनैदेखि ग्रहण गर्यौँ भने, मानिलियौँ भने, स्वीकार्यौँ भने, हाम्रो जीवनमा लागि गरौँ भने अथवा लागू गर्यौँ भने नि हामी कहिले दुःख भन्ने कुरा पाउँदै पाउँदैनौँ क्या। आमा बुवा मात्र यस्तो परमेश्वरले दिनुभएको जिम्मेवार व्यक्तिहरू हुन् जसले सधैँभरि हामी सही बाटोमा हिँडेको देख्न चाहन्छन् र सही बाटो देखाउन चाहन्छन्। अहिलेलाई पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सृजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गाउन भाडामा
2: गाउन भाडामा
1: हे गाउन भाडामा।
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
0: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 9841-8768-02 9841-8768-02
5: र 9818-25-12-40 9818-25-12-40

विशेष साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टी ब्रेकमा आदरणीय श्रोता कार्यक्रम टी ब्रेक लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार एक बजेदेखि दुई बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं। मिठा मिठा गीत संगीतहरू सँगसँगै परमेश्वरको जीवित वचनहरूबाट हामी तपाईँलाई उत्साह दिँदै आइरहेको छौं र आज पनि लगभग एक घण्टाको समय अवधिभर हामी तपाईँलाई साथ दिनेछौं र कार्यक्रमको शुरूआत एउटा निकै नै मिठो गीतबाट गर्न गइरहेको छौं। गीतपछि उपस्थित हुने नै छौं।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो र कार्यक्रम टी ब्रेक मार्फत हामी गीत संगीतको साथ सँगसँगै परमेश्वरको वचनहरूबाट तपाईँलाई उत्साह दिइरहेको छौ र विगतमा चाहिँ नअल्छिनुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। उत्पत्ति 19:17 भन्छ, पछाडि फर्केर नहेर। र परमेश्वरले चाहिँ सदोम र गमोरालाई नाश गर्नु अघि लोत र तिनको परिवारलाई चाहिँ शहरबाट बाहिर निस्कन चेतावनी दिन चाहिँ स्वर्गदूतहरू पठाउनुभयो। हामीले वचनमा पाउँदछौ उनीहरूमा एकजनाले भने आफ्नो ज्यान जोगाउन भाग, फर्केर पछाडि नहेर र बेसीमा कतै पनि नअडिनु, तर पहाड़तिर भाग, नत्र त तिमीहरू भस्म हुनेछौ। तर लोतकी पत्नीले पछाडि फर्केर हेरिन् र तिनी नुनको थाम भइहालिन्। पछाडि फर्केर हेर्दा लोतकी पत्नीले परमेश्वरको प्रत्यक्ष निर्देशनलाई अवज्ञा गरिन्, होइन उनले आज्ञा उल्लंघन गरिन् र फलस्वरूप विगतमा अड्केर तिनको चाहिँ मृत्यु भयो। तपाईँको लागि चाहिँ केही महत्वपूर्ण कुराहरू छ यहाँ, तपाईँ हामी सबैजनाले सिक्नुपर्ने महत्वपूर्ण पाठ रहेको छ यहाँ। पहिलो कुरा भनेको चाहिँ बेसीमा कतै पनि नअडिनु भनेर त्यहाँ भनिएको छ। जीवनमा हामी सबैजना यस्तो उपत्यकाको अनुभवहरूबाट गुज्रन्छौं, तर हामी तिनीहरूमा नै अड्किनु हुँदैन वा भनौ तिनीहरूमा चाहिँ बसोबास गर्नु हुँदैन। दोस्रो कुरा भनेको फर्केर पछाडि नहेर भन्ने कुरामा चाहिँ तपाईँको मानव कारको चाहिँ विन्ड स्क्रिन रियर भ्यू मिरर भन्दा ठूलो हुनुको कारण के हो भने तपाईँले आफ्नो धेरै जस्तो समयहरू चाहिँ अगाडि नै हेरेर बिताउनुपर्छ अनि बेला बेलामा मात्रै पछाडि हेरेर सच्याउनुपर्छ ताकि तपाईँ सुरक्षित रूपमा अगाडि बढ़िरहन सक्नुहोस् र आफ्नो गन्तव्यमा पुग्नुहोस्। कुरा बुझ्दै हुनुहुन्छ? तेस्रो कुरा भनेको चाहिँ पहाड़तिर भाग भनेको छ, नत्र त तिमीहरू भस्म हुनेछौ। जब कसैले तपाईँलाई चोट पुर्याउँछ तपाईँसँग दुईवटा विकल्प हुन्छन्, उच्च मार्ग वा तलको मार्ग। जब तपाईँ तलको मार्ग अपनाउनुहुन्छ र बदला लिनुहुन्छ तपाईँ भित्रको केही कुरा आत्मिक रूपमा मर्न थाल्छ, तर जब तपाईँ उच्च मार्गतर्फ अग्रसर हुनुहुन्छ तपाईँ अझै बलियो बुद्धिमान र परिपक्व बन्नुहुनेछ। तपाईँ विगतमा अडिनुहुँदाखेरि चाहिँ सधैँ भविष्यमा हानि हुन्छ, सधैँ परमेश्वरले तपाईँको निम्ति अझै उत्तम दिन र उत्तम थोकहरू चाहिँ राख्नु भएको छ। यस कारणले गर्दाखेरि चाहिँ तपाईँको लागि उत्साह यही नै छ कि विगतमा नअर्जिनुहोस्, क्षमा गर्नुहोस्, बिर्सनुहोस् र अघि बढ्नुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र उहाँका पाउँबाट शुरू गर्नुहोस् भन्ने शीर्षकमा केही कुराहरू गर्न गइरहेको छु। रूस तिनको चारपदले भन्दछ, गएर तिनको खुट्टापट्टिको ओर्ने उठाएर त्यही ढल्क, तब तिमीले के गर्नुपर्ने सो तिनले नै भन्नेछन्। एक मुआबीको रूपमा व्यवस्थाले रूथलाई यहुदीहरूसँग मिसिन अयोग्य मान्दथ्यो। अम्मुनी वा मुआबी परमप्रभुको सभामा पस्न पाउने छैन भनेर व्यवस्था 23:3 पनि लेखिएको छ। तर जब परमेश्वरसँग तपाईँको जीवनको लागि योजना हुन्छ, उहाँले हस्तक्षेप गर्नुहुन्छ र भन्नुहुन्छ, मैले तँलाई तेरो नाउँ काढेर बोलाएको छु, त मेरै होस्, त मेरो दृष्टिमा बहुमूल्य र आदरणीय भएकोले म मानिसहरूलाई तेरो सट्टामा र जाति जातिहरूलाई तेरो जीवनको सट्टामा दिनेछु। यसाया 43:1-4 पदले हामीलाई यो कुराहरू बताउँदछ। जब बोअजले रूथलाई दया बर्साउन लागे, तिनले उनको अगाडि घुँडा टेकेर यसो भनिन्, म विदेशी हुँ भनी जानेर पनि हजुरले किन यति कृपा गर्नुहुन्छ? बोअजले जवाफ कसरी जवाफ दिए ध्यान दिनुहोस्। आफ्नो पतिको मृत्युपछि तिमीले आफ्नी सासूप्रति गरेको सबै काम मलाई मानिसहरूले भनेका छन्। रूथप्रति बोअजको प्रेम पलाएको कुरा थाहा पाएपछि नाओमीले तिनलाई यस्तो निर्देशन दिन्छन्, आज राति चाहिँ तिमीले आफ्नो खलामा जौ बताउनेछन्, यसकारण स्नान गरेर तेल हाल र तिम्रा सबभन्दा राम्रा लुगा लगाई खलामा जाऊ, तर तिनले खानपान गरी नसकुन्जेल तिमी ती मानिस कहाँ देखा नपर। तिनी सुत्न जाँदा तिमीले तिनको सुत्ने ठाउँ हेरिराख, त्यसपछि गएर तिनको खुट्टापट्टिको ओर्ने उठाएर त्यही ढल्क, तब तिमीले के गर्नुपर्नेछ सो तिनले नै भन्नेछन् भनेर हामी रूथ 3:2-4 पदमा पाउँदछौ। तिनले उनको खुट्टाबाट शुरू गरिन् र अन्त्यमा उनको साथमा रहन पुगिन्। समयभन्दा पहिले आफैलाई उपलब्ध नगराउनुहोस्, जोर जबरजस्ती नगर्नुहोस्, आफ्नो उत्कृष्ट कार्य सम्पादनद्वारा परमेश्वरलाई प्रभाव गर्ने प्रयत्न नगर्नुहोस्, केवल उहाँको पाउ छेउमा बस्नुहोस् अनि उहाँले तपाईँलाई उहाँको साथमा उठाउनुहुनेछ। परमेश्वरको शक्तिशाली बाहुले मुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ भनेर पहिलो पत्रुस 5:6 पदले बताउँदछ। यसकारण आज प्रभुको चरणमा गएर आफ्नो जीवनलाई नयाँ रूपमा शुरू गर्नुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ। अनलाइन मार्फत सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np र हामी परमेश्वरको वचनहरूबाट हेरिरहेको छौं, सुनिरहेको छौं, तपाईँको लागि उत्साहका कुराहरू राखिरहेको छ र म आशा गर्दछु तपाईँ आशिषित भइरहनु भएको छ र यो समयमा शैतानसँग नजिकबाट व्यक्तिगत रूपमा लडन त गर्नु भन्ने शीर्षकमा केही कुराहरू राख्न चाहन्छु। एफिसी 6:12 भन्दछ, हाम्रो युद्ध चाहिँ शरीर र रगतको विरूद्ध होइन तर स्वर्गीय स्थानहरूमा भएका दुष्टाएका आत्मिक सेनाहरूको विरूद्ध हो। सिरियासँग युद्ध गर्नु अघि यो आपले आफ्नो भाइलाई भने, यदि अरामीहरू मेरो निम्ति साह्रै शक्तिशाली भए तिमी मेरो सहायता गर्न आउनु, अनि अम्मुनीहरू तिम्रो निम्ति साह्रै शक्तिशाली भए म तिमीलाई सहायता गर्न आउनेछु भनेर पहिलो इतिहास 19 बारेमा पाउँदछौ। यदि एक भाइ पराजित हुन लाग्यो भने अर्को आएर मदत गर्न सक्छ, तथापि आत्मिक युद्ध फरक छ। हाम्रो युद्ध शरीर र रगतको विरूद्ध होइन तर प्रधानताहरूको विरूद्ध, शक्तिहरूका विरूद्ध, अन्धकारका सांसारिक शासकहरूको विरूद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्टाएका आत्मिक सेनाहरूको विरूद्ध हो। अनि कुस्ती भनेको एकजनाको विरूद्ध अर्कोले गर्ने लडन त हो, जसको अर्थ चाहिँ नजिकबाट र व्यक्तिगत रूपमा लडन त गर्नु, आफ्नो प्रतिद्वन्दीसँग आम्ने सामने हुनु हो। दाउदले गोलियतको सामना गर्दा त्यो दैत्य आफैमा यति ढुक्क थियो कि उसले सारा इजरायललाई यस्तो हाँक दियो, यदि एक्लै लडेर त्यसले मलाई मार्न सक्यो भने हामी तिमीहरूको कमारा हुनेछौ, तर यदि मैले त्यसलाई जितेर मारे भने तिमीहरूले हाम्रो कमारा भएर हाम्रो सेवा गर्नुपर्नेछ। पहिलो समेल 17:9। यसको दीर्घकालीन असरबारे विचार गर्नुहोस् त, यदि गोलियत विजय भएको भए परमेश्वरको जनहरूले आफ्नो जीवन शत्रुको सेवामा बिताउनु पर्ने थियो। यस्तो शर्त इजरायलीहरूको लागि निकै गम्भीर थियो अनि त्यो तपाईँको लागि पनि छ। शैतान तपाईँलाई हराउन लागि परेको छ अनि यदि तपाईँ शरीरको नियम अनुसार कुस्ती खेल्नुभयो भने तपाईँ हार्नुहुन्छ। जसरी पेशेवर पहलमानहरूले पालन गर्नुपर्ने नियमहरू हुन्छन्, त्यसै गरी त्यहाँ अचूक आत्मिक नियमहरू पनि छन् जसले तपाईँको लागि काम गर्नेछ। पावल भन्छन्, हाम्रो युद्धका अस्त्र शस्त्र संसारिक होइनन् तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ। शैतानलाई पराजित गर्ने तपाईँको एउटै आशा प्रार्थना, ईसाई संगीत, ईसाई भजन गीतहरू, परमेश्वरको वचन, येशुको नाम र येशुको रगतमा छ। यी पाँचवटा कुरा शत्रुलाई परास्त गर्न तपाईँलाई दिइएका शक्तिशाली हतियारहरूको सूचीको चाहिँ शीर्ष स्थानमा छ। त्यसकारण आज शैतान विरूद्धको लडन्तमा तिनीहरूलाई प्रयोग गर्नुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र अवश्य पनि हाम्रो पक्षमा लड्नुहुने चाहिँ परम प्रभु परमेश्वर हुनुहुन्छ, यस कारण विजय चाहिँ तपाईँ हाम्रो पक्का छ र नहातिनुहोस्. आफ्नो जीवनमा भएका अवस्था परिस्थितिहरूमा एकदमै तपाईँको त्यो परिस्थिति तपाईँलाई नथकाओस्, विश्राम लिनुहोस् कहाँ परमेश्वरको त्यो शान्ति आनन्दमा, किनभने बाँकी काम परमेश्वरले तपाईँ हाम्रो पक्षमा रहेर गर्नुहुनेछ. र कार्यक्रम मार्फत हामी सुने तपाईँलाई उत्साह दिइरहेको छौ, परमेश्वरको वचनद्वारा आफ्नो मनलाई चाहिँ नवीकरण गरिरहनुहोस् है भन्ने शीर्षकमा चाहिँ केही कुरा राख्न गइरहेको छौ. रोमी 12:2 भन्दछ, संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भए पूर्ण रूपले परिवर्तित हो. र हामीले हाम्रो मनलाई चाहिँ कसरी नवीकरण गर्न सक्छौ? एकजना पास्टरले लेखेका छन्, तपाईँको मनलाई सुधार्ने तरिका भनेको चाहिँ मनमा धर्मशास्त्र भरेर नै हो, अर्थात परमेश्वरको वचनलाई भरेर नै हो. र नेशनल इन्स्टिट्यूट अफ मेन्टल हेल्थका डाक्टरहरूले चाहिँ मानिसहरूलाई एउटा साधारण चाल अर्थात औंलाले एक आपसमा छोएर प्याट प्याट गर्ने अभ्यास गर्न लगाउँदै एउटा रोचक अध्ययन गरे. मानिसहरूले त्यसरी औंलाहरू बजाउँदाखेरि चाहिँ तिनीहरूको मस्तिष्कको कुन भाग सक्रिय भइरहेको छ भनी पहिचान गर्न ती डाक्टरहरूले चाहिँ एमआरआई गरे. त्यसपछि ती मानिसहरूले 4 हप्ताको लागि दैनिक रूपमा त्यसमा औंला बजाउने अभ्यास गरे. 4 हप्ताको अवधिको अन्त्यमा चाहिँ ती मानिसहरूको मस्तिष्क फेरि जाँच गरेर हेरियो र प्रत्येक मामिलामा त्यो अभ्यासमा संलग्न मस्तिष्कको क्षेत्र विस्तार भएको देखियो. औंलाले बजाउने व्यायाम जस्तो साधारण कार्यले शाब्दिक रूपमा नयाँ स्नायु कोशिकाहरूलाई सक्रिय तुल्यायो अनि स्नायु सञ्जालहरूलाई चाहिँ फेरि जोडिदियो. धर्मशास्त्र पढ्दा हामीले नयाँ स्नायु कोशिकाहरूलाई सक्रिय तुल्याउँछौं र स्नायु सञ्जालहरूलाई फेरि जोडिरहेको हुन्छौ. एक अर्थमा भन्नुपर्दाखेरि चाहिँ हामी दिमागलाई पुननिर्माण गर्ने नयाँ अपरेटिङ सिस्टम डाउनलोड गर्दैछौ. हामीले मानवीय विचारहरू सोच्न छाड्छौं अनि परमेश्वरको विचारहरू चाहिँ सोच्न थाल्छौ. तिमीहरू एउटै मनका भएर एउटै प्रेम राखेर रा, पूर्ण सम्मति साथ एउटै चित्तका भएर मेरो आनन्द पूरा गर. तिमीहरूमा यस्तो मन होस् जो ख्रिष्ट येशूमा पनि थियो भनेर फिलिपी 2:5 भन्दछ. हामीले त्यो आज्ञा कसरी पूरा गर्ने कसरी भन्ने बारे पावलले चाहिँ हामीलाई यसरी बताउँदछन्, कलसी 3:16, ख्रिष्टको वचन तिमीहरूमा प्रशस्तसँग बास गरोस्, पूरा बुद्धिमानी साथ एउटाले अर्कालाई सिकाओ र अर्थी देऊ र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञता साथ भजन स्तुति र आत्मिक गानहरू गाओ. चाहे प्रचार होइन अथवा चाहे सिकाउने कुराहरू भयो, पढ़ाई वा गायनको माध्यमद्वारा होस्, हाम्रो मन परमेश्वरको वचन अनुरूप बन्छ अनि हामीमा ख्रिष्टको मन विकास हुन्छ. हामी उहाँको विचारहरू सोध्छौ, परिणाम स्वरूप हामी हाम्रो आफ्नै इच्छाद्वारा चल्नुको सट्टा उहाँको इच्छा पालन गर्छौ. त्यसकारण परमेश्वरको वचनद्वारा आफ्नो मनलाई नवीकरण गर्नुहोस्.

निकै नै अर्थपूर्ण गीत हामीले तपाईँको लागि राखेको छौं र अब यो समयमा हामी अलिकति प्रार्थनाको विषयहरूमा हेर्नेछौ। प्रार्थनाको उत्तर पाउने चाबी भन्ने शीर्षकमा हिब्रू 11:6 भन्दछ, जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वरलाई खोज्नेहरूलाई उहाँले चाहिँ प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नु पर्छ। र जसरी सही चाबीले ढोका खोल्छ त्यसरी नै त्यहाँ धर्मशास्त्रीय सिद्धान्तहरू छन् जसले तपाईँको प्रार्थनाको जवाफ दिनेछ भन्ने निश्चयता दिन्छन्। र अवश्य पनि हामी केही भागहरूमा चाहिँ यी सिद्धान्तहरूलाई चाहिँ हेर्नेछौ र विश्वासको बारेमा यो समयमा कुरा गरौं। विश्वास बिना चाहिँ परमेश्वरलाई प्रसन्न पार्न असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्दछ। परमेश्वरले तपाईँको आवश्यकता पूरा गर्नुहुन्छ भन्ने जरूरी छैन। वरिपरि हेर्नुहोस् त, तपाईँले देख्नुहुनेछ कि प्रत्येकसँग पूरा नभएका आवश्यकताहरू छन्। त्यसो भए परमेश्वरले कुन कुराको जवाफ दिनुहुन्छ त? तपाईँको विश्वासको। तर शैतानले तपाईँको मनमा शंका भर्ने कोशिश गर्नेछ र जब त्यसले त्यसो गर्छ तपाईँले आफ्नो हृदय जाँच्नुपर्छ र त्यसले के भन्छ हेर्नुपर्छ। तपाईँको दिमागले प्रश्न गर्दा पनि तपाईँले आफ्नो हृदयमा परमेश्वरको वचनलाई विश्वास गर्न सक्नुहुन्छ। त्यसकारण तपाईँको दिमागमा रहेको कुराको सट्टा तपाईँको हृदयमा रहेको कुरामा खड़ा हुनुहोस्। कहिलेकाहीँ मनमा आउने शंकाहरू चाहिँ ध्यान एकदमै विचलन होइन गर्न अथवा ध्यानलाई चाहिँ यताउता भट्काउन शुरू गर्छ। जब तपाईँ परमेश्वरको प्रतिज्ञाहरूबाट विचलित हुनुहुन्छ तपाईँले शंका गर्न थाल्नुहुन्छ अनि जब तपाईँ आफ्नो समस्याहरूमा जति बढ़ी केन्द्रित हुनुहुन्छ तपाईँको विश्वास डगमगाउन थाल्छ। जब त्यसो हुन्छ तपाईँले परमेश्वरको प्रतिज्ञाहरूमा चाहिँ लेजर किरण जस्तै ध्यान केन्द्रित गर्नुपर्छ र आफ्नो समस्याहरूलाई चाहिँ यसो झलक्क मात्रै हेर्नुपर्छ। तिनीहरूलाई इन्कार गर्ने प्रयास नगर्नुहोस् तर तिनीहरूलाई अनावश्यक ध्यान पनि नदिनुहोस्। बाइबलले भन्दछ त्यसले कति पनि शंका नगरी विश्वास साथ मागोस्, शंका गर्ने चाहिँ बतासले उचाल्दै पछार्दै गर्ने समुद्रका छाल समान हुनेछन्। त्यस्तो मानिसले यो नसम्झोस् कि उसले प्रभुबाट केही पाउनेछ, किनकि दोहोरो मन भएको मानिस उसको सबै चाल चलनमा चाहिँ अस्थिर हुन्छ भनेर याकुबेको 6:8 पदमा हामीले पाउँदछ। यसकारण प्रार्थनाको उत्तर पाउनको लागि परमेश्वरको वचनमा अडिग रहनुहोस् अनि आफ्नो परिस्थितिहरू परिवर्तन हुन थालेपछि यताउता नबरालिनुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। श्रोता, अब जब हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ र प्राविधिक मित्र सुजनजी र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम टी ब्रेकबाट यो समय म पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्।
8: गाउन भाडामा,
9: गाउन भाडामा,
8: हे गाउन भाडामा।
10: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
11: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
12: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
13: र 9818-25-12-40, 9818-25-12-40।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ख्रीष्टको खोजी गर्नुहोस्, तपाईले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिस्टियन रक्षाशास्त्री।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस गरौं, कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
6: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक, ललितपुर।
7: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38।
2: हेनरी बी इरिङ भन्नुहुन्छ, उहाँ येशू ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब सुन्न सक्नुहुनेछ कार्यक्रम नयाँ उदय।
2: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग पोखराबाट 105.6 MHz हामी छौं। कार्यक्रम नयाँ उदयको साथमा सोमबार हामी 2-3 बजेसम्म यो कार्यक्रममा आउने गर्छौं र विशेषतः यो कार्यक्रममा परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू नै हामी गर्ने गर्छौं। श्रोता, परमेश्वरसँगको अन्तर सम्बन्ध अनि परमेश्वरसँग रहेर चाहिँ सँगसँगै हिँड्ने मीठा कुराहरू पनि हामी गर्ने गर्छौं। प्राविधिक मित्र विजयलाई पनि धन्यवाद दिन चाहन्छु र कार्यक्रममा सदा झैं निकै मिठो गीत सुनाउँछु। एउटा गीत पछि म फेरि पनि आउनेछु।

हजुर श्रोता, निकै मिठो गीत हामीले सुन्दै थियौं। गीतपछि फेरि पनि आइसकेको छु कार्यक्रम नयाँ उदयमा, र हामीले आज भने एउटा विषयवस्तुमा लिएर कुरा गर्नेछौं, अन्तर सम्बन्धका कुरा। तपाईँलाई कतिको थाहा छ अन्तर सम्बन्ध भनेको के हो, होइन? मलाई पनि कति अवस्थामा अन्तर सम्बन्ध के रहेछ अनि यो कस्तो किसिमको सम्बन्ध रहेछ भनेर बुझ्ने कौतूहलता थियो। अनि अध्ययन गरिसकेपछि यो कुरा थाहा भयो कि अन्तर सम्बन्ध त असाध्यै हाम्रो जीवनमा नभई नहुने महत्वपूर्ण कुरा रहेछ। अन्तर सम्बन्ध भनेको के हो त भन्दाखेरि, दुई वा दुई भन्दा बढ़ी कुरा व्यक्ति वा घटना बीच रहेको आपसी सम्बन्धमा जोड़ भन्ने बुझिन्छ। जस्तै उदाहरणको लागि, मानिस र समाज बीचको अन्तर सम्बन्ध, यसमा कस्तो किसिमको सम्बन्ध भन्नाले, मानिसले समाजलाई प्रभाव पार्छ र समाजले पनि मानिसलाई प्रभाव पार्छ, यो किसिमको सम्बन्ध। प्रकृति र मानिस बीचको सम्बन्ध अन्तर सम्बन्ध अर्को हुन्छ। प्रकृति र मानिस बीचको अन्तर सम्बन्ध, मानिस प्रकृतिमा निर्भर हुन्छ र मानिसका गतिविधिले प्रकृतिलाई पनि असर गर्छ। र सरल भाषामा भन्ने हो भने एक अर्कासँग जोड़िएको सम्बन्ध अन्तर सम्बन्ध हो। एउटा इसाई भइसकेर, परमेश्वरको एउटा छोरो भइसकेर अथवा छोरी भइसकेर, सन्तान भइसकेर चाहिँ हामीमा अन्तर सम्बन्धका कुरा पक्कै पनि हुनुपर्छ। अन्तर सम्बन्धका केही थप उदाहरणहरू हामीले हेर्नुपर्दा, शिक्षा र रोजगारीको अन्तर सम्बन्धलाई देख्छौं। जस्तै राम्रो शिक्षा पाए रोजगारीको अवसर बढ़न सक्छ। हामीले हाम्रो अध्ययन राम्रो गर्यौं र हामीले धेरै ग्रेजुएसन गर्यौं, हाम्रो शिक्षालाई चाहिँ एकदम उच्च बनायौं भनेदेखि त्यही अनुरूपको जागिरहरू हामीले पाउन सक्छौं, नोकरीहरू, जसले गर्दाखेरि अन्तर सम्बन्ध चाहिँ राम्रो हुन्छ। स्वास्थ्य र खानपानको अन्तर सम्बन्ध पनि त्यस्तै छ। खानपानले स्वास्थ्यमा प्रत्यक्ष असर पारेको हुन्छ। जस्तै हामीले कुन कुरो खाने, कुन कुरो नखाने भन्ने कुराहरू चाहिँ थाहा छ। र अर्को सम्बन्ध, मानिस र वातावरणको सम्बन्धमा के हुन्छ भन्दाखेरि, वातावरणले मानिसको जीवनमा असर गर्छ र मानिसका कामले वातावरणमा असर गर्छ। दुवैजनाका एक परिपूरक अथवा दुवैजनासँग अन्तर सम्बन्ध भएर मात्र यो काम हुन्छ। जस्तै म प्रकृतिलाई रुचाउँछु अनि प्रकृतिमा केही कुराहरू रोप्छु अनि त्यसको आशा गर्दछु त्यसबाट फल्छ भनेर, अनि प्रकृतिले पनि त्यही अनुरूप मैले मेहनत गरे अनुरूप फलाइदिनुहुन्छ, भनेपछि हामी दुईजनाको अन्तर सम्बन्ध त्यहाँ हुन्छ। र अर्को छ, परिवार र समाजको अन्तर सम्बन्ध कस्तो हो त भन्दाखेरि, परिवार समाजको एउटा आधार हो र समाजले परिवारलाई प्रभावित पार्छ। हाम्रो परिवार अलिकति उदाहरणीय, इमान्दारितामा अगाडि बढ्ने, अरूले जे भने पनि आफू राम्रो भएर असल भएर हिँड्ने गरिएको छ भने समाजमा पनि हाम्रो सम्बन्ध राम्रो हुन्छ अनि समाजले पनि हामीलाई असल व्यक्तिको रूपमा थाहा पाउँदछन्। जस्तै अर्को उदाहरण, पानी र कृषिको सम्बन्ध भनौँ न। पर्याप्त पानी भए कृषि उत्पादन राम्रो हुन्छ। कहिलेकाहीँ खडेरी पर्दाखेरि हाम्रो भनौँ न कति बाली नालीहरू लगाउन सकिँदैन अनि मानिसहरू दुःख मान्छन्, किनभने वर्षभरि गरेको खेतीले खानुपर्ने हुन्छ। तर समयमा पानी परेन भनेदेखि चाहिँ यो चाहिँ बिग्रन जान्छ, सबै कुराहरू बिग्रन्छ। त्यसरी गर्दा अन्तर सम्बन्ध पानी र कृषिको हुन्छ। त्यस्तै यो उदाहरणहरू मात्रै हुन् र यो अन्तर सम्बन्ध राम्रो भएन भने चाहिँ यसले धेरै नराम्रो परिणामहरू पनि देखाउँछ। र जस्तै कारणहरू, बाली राम्रो नहुन सक्छ र विकासका अवसरहरू बढ़न सक्छन्, आमदानी प्राप्त हुन सक्छ। जस्तै श्रम आमदानीको अन्तर सम्बन्धमा आमदानी प्राप्त भयो, यसरी यसको अनुरूप हामीले यसको फल पनि पाउँछौ। र यस्तै अर्को कुरा छ, परमेश्वरसँगको सम्बन्धबारे बाइबलका केही पदहरू म पढ्न जान्दछु। अहिलेसम्म चाहिँ हामीले शरीरका कुराहरू अथवा संसारका कुराहरूसँगको सम्बन्धलाई कायम राख्यौं अनि त्यसबाट आउने नतिजाहरूलाई हेर्यौं। अब परमेश्वरसँगको सम्बन्धलाई चाहिँ बाइबलले के भन्दछ भन्दाखेरि, याकुबको पुस्तक 4:8 परमेश्वरको नजिक आओ र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ। यो चाहिँ परमेश्वर र मानिसको सम्बन्ध हो। याकुबले लेख्दछन् 4:8 परमेश्वरको नजिक आओ र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ। सबैभन्दा पहिले चाहिँ मानिस परमेश्वर कहाँ जानु पर्यो अनि परमेश्वर हामीसँग आउनुहुन्छ र हाम्रो अन्तर सम्बन्ध बन्दछ भन्ने कुराहरू थाहा पायौं। र दोस्रो कुरा, युहन्ना 15:5 भन्दछ, यीशुले भन्नुभयो, म बिना तिमीहरूले केही पनि गर्न सक्दैनौ। यो येशूसँग जोड़िएको जीवनको महत्व यसले बताउँदछ, अन्तर सम्बन्धलाई बताउँदछ। र येशूले भन्नुभयो, साँच्चै नै उहाँ बिना केही पनि हामीले केही पनि गर्न सक्दैनौ।
आज मैले ठूल्ठूला डिग्रीहरू हासिल गरे, धेरै शैक्षिक योग्यताहरू प्राप्त गरे अनि धेरै कुरा म पोख्त छु, तर मसँग यशु हुनुहुन्न भनेदेखि मेरो जीवन व्यर्थ छ। त्यसैले यशुसँग जोडिएको अन्तर सम्बन्ध चाहिँ बलियो हुनुपर्छ। यशुले त्यही कारणले भन्नुभयो, तिमीहरूले केही गर्न सक्दैन म बिना। र अर्को त्यस्तै परमेश्वरसँगको अन्तर सम्बन्धमा युहन्ना 15:4 भन्दछ, ममा रहो र म तिमीहरूमा रहनेछु। यशुले भन्नुभयो, ममा रहो र म तिमीहरूमा रहनेछु। पहिले चाहिँ मानिसलाई भनेको छ, तिमीहरू ममा रह्यो भने म तिमीहरूमा रहनेछु। सुरुमा पनि हामीले परमेश्वरको नजिक तिमीहरू आओ अनि म पनि तिमीहरू कहाँ जानेछु भनेर भन्नुभएको छ। पहिले गर्नुपर्ने चाहिँ मानिसले हो, अन्तर सम्बन्ध बनाउनु पर्ने चाहिँ मानिसले हो, किनभने परमेश्वरले प्रेम हामीलाई गर्नुहुन्छ, तर पनि उहाँले पार गरेर हेर्नुहुन्छ। हाम्रो जीवनले चाहिँ, हाम्रो अन्तरात्माले चाहिँ परमेश्वरलाई बोलाउँछ अथवा परमेश्वरलाई रुचाउँछ अथवा परमेश्वरलाई विश्वास गर्छ कि गर्दैन भन्ने कुरा चाहिँ हामीलाई थाहा दिनुहुन्छ। जस्तै भजन 73:28 भन्दछ, तर परमेश्वरको नजिक हुनु मेरो लागि असल हो भनेर भजन लेखकले चाहिँ 73:28 भन्छन्। परमेश्वरको नजिक किन हुने त भन्दाखेरि यो असल कुरा रहेछ नि त। असल कुरा भइसकेपछि असल काम त हामीले गर्नुपर्छ, असल कुराले हाम्रो जीवनमा फाइदा दिन्छ, असल खानाले हामी स्वस्थ हुन्छौं, असल सुनाइले हाम्रो ज्ञान बढ्दछ, असल हिँडाइ असल ठाउँमा हिँडेका कुराहरूमा प्रगतिहरू हुँदछ, होइन, राम्रो प्रतिफलहरू पाउँदछौं। त्यसैले परमेश्वरको नजिक जानु चाहिँ असल कुरा रहेछ। यर्मियाले पनि लेख्दछ 29:13, तिमीहरूले मलाई खोज्नेछौ र आफ्नो सम्पूर्ण हृदयले खोज्दा मलाई भेटाउनेछौ भनेर लेख्नुहुन्छ। त्यस्तै रोमी 5:1 पावलले लेख्छन्, विश्वासद्वारा धर्मी ठरिएपछि परमेश्वरसँग हाम्रो मेलमिलाप शान्ति भएको कुरा बताउँछन्। र मुख्यतया परमेश्वरसँगको सम्बन्ध भनेको उहाँलाई विश्वास गर्नु र उहाँको नजिक रहनु, प्रार्थना गर्नु र उहाँको वचन अनुसार जीवन बिताउनु नै हो। यो कुरो चाहिँ मलाई एकदमै मन परेको छ। अब फेरि पनि भन्छु, परमेश्वरसँगको सम्बन्ध भनेको के हो त भन्दा, उहाँलाई विश्वास गर्नु, उहाँको नजिक रहनु, प्रार्थना गर्नु र उहाँको वचन अनुसार जीवन बिताउनु अति असल हो भनेर भनिन्छ। यो अन्तर सम्बन्धका कुराहरू गर्नुपर्दा परमेश्वरसँगको अन्तर सम्बन्ध हामीले गर्यौं। यतिखेर हामी निकै मिठो एउटा गीत सुन्छौँ श्रोता मित्र। गीतपछि म फेरि पनि अन्तर सम्बन्धका कुराहरू नै लिएर आउनेछु। अहिले भने यो गीत सुन्नुहोस्।

आज निकै अर्थपूर्ण भजन हामीले सुनिरहेका थियौं श्रोता। कार्यक्रम नयाँ उदयमा हामीले आज अन्तरसम्बन्धका कुराहरू गरिरहेका छौं र यो गीतपछि फेरि पनि म अगाडि बढ्दछु। अन्तरसम्बन्ध के हो भन्ने कुरा चाहिँ तपाईँले बुझिसक्नु भएको छ र परमेश्वरसँगको अन्तरसम्बन्ध पनि हामीले केही बुझेका छौं। मानिसले तपाईसँग जस्तो व्यवहार गरून् भन्ने तपाईँ चाहनुहुन्छ, तपाईँले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर्नुहोस् भनेर मत्तीको पुस्तकले लेख्दछ। र आफूले मात्रै त्यसको फिडब्याक पाउने, आफूले मात्रै फाइदा पाउने, मैले चाहिँ के गरेको छु भन्ने प्रश्न त्यहाँ आउँछ। र जीवनमा आफूले गरिसकेपछि त्यसको ब्याक हामीलाई राम्रो किसिमले आउँदछ भन्ने कुरा वचनले सिकाउँदछ। यस उदाहरणमा अन्तरसम्बन्धका महत्वपूर्ण रहस्यहरू छिपेर रहेका छन्। जस्तै मानिसले तपाईँलाई जस्तो व्यवहार गरून् भन्ने चाहनुहुन्छ, तपाईँले पनि उनीहरूलाई त्यस्तै व्यवहार गर्नुपर्छ भन्ने सिद्धान्तमा चाहिँ यहाँ के छिपेको छ भने, यसकारण अन्तरसम्बन्धका अरू कुनै पनि तथ्यहरू बुझ्नु अघि यो उदाहरणलाई हामीले बुझ्नु राम्रो हुन्छ। यदि यस तथ्यलाई बुझेर पालन गर्यौं भने हाम्रो सम्बन्ध अवश्य स्वस्थ, प्रगाढ़, फलदायी र सफल हुन्छ। हामी अरूबाट के चाहन्छौ त्यस विषयमा स्पष्ट हुन सक्यौं भने हामीले अरूप्रति कस्तो व्यवहार गर्नुपर्ने रहेछ भन्ने कुरा पनि स्पष्ट हुनेछ। जस्तै अरूले तपाईँलाई उत्साह दिउन् भन्ने चाहनुहुन्छ भने पहिले तपाईँले पनि उत्साह दिनुहोस्। कस्तो राम्रो कुरा छ होइन? अरूले तपाईँलाई उत्साह दिउन् भन्ने चाहनुहुन्छ भने पहिले तपाईँले उत्साह दिनुहोस्। अरूले तपाईँका बारेमा सकारात्मक कुरा गरून् भन्ने चाहनुहुन्छ भने पहिला तपाईँले अरूको बारेमा सकारात्मक कुरा गर्न थाल्नुहोस्। अरूले तपाईसँग हाँसेर मिठो बोलून् भन्ने इच्छा गर्नुहुन्छ भने तपाईँले पनि त हाँसेर मिठो बोल्नु पर्यो नि होइन? अरूले तपाईँलाई सहयोग गरून् भन्ने चाहनुहुन्छ भने पहिले तपाईँले पनि केही सहयोग त गर्नै पर्यो। तपाईँप्रति अरू व्यक्ति इमान्दारी हुन् भन्ने चाहनुहुन्छ भने पहिले तपाईँ पनि अरूप्रति इमान्दारी बन्नुपर्छ। जीवन चलाउन सजिलो भने छैन, परमेश्वरको वचनमा रहेर जीवन चलाउन सजिलो पक्कै पनि छैन श्रोता। लापरवाहीको जीवन हामीले देखाउन सक्दैनौ अनि परमेश्वरलाई लुकाउन छल्न हामीले केही पनि सक्दैनौ। हाम्रो जीवन प्रत्यक्ष छ, परमेश्वरको अगाडि छर्लङ्ग छ। र अर्को कुरा के छ भने अरूले तपाईँको निन्दा नगरून् भन्ने चाहनुहुन्छ भने तपाईँले पनि त अरूको निन्दा कतै गर्नुभएको छ कि, अरूको विरूद्धमा बोल्नु भएको छ कि, भनौँ न खुसामदीका कामहरू गर्नुभएको छ कि, ती कुराहरू हामीले छोड्नुपर्ने हुन्छ। अरूले तपाईँको आदर इज्जत गरून् भन्ने चाहनुहुन्छ भने पहिले तपाईँले पनि अरूलाई आदर इज्जत गर्न थाल्नुपर्छ। अरूले तपाईँलाई केही दिउन् भन्ने चाहनुहुन्छ भने तपाईँले पनि केही दिएको हुनुपर्छ। यो सबै चाहिँ आफूले नगरी चाहिँ नपाइने रहेछ भन्ने कुरा चाहिँ थाहा पाएका छौं। किनभने कतिजनाले चाहिँ अरू कुरा अरूको आशा मात्रै गर्ने व्यक्तिहरू पनि संसारमा धेरै हुन्छन्। परमेश्वरको वचनलाई पाएर पनि आफू मेहनत नगर्ने अनि अरूको आशा गरेर बस्ने व्यक्तिहरू पनि प्रशस्तै पाउँदछौ। तर बाइबलले त्यो भन्दैन, तिमीले पहिले गर, त्यसपछि तिमीमा ती कुराहरू थपिनेछन्। सिद्धान्त एउटा यस्तो छ कि जे रोप्यो त्यही फल्छ। संसारमा पनि मानिसले त्यही भन्दछ, पक्कै पनि हो। मकै फलेर त्यहाँ सिमी फल्दैन होइन, त्यहाँ भटमास रोपेर त्यहाँ दाल फल्दैन। त्यसैले गर्दा जे रोप्यो त्यही फल्छ, यो संसारभरि लागू हुने समय रहित सत्य हो। तपाईँले पालन गरे पनि वा नगरे पनि यो सत्य नै हो। फल्छ फल्छ, जे रोप्यो त्यो फल्छ नै। यो सधैँ र सबै विषयमा लागू हुन्छ। के रोप्छौ, कसरी रोप्छौ, त्यसमा हामीहरू होसियार हुनुपर्दछ। के मकै रोपेर धान कटनी गर्न मिल्छ र, अथवा केरा रोपेर सुन्तला फल्छ र, के घृणा र बदला रोपेर प्रेम र क्षमा पाउन सकिन्छ र, असत्य रोपेर सत्यको आशा गर्न सकिन्छ र? सकिँदैन। त्यसैले गर्दा हामीले परमेश्वरसँग मात्रै नभएर सबैसँग अन्तरसम्बन्ध राम्रो राख्नुपर्छ भन्ने नै हाम्रो सिद्धान्त हो र हामी चाहिँ परमेश्वरका जनहरू हौं र हामीले ती कुराहरू एकदमै विचार गर्नुपर्ने हुन्छ। फेरि पनि योभन्दा 15:4 म जान्छु। यहाँ लेखिएको छ, ममा रहो र म तिमीहरूमा रहनेछु। त्यस्तै मिठो एउटा गीत तपाईँमा आज म राख्छु, त्यसपछि फेरि पनि आउनेछु।

हजुर, गाँसिएको छु म जिउँदो दागको बोटसित निकै नै अर्थपूर्ण भजन हामीले सुनेका छौँ। कार्यक्रम नयाँ उदय सुन्दै हुनुहुन्छ। कार्यक्रम नयाँ उदयमा हामीले परमेश्वरसँगको अन्तर सम्बन्धका कुराहरू, मानिससँगको अन्तर सम्बन्धका कुराहरू, विविध कुराकानीहरू गरिरहेका छौँ। अब अन्य कुराहरू पनि अगाडि हामी हेर्नेछौँ। जस्तै सम्बन्ध भन्ने बित्तिकै तपाईँको बोली वचन र व्यवहारका कुराहरू पनि आउँदछन्। र तपाईँ र म मैले बोल्ने बोली वचन र व्यवहार कस्तो हुनुपर्छ, कतिजनाले बोल्दाखेरि एकदम मिठास आउँछ अनि कतिजनाले बोल्दाखेरि तिमी कति मजाले बोल्दछौ, दुखेको घाउ पनि निको हुन्छ भनेको जस्तो मानिसको बोली पनि हुन्छ, र कतिजनाको रूखो बोली हुन्छ अनि उसले जति राम्रो बोल्न खोज्दाखेरि पनि नराम्रो सुनिरहेको हुन्छ। मनमा नराम्रो भए पनि मुखको बोलीले चाहिँ नराम्रो जस्तो लागिरहेको हुन्छ। त्यसैले गर्दाखेरि हामीले बोली वचनमा चाहिँ सुधार गर्नुपर्छ पक्कै पनि। र हामीले अरूसँग एउटा रुखो शब्द भन्दाखेरि पनि नम्रताको शब्दले अरूलाई सम्झाउने, अरूलाई वचन सुनाउने, अरूलाई सहायता गर्ने, अरूसँग बोल्दाखेरि अन्तर्क्रिया गर्दाखेरि हामीले नम्रतामा गर्नुपर्ने हुन्छ। र तपाईँ र मेरा धेरै कुराहरूले अरूलाई प्रभाव पारिरहेको हुन्छ, जस्तै तपाईँको पोशाक, सरसफाई, बोली वचन, व्यवहार आदि। यी पक्षहरूमा सुधार गरी प्रभावकारी बनाउनुहोस्। अरूलाई बाधा पार्ने, घोस्ने आदि काम नगर्नुहोस्। साथै अरूलाई दिक्क लाग्ने वा रिस उठाउने कुनै प्रकारका व्यवहारहरू नगर्नुहोस् र एउटा ढोङ्गीपना र नकली जीवन नजिउनुहोस् भनेर चाहिँ हामी भन्न चाहन्छौँ। हामीलाई यसरी चाहिँ वचनहरूले भन्दछ। र यहाँ मैले एउटा कुरा गर्दै गर्दाखेरि पोसाकका कुराहरू आए, सरसफाका कुराहरू आए, होइन, जीवनमा मैले प्रत्यक्ष थाहा पाएको छु अलिकति फोहोर लुगा लगाएको, होइन, राम्रो पोसाक छैन भनेदेखि अनि सड़कमा हिँड्ने जनावरहरूले पनि त्यसलाई आक्रमण गर्न खोज्ने त्यहाँ देखिएको छ। तर त्यो फोहोर त कसैलाई पनि मन पर्दैन, होइन। र यहाँ परमेश्वरको वचनले चाहिँ हाम्रा पोसाक, सरसफाई, बोली वचन, व्यवहार आदि चाहिँ शुद्ध हुनुपर्छ भनेको चाहिँ के हो भन्दाखेरि हामीले लगाउने पोसाक पनि एउटा मर्यादित हुनुपर्छ, होइन, कसैलाई असर गर्ने खालको हुनुहुँदैन। सरसफाईमा ध्यान दिनुपर्ने सबै कुराहरू हुन्छ र यी सबै कुराले चाहिँ अन्तर सम्बन्ध प्रगाढ हुँदै जाँदछ। र भिन्नताहरू कम गरी एक अरूसँग एक हुन सिक्नुपर्छ। हामीले भिन्नताहरू कम गर्नुपर्छ। ऊ त्यस्तो, ऊ यस्तो, मेरो ब्याकग्राउण्ड छुट्टै, उसको ब्याकग्राउण्ड छुट्टै, म फलानाको छोरो, ढेस्कानाको छोरो, मेरो यति सम्पत्ति छ, उसको यति छ भनेर हामीले एउटा भिन्नता छुट्याउँछौँ भनेदेखि यो परमेश्वरले मन पराउनुहुन्न। र यो भिन्नतालाई कम गरिहाल्नु पर्दछ र अरूसँग एक हुन सिक्नु पर्दछ। जस्तै सहमति र मिल्दोपनाले अरू व्यक्तिसँग घनिष्ठ सम्बन्ध हुन थाल्छ। तपाईँको रुचि झैं सबैको रुचि हुनुपर्छ भन्ने छैन, तर कुनै पनि व्यक्तिले आफ्नो रुचि र आस्थामा आँच आओस् भन्ने चाहँदैन। यसकारण खुल्ला हृदयले अरूलाई आदर र इज्जत गर्नुपर्छ। नजिक भएर व्यवहार गर्दै जाँदा सुरु सुरुमा देखा परेका मन नपर्ने कुराहरू सबै निराकरण हुन्छन् र व्यक्तिलाई मन पराउने, ग्रहण गर्ने काम हुन थाल्छ। साथै विभिन्न प्रकारका अप्ठ्यारा परिस्थितिहरूमा भेटघाट गर्ने, सान्त्वना दिने, उत्साह दिने र सक्दो सहयोग गर्ने काम गरिरहनुपर्छ। यसले घनिष्ठ सम्बन्ध बनाउँछ। अर्को त्यस्तै छ, अरूहरूप्रति असल हुनु। अरूभन्दा अरूसँग बोल्दा र व्यवहार गर्दा असल हुनुपर्छ। अभिवादन गर्ने, धन्यवाद दिने, सुझाव सुनाइदिने, सकारात्मक मूल्याङ्कन टिप्पणी गर्ने आदि कार्य अन्तर सम्बन्धमा प्रयोग गरिनुपर्छ। अरूको अपमान र निन्दा गर्ने, होच्याउने काम र नकारात्मक मूल्याङ्कन गर्नुहुँदैन, यसले सम्बन्ध बिग्रन्छ। जस्तै मन नपराउने व्यक्तिलाई पनि प्रेम गर्न थाल्नुहोस् भन्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो हो हामीलाई। यो प्राय व्यक्तिले गर्न सक्दैन, किनभने मानिस यस्तो जाति हो, कसैलाई पनि क्षमा दिन मान्दैन। म सर्वेश्वरमा हुँ, मैले ठिकै गरेको छु भन्ने आउँदछ। कसैलाई क्षमा माग भन्दाखेरि सकेसम्म क्षमा माग्दैन उसले। त्यसैले गर्दाखेरि यहाँ के भनेको छ भन्दाखेरि बाइबलले त आफूले मन नपरेका व्यक्तिलाई पनि प्रेम गर्न थाल्नुहोस् भनेर भनेको छ। आफूलाई मन नपराउने व्यक्तिलाई प्रेम गर्न सजिलो छैन। सामान्य मानिसका निम्ति अरू आफूलाई मन नपराउने व्यक्तिलाई बदला लिनु सजिलो र उत्तम लाग्छ। आफूलाई मन नपराउने व्यक्ति त्यो हो जसले हाम्रो उन्नति, सुधार र फाइदा होस् भन्ने चाहँदैन।
उसले हाम्रो प्राण शरीर र आमदानीका स्रोतहरू विकासका विकासहरूमा बाधा पनि दिन सक्छ। उसले हाम्रो जीवनलाई खतरामा हाल्न चाहन्छ। यस्तो व्यक्तिलाई तपाईँ हामीले मानवीय बुद्धिमा प्रेम गर्न सक्दैनौ। बरू बदलामा उपाय अपनाउन थाल्छौं। बदला र प्रतिस्पर्धाको कुनै अन्त्य छैन। बदलामा मृत्यु छ, प्रेम र क्षमामा जीवन छ। झगडाको समाधान झगडा होइन, न त निष्प्रेमको समाधान निष्प्रेम हो। यसको समाधान मिलाप र क्षमा हो। बदला लिँदा अथवा हत्या गरेपछि समस्या समाधान हुनेछ, रिस मर्नेछ र आफ्नो इच्छा पूरा हुनेछ भन्ने ठानेर मानिसले बदला लिन्छन्। तर मृत्यु भएर पनि बदलाको अन्त्य हुँदैन। यो त पुस्तौं पुस्तासम्म रहिरहन्छ। यसले परिवार, समाज, जाति र बनाउन थाल्छौं। बदला र प्रतिस्पर्धाको कुनै अन्त्य छैन। बदलामा मृत्यु छ, प्रेम र क्षमामा जीवन छ। झगडाको समाधान झगडा होइन, न त

खराबीतिर सधैँ खराबीतिर लागिरहन्छ। यो विष हो, यो विष आफूले खाने र अरूलाई खुवाउने काम गर्नु हुँदैन। त्यसैले गर्दाखेरि अन्तरसम्बन्धका धेरै पक्षहरू छन्, धेरै हाँगा बिगाहरू छन्, यी सबै कुरा चाहिँ हाम्रो जीवनमा लागू हुनुपर्नेछ। र हुन्छ, यतिखेर एउटा गीतको पालो भएको छ, रिन देवानको आवाजमा एउटा गीत सुनाउँदैछु, त्यसपछि विविध कुराकानी लिएर म आउनेछु।

श्रोताभित्र जबसम्म हामी हाम्रो भनौँ न परमेश्वरको सम्बन्ध बलियो हुँदैन, अन्तर सम्बन्ध बलियो हुँदैन, तबसम्म परमेश्वरलाई प्रसन्न पार्न सक्दैनौ। हृदयमा परमेश्वरलाई पाउने चाहना पनि लिँदैन त्यो व्यक्तिले, किनभने परमेश्वरसँगको अन्तर सम्बन्ध ठिक हुँदैन। हामीले यस्तै कुराकानीहरू गरिरहेका छौं, जस्तै अरूसँग आफ्नो तुलना नगर्ने विषयमा, तपाईँ भन्दा बढी क्षमता भएको एउटा व्यक्ति अर्को व्यक्तिसँग आफ्नो तुलना गर्दा तपाईँमा निराशा र आफूप्रति हीनताको भावना उत्पन्न हुन सक्छ। त्यसै गरी अर्कोतर्फ एउटा कमजोर र आफूभन्दा सानो स्तरको व्यक्तिसँग तुलना गर्दा तपाईँमा अभिमान र शेखी पनि उत्पन्न हुन सक्छ। तुलनाले आफैलाई जोखिममा पार्छ र खराबी गर्ने मनोवृत्तिलाई इंगित गर्दछ, तर सकारात्मक रूपमा तुलना गरेर अघि बढ़न चाहेको खण्डमा यो कार्य फाइदाजनक र फलवन्त पनि बन्न सक्छ। आफूभन्दा बढ़ी क्षमता भएका व्यक्तिहरूसँग उनीहरूका बलिया पक्षहरू जस्तै बौद्धिक क्षमता, उपलब्धि, बल, धन, सम्पत्ति आदिसँग तुलना गर्दा स्वत हीनता उत्पन्न हुन्छ। अरूसँग भएका कुराहरू देखेर असन्तुष्टि व्यक्त गर्नु तडपिनु भन्दा धन्यवाद व्यक्त गर्नु। हरेक व्यक्ति भिन्न र अनुपम छन्। आफूलाई अरूसँग तुलना गर्ने व्यक्तिको समझ हुँदैन, किनभने उसले असन्तुलित प्रकारका विचारहरू मनमा राखेर आफूलाई तुच्छ ठान्ने वा अभिमान गर्ने काम गर्छ। आफूलाई जस्तो सम्झनुपर्छ त्योभन्दा बढ़ी नसम्झिने बाइबलले हामीलाई बताउँदछ। यसरी विचारमा परिवर्तन र सुधार आउन अत्यावश्यक छ। बाइबलले पनि यस विषयमा फेरि पनि भन्छ, आफूलाई जस्तो सम्झनुपर्छ त्योभन्दा बढ़ी नसम्झने, एकले अर्कालाई सर्वश्रेष्ठ ठानेर हामीले सेवा गर्दै जाने, कसैलाई बाहिर दृष्टिकोणले पनि जज गर्ने अथवा हेर्ने हाम्रो नजरहरू चाहिँ ठिक गर्नुपर्छ। हरेक व्यक्तिमा एउटा दृष्टिकोण हुन्छ जसको आधारमा उसले अरूलाई हेर्ने र मूल्याङ्कन गर्ने काम गर्दछ। प्राय सबै व्यक्तिमा यो दृष्टिकोण एउटै प्रकारको पाइन्छ भने पाइन्छ, किनभने मानिसले रूप हेरेर विचार गर्छ, हृदय हेर्न जान्दैन। रूप हेरेर निर्णय गर्न छिटो र सजिलो छ, तर यो सत्य चाहिँ होइन। व्यक्तिलाई हेर्दा उसको पृष्ठभूमि, नेपालमा जात, थर, शिक्षा, पद, लवाई खवाई, रूप रंग, बनोट, पोशाक र हावभावको आधारमा एउटा दृष्टिकोण बनाउन सानैदेखि तालिम पाएका हुन्छन्। बाहिरबाट हेर्दा आकर्षक र प्रभावशाली देखिएका व्यक्ति पनि भित्र अनैतिक, नकारात्मक र झूठ पनि त हुन सक्छ। मानवीय बाह्य दृष्टिकोण अस्वस्थ र पूर्वाग्रही हो हुन्छ। यदि तपाईँ साँच्चै मानव जातिलाई निस्वार्थ प्रेम गर्न चाहनुहुन्छ भने मानिसलाई हेर्ने दृष्टिकोण आजैबाट परिवर्तन गर्नुहोस्। जसरी सृष्टिकर्ताले सबै मानिसलाई निष्पक्ष, समान र निस्वार्थ प्रेम गर्नुहुन्छ, त्यसरी नै तपाईँले पनि व्यवहार गर्न थाल्नुहोस्। व्यक्तिलाई धन, सम्पत्ति, वर्ग, स्तर र बाह्य कुराको आधारमा हेर्न पक्षपात गर्नु हो। त्यस्तै छ अर्को, अरूको काममा बाधा नपार्ने कुराहरू नहाल्नुहोस्। आफ्नो लक्ष्य र उद्देश्यमा अरू कुनै व्यक्तिले आँच पुर्याउने काम गरेमा स्वत त्यस सम्बन्ध बिग्रन पुग्छ। प्राय धेरै मानिसहरूमा अरूको निन्दा गर्ने, सल्लाह दिने, उपदेश छाँटिँदै हिँड्ने, योजनाहरू थुपारिदिने तर हातले र कामले एउटा पनि सहयोग नगर्ने बानी हुन्छ। यस्तो गर्नुको सट्टा अरूको काम, दर्शन, पेशामा उत्साह दिनुका साथै सक्दो सहयोग गर्नुपर्छ। बिना सत्य प्रमाण सरसल्लाह दिनु पनि ठिक हुँदैन। सबै कुराहरू बुझेर हामीले बुद्धिमत्ता पूरा साथ काम गर्नुपर्छ। ज्ञान बिनाका धेरै सल्लाह हुनु समाजका लागि हानिकारक कुरा पनि हो। एउटा विदेशीले भनेका थिए, नेपालमा सबै मानिस डाक्टर नै रहेछन्, किनभने जसको मुखमा पनि स्वास्थ्य सम्बन्धी परम्परागत सल्लाह दिने बानी रहेछ। रोग, बिमार र गरीबीको दास बनेका व्यक्तिले बिना वैज्ञानिक प्रमाण सल्लाह दिँदा ती ऋषिले किन सुन्थे र? यसरी बिना प्रमाण कुरा गर्नु, सल्लाह थुपार्नु, बरू सट्टा सोध्नु, तपाईँको दर्शन के छ, योजनाहरू के छन्, म के कसरी सहायता गर्न सक्छु आदि, यदि तपाईँले केही सहायता गर्न सक्नुहुन्छ भने खुल्ला हृदयले मदत गर्नुहोस्, अनि नसक्ने कुरा छ भने क्षमा याचना गरेर शुभकामना व्यक्त गर्नुहोस्। त्यसैले सदा हामीले हाम्रो चरित्रलाई सुधार्ने धेरै विशेषताहरू छन्। हाम्रो चरित्र एउटै किसिमको छैन, अनि ठ्याक्कै अहिले जति कुराहरू हामीले वर्णन गर्यौं ती कुराहरू हाम्रो मनमा छ। साँच्चै नै शत्रुलाई प्रेम गर्न नसक्ने होइन, हाम्रो मनमा अरूलाई, हाम्रो मनसँग अरूको तुलना गर्ने,
अरू यस्तो छ म पनि त्यस्तै हुन्छु भनेर तुलना गर्ने, जसले गर्दा नकारात्मक सकारात्मक फाइदा दुईटै हाम्रो जीवनमा आउन सक्छ। त्यसैले स्वस्थ भएर रहनको निम्ति चाहिँ समानतामा परमेश्वरसँग सम्बन्ध राखेर अगाडि बढ्नुपर्छ। सबै कुराहरू हाम्रा सोच विचार सबै कुराहरू पवित्र हुनुपर्छ भनेर बाइबलले भन्छ। त्यस्तै अन्त्यमा के भन्न चाहन्छु भन्दाखेरि याकूबको पुस्तकले भने जस्तो तिमी मेरो नजिक आयो भने म तिम्रो नजिक आउनेछु अनि तिमी मसँग रहौ र म तिमीसँग रहनेछु। यसरी नै प्रभुले भन्नुहुन्छ र हाम्रो जीवन सधैँ उहाँसँगको अन्तर सम्बन्ध बलियो र प्रगाढ हुँदै जाओस् भनेर भन्न चाहन्छु। अब भने कार्यक्रमको लगभग अन्ततिर म आइसकेको छु, कुराकानी गर्दा गर्दै समय गइसकेको छु, छुटिनु पर्ने हुन्छ। सुनेर साथ दिनुहुने श्रोतालाई धेरै धन्यवाद दिन चाहन्छु। कस्तो लाग्यो तपाईँलाई सम्बन्धका कुराहरू? फेरि पनि आउने दिनहरूमा नयाँ विविधता लिएर म आउनेछु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म बिदा हुन्छु। धन्यवाद। जय श्री।

0: जयमसी तथा ख्रिष्टे अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि बाइबल धर्मशास्त्रबाट यहाँहरूको बीचमा युहन्ना प्रभु येशु ख्रीष्टको चेलाद्वारा लिखित पहिलो युहन्नाको पत्रबाट एक अध्यायको एकदेखि चार पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्न चाहन्छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। र यहाँ यसरी लेखिएको छ, पहिलो युहन्नाको पत्र एक अध्यायको एकदेखि चार पदहरूलाई यहाँहरूको बीचमा म पाठ गरिरहेको छु। जीवनको वचन, जीवनको त्यस वचनको विषयमा जो सुरुदेखि थियो, जो हामीले सुनेका छौ, जो हाम्रै आँखाले हामीले देखेका छौ, जो हामीले हेर्यौं र हाम्रो हातले छोयौं, त्यो जीवन प्रकट भयो र हामीले देख्यौं र हामी गवाही दिन्छौ र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौ जो पितासँग थियो र हामी कहाँ प्रकट भयो। हामीले जे देखेका र सुनेका छौं सो हामी तिमीहरूलाई सुनाउँछौ ताकि हामीहरूसँग तिमीहरूको संगति होस्। हाम्रा संगति पिता र उहाँका पुत्र येशु ख्रीष्टसँग छ। हामी यी कुरा यस हेतुले लेखिरहेका छौं कि हाम्रो आनन्द पूर्ण होस्। आदरणीय श्रोता, यो खण्डमा जब्दियाको छोरा युहन्ना प्रेरितबाट लेखिएको यो पत्र हो र यीशुका 12 चेलाहरूमध्ये एकजना उहाँ थियो र युहन्नालाई यीशुले प्रेम गर्नुहुने चेला पनि भनिएको छ र युहन्नाको सुसमाचार, युहन्नाको 3 पत्रहरू र युहन्नालाई भएको प्रकाश युहन्नाबाट लेखिएका थिए। ख्रीष्टको मृत्युपछि युहन्ना धेरै वर्षसम्म बाँचे। यो पत्र पहिलो शताब्दीको अन्ततिर लेखिएको थियो। यसै कारण युहन्ना बढी अधिकारसित लेख्छन्। सबै विश्वास गर्नेहरूलाई तिनको बारेमा थाहा थियो। युहन्ना यति प्रख्यात थिए कि यस पत्रमा तिनले परिचयका लागि आफ्नो नाम लेख्न आवश्यक थिएन। यो पत्र पढ्नेहरूले आनन्द जीवन पाएका छन् भन्ने जानुन् भनेर युहन्नाले यो पत्र लेखेका हुन्। तिनी उनीहरूलाई विश्वासमा बलियो बनाउन चाहन्छन्। यो पत्र कुन ठाउँ वा कुन क्रिस्चियन मण्डलीलाई लेखिएको हो भन्ने कुरा थाहा छैन। सायद विभिन्न मण्डलीहरूलाई यो पत्र लेखिएको थियो। पत्र पढ्नेहरूमा उठेका केही झुटा शिक्षाको विरोध गर्नलाई योहन्नाले लेख्दछन्। यो पत्र लेखेको समयमा कोही कोही झुटा शिक्षकहरू यीशु खास मानिसको रूपमा संसारमा आउनु भएन भनेर सिकाउँदै थिए। यीशु एउटा भूत वा प्रकाश मात्र हुनुहुन्छ भनेर तिनीहरू भन्थे। तर योहन्ना जोडसित यीशु पूर्ण रूपमा मानिस र पूर्ण रूपमा परमेश्वर पनि हुनुहुन्छ भनेर यस पत्रमा सिकाउँछन्। यदि यीशु पूरा तवरले मानिस हुनुभएको भए उहाँको मृत्युको कुनै मतलब हुने थिएन। उहाँ आफै हाम्रा पापको लागि बलिदान बन्न सक्नु हुने थिएन। आदरणीय श्रोता, यो जुन खण्ड हामीले पढ्यौं, यो खण्डमा आनन्द जीवन यीशु ख्रिस्टमा विश्वास र उहाँसँगको संगतिबाट मात्रै प्राप्त गर्न सकिन्छ भन्ने मुख्य विचारलाई हामी यहाँ हेरिरहेका छौं। आनन्द जीवन यीशु ख्रिस्टमा विश्वास र उहाँसँग को संगतिबाट मात्र प्राप्त गर्न सकिन्छ। यीशु ख्रिस्ट जीवनको वचनको रूपमा हामी यहाँ देख्छौ। जीवनको वचन विषयमा सुरुदेखि नै थियो। चेलाहरूले सुनेको, आँखाले देखेको र हातले छोएको विवरणहरू हो यो। यीशुलाई मानिसहरूले मानिस भएर आउनुभएको होइन भन्ने विचार उनीहरूको थियो र यीशुलाई मानिसहरूले मानिस भएर जन्मेको भन्ने कुरामा उनीहरूले शंका गरेका थिए र विश्वास गर्न सकेका थिएनन्। त्यसै कारणले पनि योहन्नाले यीशु ख्रिस्ट चाहिँ मानिस हुनुहुन्छ, पूर्ण मानिस र उहाँ पूर्ण ईश्वर हुनुहुन्छ भनेर स्पष्ट पार्नका लागि पाठकहरूलाई अथवा दर्शकहरूलाई यो स्पष्ट पार्न खोजिएको छ। र यहाँ त्यो जीवन प्रकट भयो र देखियो, गवाही पनि दियो र अनन्त जीवनको सन्देश सुनाएका थिए। यीशु प्रभु यो संसारमा झन्नै 33.5 वर्षसम्म रहँदाखेरि उहाँले यो संसारमा मानिसको रूप धारण गरेर जिउनुभयो र मानिसको पूर्ण गुणहरू लिएर उहाँ जिउनुभयो र उहाँ जिउने क्रममा उहाँले मानिसको सबै दुःख कष्ट, मानिसको जीवनको लक्ष्य उद्देश्य सबै कुरो बुझेर उहाँले आफ्ना मानिसहरूको लागि जो बलिदान गर्नुपर्ने माग थियो, मानव जातिको पाप को प्रायश्चितको लागि एउटा थुमा, एउटा शरीर, पाप रहितको शरीर चाहिएको थियो, बलिदान गर्नुपर्ने थियो। अनि त्यो शरीरको बलिदान पछि पापको प्रायश्चित हुने थियो र पापको प्रायश्चितको लागि रगत बगाउनु पर्ने थियो, बलिदान हुनुपर्ने थियो, कोही न कोही मर्नुपर्ने थियो मानव जातिलाई बचाउनका लागि। त्यसको लागि एउटा शरीर चाहिन्थ्यो र त्यो शरीर चाहिँ यीशु ख्रिस्टले मानव चोला धारण गर्नुभएको थियो र मानव चोला धारण गर्न गरेको हो भन्ने कुरामा स्पष्ट पार्नका लागि योहन्नाले यो पत्र लेखेका थिए। र मानिस किन, उहाँ किन मानिस भएर जन्मनु पर्थ्यो भन्ने कुरा चाहिँ बाइबल धर्मशास्त्रले स्पष्ट रूपमा बताउनु भएको छ कि मानिसको पापको प्रायश्चितको लागि एउटा बलिदानको आवश्यकता थियो। मानव जातिले पाप गरेको कारण मानिसहरू सबै मृत्युमा गएका थिए, मृत्युको भागीदार भएका थिए। मृत्यु उनको लागि एउटा भाग नै बनेको थियो र दुईवटा मृत्यु मानव जातिले भोगिरहेको अवस्था हामी यहाँ देख्छौ। एउटा मृत्यु शारीरिक मृत्यु जो क्षणभरको छ भने अर्को मृत्यु चाहिँ अनन्त मृत्यु, त्यो चाहिँ आत्मिकी मृत्यु हो। र मानिसले दुई दुईवटा मृत्युको सामना गर्नु पर्दाखेरि मानिसको जीवनमा शान्ति हरण भएको थियो र आज पनि मानव जातिको जीवनमा शान्ति छैन। मानिसले शान्ति प्राप्त गर्नका लागि मानिसले अनेक किसिमका सिद्धान्तहरू, अनेक किसिमका धर्मकर्महरू, अनेक किसिमका नियम कानूनहरू मा जीराखेको अवस्था हामी देख्छौ, तर साँचो शान्ति कसैले पनि पाएका छैन। र शान्तिको मूल केवल येशु ख्रीष्ट मात्र हुनुहुन्छ। कसरी भन्दाखेरि येशुले आएर मानव चोला लिएर एउटा निष्खोट पाठोको रूपमा, थुमाको रूपमा उहाँले आफ्नो शरीर, मानव शरीरलाई धारण गर्नुभयो र यही मानव शरीरलाई धारण गर्नका लागि नै उहाँले अवतार लिनु पर्यो। परमेश्वर भएर पनि उहाँ मानव चोलामा अवतार लिनुको कारण चाहिँ मानव जातिको पापको प्रायश्चितको लागि बलिदान हुनु नै थियो। त्यसकारणले बलिको थुमा अथवा पाप रही बलिको थुमा भएर यो संसारमा आउनु पर्ने थियो, मानव चोलामा उहाँ आउनु पर्ने थियो। त्यसकारणले मात्रै जब उहाँको मृत्यु भयो, उहाँको मृत्यु पश्चात सबै मानव जातिको पापको प्रायश्चितको लागि उहाँको यो रगत बगाई उहाँको मृत्युले गर्दा सबै मानिसहरूको पाप क्षमाको निश्चयता भएको छ। जसले येशूलाई विश्वास गर्छन् उनीहरूले पाप क्षमा पाउँछन्। उसले गरेको सिन्दुरी रङको पाप भए पनि त्यो क्षमा हुनेछन्। र यही क्षमाको प्रचार, यही क्षमाको सन्देश आज सारा विश्वका मानव जातिलाई दिनु पर्छ र दिनु आवश्यक छ। कसैले यो कुरा सुनेनन् भनेदेखि उनीहरूको जिन्दगीमा ठूलो घाटा हुन जान्छ। यो पश्चातापको, यो क्षमाको सन्देश मानव जाति हरेकले सुन्नुपर्छ। सुनेर उनीहरूले विश्वास गरे भने आनन्द जीवन उनीहरूले पाउँछ। आनन्द जीवन पाउनका लागि येशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नै पर्छ। उहाँ मानव चोलामा आउनु भएको हो र उहाँको मृत्यु भएको हो र उहाँको पुनरुत्थान भएको हो, स्वर्गरहन भएको हो र उहाँ फेरि मानव चोलामा फेरि आउँदै हुनुहुन्छ अथवा उहाँ फेरि मानव जातिलाई लिनका लागि आउँदै हुनुहुन्छ भन्ने विश्वास गर्नेहरूले उद्धार र मुक्ति पाउँछन्। त्यसै कारणले पनि येशु ख्रीष्टलाई जसले मानिस भएर जन्मेको होइनन् भनेर उनीहरूले विरोध गर्छन्, उनीहरूले स्वीकार गर्दैनन्, उनीहरू चाहिँ झुटा ठहरिन्छ। धेरै समय भनौँ युहन्नाले लेख्दै गर्दाखेरि कति व्यक्तिहरूले चाहिँ येशु ख्रीष्टको मानव शरीरलाई स्वीकार गरेका थिएनन् र येशु ख्रीष्टको मानव शरीर होइन, यो शरीर भूत प्रेतको शरीर हो भनेर उनीहरूले अर्कै अर्थमा लिएको कारणले गर्दा येशुको चेला युहन्नाले चाहिँ यो कुरा स्पष्ट पार्नलाई लेखिएको हो। त्यसकारण यहाँ यही विवरणहरू हामीले स्पष्ट रूपमा देख्छौ। कसरी भन्दाखेरि युहन्नाले के भन्दछन् भन्दाखेरि हामीले सुनेका छौ भनेर स्पष्ट पारेका छन् युहन्ना। चेलाहरूले यो कुरा स्पष्ट पारेछ, हामीले सुनेका छौ यो जीवनको बारेमा अथवा वचनको विषयमा, जीवनको त्यस वचनको विषयमा जो सुरुदेखि थियो, आदिमा वचन थियो, वचन परमेश्वरसँग थियो र वचन नै परमेश्वर हुनुहुन्थ्यो भनेर स्पष्ट पारेका छन् उहाँको पहिलो पुस्तकमा। र त्यसै गरिकन त्यही वचन चाहिँ देहधारी हुन आयो भनेर पनि स्पष्ट लेखकले पारेका छन्, स्पष्ट पारेका छन्। त्यति मात्रै होइन, लेखकले भन्छन् हाम्रै आँखाले हामीले देखेका छौ र येशु ख्रीष्टको मानव शरीरलाई उनीहरूले देखेका पनि छन्, किनभने वचन देहधारी हुनु आयो भनेर उल्लेख गरिएको छ र त्यही वचन चाहिँ देहधारी भएको कुरा उनीहरूको आँखाले देखेको कुरा यहाँ स्वीकार गर्छन् र हेर्यौं पनि भनेका छन् उहाँले, हामीले हेर्यौं त्यति मात्र होइन, हाम्रो हातले छोयौं पनि भनिएको छ। त्यो शरीर जो पूर्ण मानवलाई प्रस्तुत गर्दै गर्दाखेरि यहाँ सुनेको कुरा, आँखाले देखेको कुरा, हेरेको कुरा र हातले छोएको कुरा, र त्यो जीवन प्रकट भयो र हामीले देख्यौं र हामी गवाही दिन्छौ, तिमीहरूलाई त्यस आनन्द जीवनको सन्देश सुनाउँछौ जो पितासँग थियो र हामी कहाँ प्रकट भयो। यसरी मानव जातिलाई, पाठकहरूलाई यीशु ख्रीष्टको मानव शरीर सत्य हो, सही हो, पक्का हो भन्ने कुरालाई यहाँ घोषणा गर्नु नै पर्ने थियो। र त्यसै कारण यो युहन्नाले, लेखकले यीशु ख्रीष्टको शरीरलाई प्रमाण दिँदै उहाँ पूर्ण मानिस हुनुहुन्छ, पूर्ण ईश्वर पनि हुनुहुन्छ भन्ने कुराको यहाँ गवाही दिन्छन्। हामीले जे देखेका र सुनेका छौं सो हामी तिमीहरूलाई सुनाउँछौ। चेलाहरूले यीशुलाई भेटेको, देखेको, छोएको सबै कुरा अनुभव भनौँ, बौरी उठिसकेपछि पनि यीशु ख्रीष्टको शरीरलाई छोएको कुरा, सँगसँगै हिँडेको कुरा, भोगेको सबै कुरा स्पष्ट थियो र उहाँको मानवीय शरीरलाई पनि उनीहरूले छोएको थियो भने उहाँको महिमी शरीरलाई पनि उनीहरूले छुँदै सँगै संगति गरेको कुरा हामी देख्छौ। र यो कुराले यो कुरा स्पष्ट हुन्छ कि ताकि हामीहरूसँग तिमीहरूको संगति होस्, हाम्रो संगति पिता र उहाँको पुत्र यीशु ख्रीष्टसँग छ, र यीशु ख्रीष्ट परमेश्वर भएर पनि मानव चोलामा आएर उहाँ पुत्र बनेर उहाँ आउनुभयो, मानव चोलामा आउनुभयो, परमेश्वर आफै भएर पनि पिता र पुत्र को सम्बन्धबाट उहाँले आफूलाई परमेश्वर भनेर प्रकट गर्नुभयो। र त्यही कुरालाई लेखकले स्पष्ट पारेका छन्। ज जसले येशूलाई मानव चोलामा आउनुभएको हो, हाम्रो लागि बलिदान हुनुभएको हो, मर्नु भएर गाडिएर तेस्रो दिनमा पुनरुत्थान भएको हो, स्वर्गरोहण भएर जानुभएको छ, स्वर्गरोहण हुनुभएको छ, उहाँ फेरि हामीलाई लिन आउँदै हुनुहुन्छ भनेर ज जसले विश्वास गर्छ उनीहरूसँग संगति हुन्छ, उनीहरूसँग एउटै मन हुन्छ, एउटै जात, जाति, भाषा, स्वर्गीय नागरिक हक पाएर एक साथ जिउन सकिन्छ, संगति गर्न सकिन्छ, एउटै परिवारमा गनिन्छ र विश्वास गर्नेहरू सबै परमेश्वरका सन्तान हुनेछन् र परमेश्वरको सन्तानहरू भएर परमेश्वरसँग आनन्द आनन्दसम्म शासन अथवा राज्य गर्नेछन् भन्ने कुराको सन्देश यहाँ दिएको छ। र हामीले यो कुरा यस हेतुले लेखेका छौँ कि हाम्रो आनन्द पूर्ण होस्। अनि लेखकले के कुरा यहाँ प्रकट गरिरहेका छन् भन्दाखेरि उहाँ हुनुहुन्थ्यो, हुनुहुन्छ र हुन आउनुहुनेछ, उहाँ नै परमेश्वर हुनुहुन्छ, उहाँले मानव चोलामा आएर मानव पूर्ण मानव भएर पूर्ण ईश्वर भएर उहाँले आफ्नो जीवन यो संसारमा बिताउनुभयो र उहाँले मानव जातिको पापको प्रायश्चितको लागि रगत बगाउनुभयो र उहाँलाई विश्वास गर्नेहरूले पापको क्षमा पाउँछन् र उनीहरू क्षमा पाएकाहरू एकसाथ भेला हुन्छन्, उनीहरू स्वर्गीय नागरिक हक हुन्छन्, उनीहरू परमेश्वरको सन्तान कहलिन्छन् र एक अर्कासँग संगति हुन्छ, परमेश्वर पिता, परमेश्वर पुत्र, परमेश्वर पवित्र आत्मा, त्रि एक परमेश्वरसँग एउटै संगति भएर जिउन सकिन्छ भन्ने कुरा यहाँ लेखकले स्पष्ट पारेका छन्। त्यसकारण यहाँ यो कुरा स्पष्ट गर्न चाहन्छु कि लेखकले यो खण्डमा आनन्द जीवन यीशु ख्रीष्टमा यीशु ख्रिस्टमा विश्वास र उहाँसँगको संगतिबाट मात्र प्राप्त गर्न सकिन्छ भनेर सिकाएका छन् भने, यीशु ख्रिस्टलाई वचन भनेर सम्बोधन गरेका छन् भने, त्यो वचन चेलाहरूसँग प्रकट भयो र त्यो प्रमाणको साथ यीशुलाई देखेको कुरालाई स्पष्ट पार्न सकिन्छ। त्यसरी नै हरेकले यीशुको आनन्द जीवनलाई उहाँमा विश्वास गरेर प्राप्त गर्न सक्नुपर्छ। उहाँ सत्य हो भनेर चेलाहरूले आफ्नो अनुभव बाँडेको कुराले हरेकलाई आनन्द जीवन प्राप्त गर्न लाग्छ र हरेकले यीशुलाई उहाँ चाहिँ भनौँ पूर्ण मानिस पूर्ण ईश्वर हुनुहुन्छ भनेर विश्वास गर्यो भने उनीहरूले उद्धार र मुक्ति पाउँछ र उहाँको संगतिमा जिउन सकिन्छ र उहाँमा मात्रै आनन्द जीवन छ र उहाँमा विश्वास गरेर उहाँसँगको संगतिमा जिएर एउटा मानिसले आनन्द जीवन प्राप्त गर्न सक्छन्। उहाँसँग आनन्द जीवन प्राप्त गर्नेहरूले उहाँसँग दिन रात संगति गर्न सक्छन्। अहिले भोलि सदा सर्वदाको लागि उहाँसँगै आनन्दको संगति मानिसले प्राप्त गर्न सक्छन्। यसरी आज यहाँहरूले प्रवचन सुन्दै गर्नुहुँदाखेरि कसैको जीवनमा यदि संगति टुटेको छ, कसैको जीवनमा परमेश्वरको राज्यमा जिउनबाट वञ्चित भएका छन्, आनन्द जीवन प्राप्त गर्नका लागि उनीहरू भोको भएर खोजिराख्नु भएको छ, जीवन खोजिराख्नु भएको छ, बाटो सत्य र जीवन खोजिराख्नु भएको छ भने आज यीशु ख्रिस्टलाई विश्वास गर्नुहोस् र उहाँलाई विश्वास गरेर आनन्द जीवन प्राप्त गर्नुहोस् र उहाँ चाहिँ पूर्ण मानिस पूर्ण ईश्वर हुनुहुन्छ। उहाँलाई विश्वास गर्नेहरूले क्षमा पाउँछन् पापको, त्यसपछि उनीहरूले आनन्द जीवन प्राप्त गर्नेछन्। आउनुहोस् यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। परमेश्वरले यदि मौका दिनुभयो भने फेरि यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: ए बाबु, हजारौँ सो टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: गाउन भाडामा,
5: गाउन भाडामा,
4: हे गाउन भाडामा।
6: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैखेप भाडामा उपलब्ध गराइन्छ।
7: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
8: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
9: र 9818-25-12-40, 9818-25-12-40।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्युज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम रोचक जानकारी, प्रस्तुता कुमार अब्राहमको साथमा।
2: जय मसी अभिवादन। गुड न्यूज एफएम सर्वस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा र कार्यक्रम रोचक जानकारीमा म तपाईँलाई समयमा एकदमै रोचक जानकारी बताइरहेको छु। समय समयमा एकदमै महत्वपूर्ण कुरा पनि राख्ने गर्छु र आज पनि केही महत्वपूर्ण कुरा हाम्रो लागि कार्यक्रममा रहने नै छ। यसको निम्ति त तपाईँले हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र कार्यक्रमको शुरूआत मैले गर्ने चाहन्छु अर्थपूर्ण संगीतबाट।

आज म बाइबलको केही महत्वपूर्ण कुरा तपाईँको निम्ति राख्दैछु। बाइबल इतिहास, संस्कृति, भविष्यवाणी, भाषा र मानव जीवनसँग जोडिएका धेरै रोचक कुराहरू छन्। केही रोचक कुराहरू, बाइबल एउटै पुस्तक मात्र होइन, 66 पुस्तक छन् जुन विभिन्न समयमा विभिन्न लेखकहरू लेखेका हुन्। बाइबलका मुख्य भाषा 3 हुन्, हिब्रू, अरमिक र ग्रीक भाषामा लेखेको थियो। सबैभन्दा बाइबलको छोटो पद योहन्ना 11:35 जहाँ लेखिएको छ, यीशु रुनुभयो। बाइबल असाधारण लामो आयु उल्लेख छ। उत्पत्ति 5:27 अनुसार मतुसेलह 969 वर्ष बाँचेका थिए, जुन बाइबलमा उल्लेख गरिएको सबैभन्दा लामो आयु हो। नोहाको जाँचको कथा उत्पत्तिको पुस्तकमा नोहाले ठूलो जलप्रलयबाट आफ्नो परिवार र जीवजन्तुका जोडीलाई बचाउन जाँच बनाएको घटना पाउन सक्छौ। यीशुको दृष्टान्त धेरै प्रयोग गर्नुभयो, यीशुले धेरै दृष्टान्तहरू प्रयोग गर्नुभयो, तर असल सामरी, हराएको छोरा र छरिएको बिउ जस्ता प्रसिद्ध दृष्टान्तहरू उहाँका शिक्षाका उदाहरणहरू, जुन हामी विभिन्न क्षेत्रमा पढ्न बुझ्न पाउँछौ। वचन संग्रह गीत प्रार्थनाको संग्रह जस्तै छ। यसमा प्रशंसा, दुःख, पश्चाताप, धन्यवाद र भरोसाका भावहरू पाइन्छ। बाइबलमा संसारको सबैभन्दा चर्चित प्रेम अध्याय मध्ये एक छ। पहिलो कोरन्थी 13 प्रेमको अध्याय भनेर प्राय चिनिन्छ। दानिएलको पुस्तकमा सिंहको गुफा प्रसिद्ध कथा छ। दानिएललाई सिंहहरूको गुफामा हालले पनि परमेश्वरले उनलाई बचाउनु भयो भन्ने कथा दानिएल 6:10 पाइन्छ। बाइबलको अन्तिम पुस्तक प्रकाशको पुस्तक हो। यसमा प्रत्येक दर्शन भविष्यसँग सम्बन्धित गहिरा चित्रणहरू धेरै छन् र यस्तै रहस्यमय कुरा फेरि पनि राख्ने नै छु। अहिलेलाई भने अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

बाइबल धेरै लेखकहरूको संयुक्त कृति हो। फरक फरक समय परिस्थितिमा विभिन्न लेखकले लेखेका पुस्तकहरू मिलेर बाइबल भनेको हो। बाइबल लेखिन धेरै शताब्दी लाग्यो। यसको पुस्तकहरू एकै समयमा लेखिएका होइन। बाइबल विश्वका सबैभन्दा धेरै अनुवाद भएको पुस्तक मध्ये एक हो। मधुसेलह 969 वर्ष बाँचेका थिए। उत्पत्ति पाठको 27 अनुसार उनी बाइबलमा उल्लेखित सबैभन्दा लामो आयु भएका व्यक्ति हुन्। नोहाको जहाजको कथा उत्पत्ति 6:9 विस्तृत रूपमा आउँछ। जलप्रलयपछि इन्द्रेणीलाई परमेश्वरको करारको चिन्हको रूपमा वर्णन गरेको छ। मुसाले लाल समुद्र पार गरेको कथा बाइबलका सबैभन्दा प्रसिद्ध घटना मध्ये एक हो। मुसाले जलिरहेको तर नजलेको झाडी देखे। यही घटनाबाट उनको विशेष बोलावट शुरू भएको वर्णन छ। प्रस्ताव 3, दानिएल सिंहको गुफामा परे तर परमेश्वरले उनलाई बचाउनु भयो भन्ने कथा दानिएल 6 छ। योनाको कथा विस्तृत रूपमा आउँछ। जलप्रलयपछि इन्द्रेणीलाई परमेश्वरको करारको चिन्हको रूपमा वर्णन गरेको छ। मुसाले लाल समुद्र पार गरेको कथा बाइबलमा

बाइबलमा छ, योहन्ना 1:17। सिम्सन असाधारण शक्तिका लागि प्रसिद्ध थिए। उनको शक्तिको सम्बन्ध उनको नजोरै प्रतिज्ञासँग जोडिएको कथा न्यायको पुस्तक 13:16 छ। दाउद राजा बन्नु अघि गोठाला थिए। उनले गोलियतलाई पराजित गरेको कथा 1 सामुएल 17 छ। सुलेमान बुद्धिका लागि प्रसिद्ध थिए। 1 राजा 3 परमेश्वरसँग उनले धनभन्दा बुद्धि मागेको हामी पाउन सक्छौ। 1 कुरन्थी 13 प्रेमको अध्याय भनिन्छ। प्रेमको स्वभाव बारे यसमा अत्यन्त प्रसिद्ध शिक्षा पाइन्छ। यीशु रुनु भएको उल्लेख योहन्ना 11:35 लाजरसको मृत्युको सन्दर्भमा यीशु रुनु भएको छोटो मार्मिक वाक्य छ। यीशुले 5 रोटी र 2 माछाबाट भीड़लाई खुवाउनुभयो। चारवटै सुसमारमा धेरैमै घटनाहरू पाइन्छ। यीशुले आफ्नो चेलाहरूसँग अन्तिम भोज गर्नुभयो। क्रिस्चियन परम्परामा यसलाई अत्यन्त महत्वपूर्ण घटना मानिन्छ। यीशुको पुनरुत्थान क्रिस्चियन विश्वासको केन्द्रमा छ। नयाँ नियमका सुसमाचारहरूमा यसको वर्णन पाइन्छ। पूर्वबाट आएका ज्योतिषीहरू यीशुलाई भेट्न आएको कथा मत्ती 2 छ। उनीहरू कतिजना थिए भन्ने कुरा बाइबलको स्पष्ट रूपमा बताउँदैन। 3 भन्ने परम्परा उनीहरूले ल्याएका 3 प्रकारका उपहारबाट आएको छ। बाइबलमा संख्याहरूको प्रतीक प्रयोग धेरै ठाउँमा छ, जस्तै 7, 12, 40 विभिन्न प्रसंगमा विशेष रूपमा देखा पर्छ। 7, 12 र 40 प्रकाशको पुस्तक अन्त्य 7 मोहर, 7 तुरै, 7 कचौरा, अजिङ्गर जनावर आदि जस्ता प्रतीकको यसमा पाइन्छ। श्रोता, मैले तपाईँलाई आज कार्यक्रम रोचक जानकारीमा बाइबलको महत्वपूर्ण कुरा बताएको छु। अहिलेलाई भने यो संगीतको साथ कार्यक्रममा फेरि पनि तपाईँको लागि

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: विश्वासको सार म विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृजनामाथि अनि वहाँका एकले पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टमाथि वहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो कन्या मरियमदेखि जन्मनुभयो पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो क्रुसमा टाँगिनुभयो मारिनुभयो अनि गाडिनुभयो आत्मलोकमा उत्रनुभयो तेस्रो दिनमा मरेकाहरूबाट भ्युतनुभयो स्वर्गमा चढ़ी जानुभयो सर्वशक्तिमान ईश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ जहाँदेखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ म विश्वास गर्दछु पवित्र आत्मामाथि पवित्र विश्व मण्डलीमाथि पवित्रहरूको संगतिमाथि पाप मोचनमाथि शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि आमेन
1: टाइम चेक यति बेला अपराह्नको 4 बज्यो

0: गुड न्यूज एफएम 105.1
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुन्न न बजे कोटा
5: सामान नभेटेर बेपत्ता।
4: होइन सामान चाहिँ के चारो ल्याएको?
5: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
4: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
5: कहाँ छ यो?
4: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरैसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
6: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
7: र फोन नम्बर 01513010 छ। 01513010 छ।
6: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: घरियासी सामान एउटै छातामुनि पाइन्छ, ठ्याक्कै पारेर।
6: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
7: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
8: शुभ प्रभात गुरुआमा।
9: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
8: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
9: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
9: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
9: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
14: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
9: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
15: दाई अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
16: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
15: अनि यी सबै कहाँ पाउने त दाई?
16: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
15: कार्यक्रम मुक्तिको मार्ग?
16: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 6:30 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
15: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम सरगम।
2: नमस्ते, गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण प्यारा श्रोता मित्रमाझ म कार्यक्रम सरगम लिएर आइसकेको छु। प्रत्येक सोमबार हामी 4 देखि 5 बजीसम्म यो कार्यक्रममा रहनेछौँ। श्रोता, निकै मीठा मीठा परमेश्वरको निम्ति गाइएका भजनहरू नै तपाईँलाई सुनाउने गर्छौं। कहिले त हामी एल्बमबाट सुन्छौं मीठा भजन, भने कहिले ख्रिष्टीय पुस्तकबाट पनि हामी सुन्ने गरेका छौं। आज मेरो रोजाईमा लिडियाजी पर्नुभएछ। लिडिया राईको आवाजमा निकै मीठा मीठा गीतहरू तपाईँ माझमा प्रस्तुत गर्न चाहन्छु भन्दै शुरूआतमा यो मिठो गीत तपाईँको निम्ति

आज निकै अर्थपूर्ण भजन सुनिरहेका छौँ। आज कार्यक्रम स्वर्गममा लिडियाजीले गाउनुभएका भजनहरू तपाईँमा आज हामीले प्रस्तुत गर्दैछौ। भजनले भन्दै थियो, उदास भएको छैन यीशु पाएको देखि। साँच्चै नै परमेश्वरको महिमा चाहिँ हामीले गाउने भजनहरूबाट पनि हुन्छ र महत्वपूर्ण भूमिका भजनले खेलेको हुन्छ। भजन सङ्ग्रह 135:3 भन्दछ, परमप्रभुको प्रशंसा गर किनभने परमप्रभु भलो हुनुहुन्छ, उहाँको नाउँको भजन गाओ किनकि यो मनोहर छ भनेर भनिएको छ। र यसरी नै भजन सङ्ग्रह 147:1 भन्छ, हल्लेलुया, हाम्रा परमेश्वरको प्रशंसा गाउनु कति असल कुरा हो, उहाँको प्रशंसा गर्नु कति रमाइलो र उचित छ भनेर भनिएको छ। यसरी नै हामी गाउँछौँ सुन्छौँ होइन। अब गुड न्युज एफएमबाट पनि हामी धेरै भजनहरू सुन्ने मौका पाएका छौँ। यो सबै परमेश्वरको महिमाको लागि नै हुँदछ। भन्दै हामी अर्को गीततिर लाग्छौँ। यो सबै निकै मिठो गीत सुन्दैछौँ।

हजुर पक्कै पनि श्रोता मित्र लिगियाजीले भन्दै हुन्थ्यो, तपाईँ तिमीसँग सबै थोक भए पनि मसँग यसो छ होइन, जो व्यक्ति यसोसँग हिँड्दछ उसलाई सबै कुरामा आनन्द हुँदछ, प्रभुले पनि सधैँ आनन्द गर यो प्रभुको इच्छा हो भन्नुभयो। र कार्यक्रम सरगममा हामी सांगीतिक कार्यक्रम भएको हुनाले विशेषतः भजनहरू नै सुन्ने गर्छौं, कहिले प्रभु मृत्युका भजन, कहिले प्रभु जन्मका भजन, कहिले प्रभु पुनरुत्थानका भजन, हामी सबै किसिमका भजनहरू सुन्ने सुनाउने पनि गर्छौं र विभिन्न समयमा प्रभुलाई सम्झने हाम्रो माध्यम नै संगीत हो। भनिन्छ संगीत चाहिँ बोट बिरुवालाई पनि मनपर्छ अरे, प्रकृतिलाई पनि मनपर्छ अरे, बोट बिरुवाले पनि नाच देखाउँछन्, नाच्छन्, गाउँछन् भनेर सुनेको छु। त्यसैले गर्दाखेरि संगीत चाहिँ महत्वपूर्ण हो, परमेश्वरलाई पनि संगीतबाट नै महिमा दिन मन हामीलाई पनि मनपर्छ, परमेश्वरलाई पनि मनपर्छ भन्दै कार्यक्रम सरगममा फेरि पनि लिडियाजीको आवाजमा अर्को भजन सुनौँ।

हे सारा पृथ्वीका मानिसहरू, परमप्रभुको जय जयकार मनाओ। आनन्द साथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्ने आओ। परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान, उहाँले नै हामीलाई बनाउनुभयो र हामी उहाँकै हौं, हामी उहाँका प्रजा र उहाँको खर्कका भेडाहरू हौं भनेर भन्नसमय 100 अध्यायले भनेको छ। हुन्छ, श्रोता मित्र, कार्यक्रम सरगममा हामी ढिला नगरिकन फेरि मिठो भजन सुन्दैछौं।

श्रोता यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम सरगम। अब भने कार्यक्रमबाट छुट्टिने समय आएको छ। सुनेर साथ दिनुहुने श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म बिदा हुन्छु। धन्यवाद। जय श्री।

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के हो, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, म किन दिन्छु?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
6: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
7: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस, किशोर अफसेट प्रेस।
8: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
9: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
7: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
8: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
9: फोन नम्बर 40-22-544, 40-22-544
7: र 40-22-572, 40-22-572।

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वरशास्त्री साथै बाइबलीय विद्वान।
1: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज FM 105.1 MHz बाट।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज। मनैदेखि सुन्नुहोस् है।
1: अगाडि श्रोता, अब तपाईँले सुन्न सक्नुहुनेछ कार्यक्रम गोस्पल एक्सप्रेस।

0: हेलो नमस्कार, जय मिश्री गुटनी तपाईँ 105.1 मेगाहर्जको रेडियो तरंगमा कार्यक्रम गोस्थल एक्सप्रेसको प्रतीक्षामा बसिरहनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्दै म कार्यक्रम प्रस्तोता सुनिल राज लामा उपस्थित भइसकेको छु प्रविधिमा विजयजीको साथमा। हामी तपाईँसँग 6 बजेसम्म रहनेछौ र तपाईँले हामीलाई 6 बजेसम्म सुनेर साथ दिन सक्नुहुनेछ। कार्यक्रममा हामी एउटा प्रश्न राख्ने गर्छौं, 3 वटा विकल्पहरू हुनेछन्, अप्सन ए, अप्सन बी र अप्सन सी, र तपाईँलाई सही लागेको अप्सन तपाईले राख्न सक्नुहुनेछ है, र गेस पनि गर्न सक्नुहुनेछ तपाईँलाई कुन चाहिँ सही जस्तो लाग्छ होइन, तपाईँले त्यो गेस पनि गर्न सक्नुहुनेछ। र हाम्रो कार्यक्रममा 4 जना श्रोताहरू विजेता बन्नुहुनेछ। कसरी भन्दाखेरि सबैभन्दा शुरूमा सही जवाब टिपाउनुहुने श्रोता स्वत विजेता बन्नुहुनेछ भने अर्को रहेको छ सामाजिक सञ्जाल मार्फत हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। त्यसै गरी हामी अर्को रहेको छ हामीसँग प्राविधिक मित्रले छान्नु भएको जुन नम्बर हुन्छ त्यो नम्बरमा पर्नुहुने श्रोता जो हुनुहुन्छ जसले सही उहाँले सही जवाब टिपाउनु भएको छ भने प्राविधिक मित्र विजयजीको तर्फबाट हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। त्यसै गरी आज जो प्रत्यक्ष रूपमा कल गर्नुहुन्छ, मेसेज गर्नुहुन्छ, भाग लिनुहुन्छ र यो कार्यक्रम फेसबुकबाट पनि प्रत्यक्ष प्रसारण भइरहेको छ अडियो मार्फत भने हाम्रो पात्रोबाट पनि तपाईँले सुनिरहनु भएको छ भने तपाईँले वाट्सएप मार्फत मेसेज अथवा कल गरेर अथवा टेक्स्ट मेसेज गरेर भाग लिनुहुन्छ जो आज प्रत्यक्ष रूपमा उहाँहरूबाट गोला प्रथा गरिकन हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। यसरी हाम्रो कार्यक्रममा 4 जना श्रोताहरू विजेता बन्नुहुनेछ र कार्यक्रमको अन्तिममा सही जवाफ र विजेताको नाउँ त हामी बताउने नै छौं। त्यसैले तपाईँ सुन्दै रहनुहोस् र यदि तपाईँ कार्यक्रममा भाग लिन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477075 रहेको छ, 01477075 रहेको छ भने तपाईँ वाट्सएप मार्फत आउन चाहनुहुन्छ भने 98023446646 रहेको छ, 98023446646 रहेको छ, र यदि तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने रहेको 98606674 रहेको छ। र यतिखेर भने अब म तपाईँ समक्ष प्रश्न राख्न चाहन्छु। आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, दियाबलसले येशूको परीक्षा गर्नलाई के गरे? दियाबलसले येशूको परीक्षा गर्नलाई के गरे? अप्सन एमा ढुङ्गालाई रोटी बनाउन भने, अथवा अप्सन बीमा रहेको छ मन्दिर को शिरबाट हाम फाल्नको लागि, र अप्सन सीमा रहेको छ घोप्टेर दियाबलसलाई दण्डवत गर्नको लागि रहेको छ। अब तपाईँलाई कुन चाहिँ सही जस्तो लाग्छ तपाईँले भाग लिन सक्नुहुनेछ। र यतिखेर भने टेलिफोन सम्पर्कमा आउनुहुने पहिलो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
1: हेलो दाइ, नमस्कार।
0: नमस्कार हजुर, उमेशजी।
1: हजुर, म उमेश रेग्मी, विराटनगरबाट।
0: हजुर, पहिलो कल लागेको छ है आज है?
1: हजुर।
0: अनि उमेशजीले प्रश्न सुन्न पाउनुभयो? मैले एबिसिटी भए कार्यक्रम आउनुभयो, आउँदै गर्नुहोस्। उहाँ हुनुहुन्थ्यो उमेश रेग्मी, हुनुहुन्थ्यो विराटनगरबाट हुनुहुन्थ्यो र उहाँले अप्सन एबिसिटी भएर जानु भइसकेको छ र अब पालो तपाईँको रहेको छ। र यतिखेर वाट्सएप मार्फत आउनुहुने दोस्रो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
2: हेलो, नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: तारा रेग्मी, विराटनगरबाट।
0: ताराजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: हजुर, सन्चै।
0: हल्ला, खुसी लाग्यो। अनि ताराजीले प्रश्न सुन्न पाउनु भयो त?
2: हजुर।
0: अप्सन एबिसीमा कुन टिपाउन चाहनुहुन्छ?
2: एबी।
0: हस्, मैले अप्सन एबी टिपाए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्। हजुर, उहाँ हुनुहुन्थ्यो तारा रेग्मी, हुनुहुन्थ्यो विराटनगरबाट र उहाँले अप्सन ए र बी टिपाउनु भएको छ। आज तपाईँ जो आज सुनिरहनु भएको छ आज मात्र भने तपाईँ कन्फ्युज हुनु भइसक्यो होला है। अप्सन एउटा छान्ने भन्नुभएको छ र 2-3 वटा छान्नु भएको छ, त के हो म पो रन भुल्न परे भन्ने तपाईँलाई लागेको हुनसक्छ, तर हाम्रो कार्यक्रममा तपाईँले जतिवटा अप्सन छान्न पनि पाउनुहुन्छ है, त्यो चाहिँ एउटै मात्र छान्नुपर्छ भन्ने चाहिँ छैन। त्यसैले तपाईँलाई लागेको अप्सन चाहिँ तपाईँले टिपाउन सक्नुहुनेछ। र यतिखेर तेस्रो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो, हजुर, जय मिश्र हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: धर्मेन्द्र हो।
0: धर्मेन्द्रजी, कस्तो हुनुहुन्छ तपाईँ?
3: ठिक ठाक छु अहिले त।
0: अनि खाजा खानुभयो? हजुर, राम्रो पनि भयो भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनु भयो त धर्मेन्द्रजी? हजुर, तपाईँले मैले अप्सन ए टिपाए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्। दैमेशजी उहाँ हुनुहुन्थ्यो, रूपन्देहीबाट हुनुहुन्थ्यो धर्मेन्द्र पासवान हुनुहुन्थ्यो र उहाँले अप्सन ए टिपाएर जानुभएको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने चौथो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
4: नमस्कार।
0: नमस्कार हजुर, नाम अलिकति भुले, माफ गर्नुहोस्, बताइदिनुहोस् न नाम।
5: राधाराम
0: हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
4: म एकदम ठिक छु नि
0: हजुर। अनि प्रश्न सुन्न पाउनुभयो त
4: हजुर? म अप्सन ए बी सी सबै
0: ए बी सी टी पाए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो छुटौं अहिले। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो राधाराम आचार्य हुनुहुन्थ्यो पर्वतबाट र उहाँले अप्सन ए बी सी टिपाएर जानु भइसकेको छ। अब पालो तपाईँको, फटाफट आउन सक्नुहुनेछ, हामी फटाफट नै कल लिनेछौ। र यतिखेर भने पाँचौ नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छौ। हेलो,
6: नमस्कार।
0: नमस्कार राजुजी।
6: हजुर,
0: कस्तो हुनुहुन्छ तपाईँ?
6: ठिक छ, गर्मी छ, अहिले त घाम लागेको छैन
0: हजुर,
6: मौसम धुम्म छ, पानी पर्ला जस्तो छ, तर पानी परेको छैन,
0: पर्छ होला सायद है। अनि राजुजीले प्रश्न सुन्न पाउनु भयो त?
6: प्रश्न सुने, अब उताको रेडियो
0: ल, म तपाईँको लागि उसो भए प्रश्न राख्न चाहन्छु। आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, दियाबलसले यीशुको परीक्षा गर्नलाई के गरे? अप्सन ए मा ढुङ्गालाई रोटी बनाउन, अप्सन बी मा मन्दिरको शिरबाट हाम फाल्न, अप्सन सी मा घुप्टो घुप्टेर दियाबलसलाई दण्डवत गर्न। मैले अप्सन ए बी सी टिपाई दिए है त। हुन्छ, धेरै धन्यवाद। कार्यक्रममा आउनुभयो राजुजी, आउँदै गर्नुहोस् छुटौ। उहाँ हुनुहुन्थ्यो राजु काब्रा हुनुहुन्थ्यो विराटनगरबाट। एकदमै गर्मी बढ़िरहेको छ, पानी परिरहेको छैन भनेर बताउँदै हुनुहुन्थ्यो र उहाँले अप्सन एबीसी टिपाएर जानुभएको छ। अब भने म छैटौ नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। उहाँ हुनुहुन्छ व्हाट्सएप मार्फत। हेलो
7: हजुर,
0: जयमेशी हजुर, उत्तमजी कस्तो हुनुहुन्छ हजुर?
7: हजुर, म ठिक ठाक सन्चै छु, तपाईँलाई कस्तो छ?
0: हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि आजभोलि के कुराहरूमा व्यस्त हुनुहुन्छ?
7: आजभोलि अब सेवा गाई छ उता भादिङतिर आउने जाने
0: हजुर।
7: ए अब जोडी सेवा पनि छँदैछ,
0: गरिरहनु भएको छ है,
7: अनि केटाकेटीको उद्धार गर्ने पनि छँदैछ। एउटा जुम्लाबाट आउने नानीलाई यहाँ ठाउँ पाइएको छ
0: हजुर,
7: अब ऊ चाहिँ उनलाई सुरक्षित यात्राको लागि प्रार्थना गरिदिनु होला।
0: हस् हुन्छ हजुर। अनि प्रश्न सुन्न पाउनुभयो तपाईँले,
7: एकपल्ट
0: प्रश्न चाहिँ आज यस प्रकार रहेको छ, दियाबलसले यीशुको परीक्षा गर्नलाई के गरे? अप्सन ए मा ढुङ्गालाई रोटी बनाउन, अप्सन बी मा मन्दिरको शिरबाट हाम फाल्न, अप्सन सी मा घोप्टेर दियाबलसलाई दण्डवत गर्न।
7: एबीसी तिनटै भन्न चाहन्छु
0: हजुर। तपाईँले एबीसी नै टिपाउनु चाहनुहुन्छ भने मैले एबीसी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ।
7: हजुर, धेरै धन्यवाद।
0: हुन्छ, उहाँ हुनुहुन्थ्यो उत्तम शिवाकोटी हुनुहुन्थ्यो र उहाँले अप्सन एबीसी टिपाएर जानुभएको छ र उहाँ चाहिँ माता तीर्थबाट हुनुहुन्थ्यो। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। यतिखेर टेलिफोन सम्पर्कमा विजयजीले कोही हुनुभएको छ, आउनुभएको छ भन्नुभएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। उहाँ हुनुहुन्छ सातौ नम्बरको श्रोता। हेलो,
8: हामी सबै श्रोताहरूको मनको ढुकढुकी गोस्पल एक्सप्रेस कार्यक्रम लिएर आउनुभयो हजुर, हामी सबै जाउँ खुसी।
0: धेरै धन्यवाद,
8: कार्यक्रमबाट धेरै आशिष पाएका छौँ हजुर, हामी सबैले गोस्पल एक्सप्रेस कार्यक्रम निरन्तर चलिरहोस् हजुर, प्रार्थना गर्छु मैले। यो कार्यक्रमबाट हामी कोही पनि हुँदैनौ हजुर टाढा, यो कार्यक्रमसँग बसेको छ हजुर हाम्रो धेरै सबैको धेरै गाढा माया
0: हजुर। एकदमै आरामै छौ, सन्चो नहुँदा चाहिँ कविता लिएर आउनु भएको रहेछ, तपाईँलाई हृदयदेखि धन्यवाद र कृतज्ञ पनि छौ है त हामी।
8: धन्यवाद
0: ल, तपाईँको कविता प्रति हामी एकदमै कृतज्ञ छौँ र तपाईँको त्यो कविता लेखेर पठाइदिनुहोस्, हामी पनि सेयर गर्छौँ। राम्रो लाग्यो अनि राम्रो बताउनु भयो। अनि प्रश्न सुन्न पाउनु भयो त?
8: सुने हजुर, ए
0: मैले अब एबिसिटी पाएँ र स्वास्थ्यको ख्याल गर्नुहोस् र हामी स्वास्थ्यको अब निको चाँडो निको भएको होस् भनेर प्रार्थनामा सम्झिदिन्छौँ है छुटौँ
8: हस् आज आज हजुरसँग कुरा गर्ने मौका पाएँ फोन लाग्यो म एकदमै खुसी छु हजुर म बिरामी भएको अनुभवै भएको छैन हजुर निको भइसकेँ म
0: ल धेरै धन्यवाद
8: धन्यवाद
0: हजुर उहाँ हुनुहुन्थ्यो पम्फा रोका हुनुहुन्थ्यो उहाँ अप्सन एबिसिटी पाएर जानुभएको छ गएको दिनहरूमा चाहिँ मेसेज मार्फत आउनुहुन्थ्यो आज सन्चो नभएको दिनमा चाहिँ उहाँको कल लागेको रहेछ र आज उहाँले आफ्नो खुसी व्यक्त गर्दै हुनुहुन्थ्यो र हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई र यतिखेर भने म आठौं नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु उहाँ चाहिँ हुनुहुन्छ व्हाट्सएप मार्फत हेलो
5: हेलो नमस्ते
0: नमस्कार हजुर
5: सुरज पन्त बौद्ध काठमाडौँबाट
0: हजुर कस्तो हुनुहुन्छ तपाईँ
5: सन्चै छु हजुरलाई
0: हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ अनि खाजा खानु भयो
5: भइसक्यो हजुरको भयो
0: हजुर मेरो पनि भइसक्यो भन्नुपर्छ अनि प्रश्न सुन्न पाउनुभयो त सुरजी हजुरले
5: प्रश्न सुनिसके म पनि एबिसीलाई लक गर्छु
0: हस् मैले अप्सन एबिसिटी पाएँ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोस् छुटौँ
5: हस्
0: हस् उहाँ हुनुहुन्थ्यो सुरज पन्त हुनुहुन्थ्यो उहाँले अप्सन एबिसिटी पाएर जानु भइसकेको छ उहाँ चाहिँ बौद्धबाट हुनुहुन्छ र यतिखेर भने अब म दशौं नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु हेलो
9: हेलो जय मसी नमस्कार
0: हजुर जय मसी नमस्कार हजुर प्युठानबाट आउनुभयो धेरै पछि
9: हजुर धेरै पछि आइयो अब प्युठानबाट ऋषिराम पाण्डे
0: हजुर ऋषिरामजी अनि कस्तो हुनुहुन्छ तपाईँ हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ अनि प्युठानतिरको हालखबर सुनाइदिनुहोस् न धेरै भयो है सुन्न नपाएको
9: हजुर यतातिर सबै जनजीवन सामान्य यथावतै छ भनौँ मौसम भन्नुपर्दा वर्षमा पानी पर्या हल्का कति बेला घाम लाग्छ कति बेला पानी पर्छ त्यस्तै छ
0: ल धेरै धन्यवाद बताइदिनु भएको लागि अनि प्रश्न सुन्न पाउनु भयो त हजुरले
9: हजुर पाएको छैन म अहिले बाहिरपट्टि छु काम गर्दैछु
0: ल हस् म उसो भए तपाईँको लागि प्रश्न राख्न चाहन्छु दियाबलसले यीशुको परीक्षा गर्नलाई के गरे अप्सन एमा ढुङ्गाहरूलाई रोटी बनाउन अप्सन बीमा मन्दिरको शिरबाट हाम फाल्न अप्सन सीमा घोप्टेर दियाबलसलाई दण्डवत गर्न मैले अप्सन सी टिपाए कार्यक्रममा आउनुभयो ऋषिरामजी धेरै पछि हामीले सम्झिरहेका छौँ आउँदै गर्नुहोस् है त नमस्कार हजुर उहाँ हुनुहुन्थ्यो ऋषिराम पाण्डे हुनुहुन्थ्यो प्युठानबाट हुनुहुन्थ्यो र उहाँले अप्सन सिटी पाएर जानु भइसकेको छ र गएको पहिलाको एपिसोड पुरानो एपिसोडहरूमा चाहिँ आजको चाहिँ एपिसोड भन्नुपर्दा चाहिँ 339 रहेको छ भने उहाँ चाहिँ पहिलाको एपिसोडहरूमा चाहिँ निरन्तर आउनुहुने श्रोता हुनुहुन्छ र अहिले चाहिँ कहिले काहीँ मात्र आउनुहुन्छ सायद काम र व्यस्तताको कारणले गर्दाखेरि होला र यतिखेर भने म 11 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु हेलो हजुर जय मसी हजुर अर्जुनजी
10: हजुर
0: सिनियरले अनि कस्तो हुनुहुन्छ तपाईँ
10: म एकदम सन्चै छु हजुरलाई कस्तो छ
0: अनि हजुर हामी पनि एकदमै सन्चै छौँ अनि सिक्किमतिरको हालखबर के छ कस्तो छ
10: सिक्किमतिरको हालखबर भन्नुपर्दाखेरि एकदम ठिकै छ अघि एकछिन पानी अलिअलि आउँदै थियो अहिले ठिकै छ भन्नुपर्छ हजुर हजुरकोतिर के कस्तो छ
0: हजुर हाम्रोतिर पनि सबै ठिकै छ र पानी पर्ने रोकिने क्रम त जारी नै छ यता पनि त्यस्तै छ काठमाडौँतिर पनि होइन तर आज अलिक कम परेको छ गएको दिनहरूमा भन्दा अनि अर्जुनजी हजुरले प्रश्न सुन्न पाउनु भयो त
10: प्रश्न सुनिसके म पनि अब टिन्टेटिभ हुन चाहन्छु एबिसी नै हजुर
0: हस् मैले अप्सन एबिसिटी पाएँ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोस् छुटौँ
10: हुन्छ हजुर जय मसी हजुर
0: हस् जय मसी हजुर उहाँ हुनुहुन्थ्यो अर्जुन प्रधान हुनुहुन्थ्यो उहाँले अप्सन एबिसिटी पाएर जानुभएको छ र उहाँ चाहिँ सिक्किमबाट हुनुहुन्थ्यो र यतिखेर टेलिफोन सम्पर्कमा विजयजीले कोही श्रोता हुनुहुन्छ भन्दै हुनुहुन्छ र 12 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु हेलो
11: हेलो नमस्ते
0: नमस्कार हजुर नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ उपासनाजी कस्तो हुनुहुन्छ तपाईँ
11: म ठिकै छु राम्रै छ अनि हजुरको के छ
0: हजुर हाम्रो पनि एकदमै सन्चै छ हामी पनि सन्चै छौँ भन्नुपर्छ अनि उपासनाजी अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले
12: मैले चाहिँ सुन्नु पाएको छैन, यसरी यसो सरर भनिदिनुहोस् न है।
0: हस्, म तपाईँको लागि सरर राखिदिनेछु प्रश्न। आजको कार्यक्रम भाग 339 प्रश्न यस प्रकार रहेको छ। डियाबोलसले यीशुको परीक्षा गर्नलाई के गरे? अप्सन एमा ढुङ्गालाई रोटी बनाउन, अप्सन बीमा मन्दिरको शिरबाट हाम फाल्न, अप्सन सीमा घोप्टेर डियाबोलसलाई दण्डवत गर्न। अप्सन सी भन्नुभयो है।
12: हजुर,
0: धेरै धन्यवाद कार्यक्रममा आउनुभयो। उपासनाजी आउँदै गर्नुहोस् हटौँ। हजुर, उहाँ हुनुहुन्थ्यो सर्लाहीबाट उपासना घिसिङ हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर विजयजीले 13 नम्बरको श्रोतालाई स्वागत गर्नुहोस् भन्नुभएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? अन्जुजी, कस्तो हुनुहुन्छ तपाईँ? अनि खाजा खानुभयो? ल, अनि प्रश्न सुन्न पाउनुभयो त अन्जुजी हजुरले? हस्, म तपाईँको लागि प्रश्न राख्न चाहन्छु। आजको कार्यक्रममा प्रश्न रहेको छ, डियाबोलसले यीशुको परीक्षा गर्नलाई के गरे? अप्सन एमा ढुङ्गालाई रोटी बनाउन, अप्सन बीमा मन्दिरको शिरबाट हाम फाल्न, अप्सन सीमा रहेको छ घोप्टेर डियाबोलसलाई दण्डवत गर्न। भनेर अप्सन तीनटै टिप्न चाहनुहुन्छ है। हस्, धेरै धन्यवाद कार्यक्रममा आउनुभयो अन्जुजी, आउँदै गर्नुहोस् छुटौँ। हस, उहाँ हुनुहुन्थ्यो अन्जु रेग्मी हुनुहुन्थ्यो विराटनगरबाट, र उहाँले अप्सन एबीसी टिपाएर जानु भइसकेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई। र अब भने म यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 14 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो,
13: कार्यक्रम नियमित सुन्छु, मैले अप्सन एबी रसी सबै भन्छु।
0: जय मिश्री। हजुर रश्मिलाजी, खुसी लाग्यो सायरीमै तपाईँले अप्सन टिपाइदिनु भयो है। ल, अनि सबै सन्चै हुनुहुन्छ नि है। ल, आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ। जय मिश्री हजुर, उहाँ हुनुहुन्थ्यो रश्मिला बोहरा हुनुहुन्थ्यो, उहाँले अप्सन एबीसी टिपाएर जानुभएको छ र धेरै धन्यवाद दिन चाहन्छौँ हाम्रो कार्यक्रमलाई माया गरिदिनु भएकोमा। र यतिखेर भने म 15 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो,
14: हेलो, जय मसी सर।
0: जय मसी हजुर, पम्पाजी?
14: हजुर, पक्कै पनि हो सर।
0: हजुर, अनि पम्पाजीको हाल खबर के छ?
14: हाल बिहाल खबर पत्रिका भने जस्तै छ सर।
0: हाल बिहाल खबर पत्रिका भने जस्तै छ भन्नुभयो, भनेपछि धेरै पीडामा हुनुहुन्छ?
14: म ठिकै छु सर। हजुर,
0: पीडामा हुनुहुन्छ?
14: म ठिकै छु, आमा चाहिँ अब त्यस्तै हो, अब औँला चाहिँ झर्न झर्न लागेछ, अब अलिअलि बाँकी छ सास मात्रै, त्यो औँला चाहिँ सुताइदिनु उठाने, आज त खाना पनि खानु भएको छैन। आमाको हालखबर त्यही हो, म त एकदमै बलियो बनाउनु भएको छ परमेश्वरले, दरिलो भएर बसिरहेको छु। हजुर कस्तो हुन्छ सर?
0: हजुर, हामी पनि एकदमै सन्चै छौँ, स्वस्थ छौँ होइन, अनि ठिक छौँ भन्नुपर्छ। र धेरै धन्यवाद हाम्रो लागि पनि तपाईँले प्रार्थनामा याद गरिदिनु भएको छ। अनि पम्पाजी हजुरले प्रश्न सुन्न पाउनु भयो त?
14: भर्खरै खोले, मलाई नन्दले फोन गर्नु भएको थियो उता थाङ्कुरबाट, म त कुरा गर्दा गर्दै ल भाउजू राखिदिउँ भनेर यसो हेरे त लाउन झन्डै समयले डाँडो काटे, हतार हतार लाइहालेर फोन पनि लागि पनि हाले।
0: हजुर, डाँडामा चढ्दै रहेछ समयले चाहिँ, मैले पनि भर्खरै हेरे र खुसी लाग्यो। अनि फोन आयो जस्तो छ तपाईँको, अप्सन एबीसीमा कुन टिप्न चाहनुहुन्छ
14: भन्नु त सर?
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, डियाबोलसले यीशुको परीक्षा गर्नलाई के गरे? अप्सन एमा ढुङ्गालाई रोटी बनाउन, अप्सन बीमा मन्दिरको शिरबाट हाम फाल्न, अप्सन सीमा घोप्टेर डियाबोलसलाई दण्डवत गर्न। हस, मैले अप्सन एबीसी टिपाएर कार्यक्रममा आउनुभयो पम्पाजी, हजुरको फोन पनि आइरहेको जस्तो छ, कुरा गर्दै गर्नुहोस् र आउँदै पनि गर्नुहोस्, अहिलेलाई छुटौँ।
15: हुन्छ सर, जय मसी, मेरो कान्छी बहिनीले गर्यो अहिले चाहिँ, ल जय
0: मसी। हुन्छ जय मसी। हजुर, उहाँ हुनुहुन्थ्यो पम्फा गोपाली हुनुहुन्थ्यो, उहाँले अप्सन एबीसी टिपाएर जानुभएको छ। उहाँ चाहिँ चितलाङबाट हुनुहुन्छ र उहाँको आमा चाहिँ बिरामी हुनुभएको कारणले गर्दाखेरि अहिले चाहिँ आफन्तहरूसँग उहाँले कुराकानी गरिरहनु भएको रहेछ। त्यसैले उहाँ कार्यक्रममा भाग लिँदै गर्दाखेरि पनि फोन आइरहेको थियो र यस्तो अवस्थामा पनि कार्यक्रममा आउनुभयो र तपाईँहरूप्रति हामी एकदमै कृतज्ञ छौँ है, र हामी तपाईँप्रति धेरै धन्यवादी छौँ भन्नुपर्छ। र यतिखेर विजयजीले 16 नम्बरको श्रोतालाई स्वागत गर्नुहोस् भन्नुभएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो,
16: हेलो,
0: जय मिस हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुरजी, अनि हाल खबर के छ तपाईँको? हजुर, हाम्रो पनि एकदमै सन्चै छ। अनि खाजा खानु भयो? हजुर, कीर्तिपुर भन्नुभयो है, ल धन्यवाद। अनि प्रश्न सुन्न पाउनुभयो त?
16: प्रश्न सुन्न पाएको छैन सर, म भर्खर
0: हस् म उसो भए तपाईँको लागि प्रश्न राख्न चाहन्छु। आजको कार्यक्रम भाग 339 प्रश्न यस प्रकार रहेको छ। दियाबलसले यीशुको परीक्षा गर्नलाई के गरे? अप्सन एमा ढुङ्गालाई रोटी बनाउन, अप्सन बीमा मन्दिरको शिरबाट हाम फाल्न, अप्सन सीमा घोप्टेर दियाबलसलाई दण्डवध गर्न। हस् मैले अप्सन एबीसी टिपाएर कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्। हस् नमस्कार। हजुर, उहाँ हुनुहुन्थ्यो सुरज विष्ट हुनुहुन्थ्यो कीर्तिपुरबाट, र उहाँले अप्सन एबीसी टिपाएर जानु भइसकेको छ। र अब भने म 17 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु, उहाँ चाहिँ व्हाट्सएप मार्फत हुनुहुन्छ। हेलो
17: हजुर, नमस्कार।
0: नमस्कार हजुर, गोविन्दाजी।
17: हजुर,
0: कस्तो हुनुहुन्छ तपाईँ?
17: म एकदम ठिक छु हजुर, नि
0: हामी पनि सन्चै छौँ। अनि प्रश्न सुन्न पाउनु भयो त हजुरले?
17: हजुर, अप्सन एबी।
0: हस् मैले अप्सन एबी टिपाएँ, कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस् छुटाउँ। हजुर, उहाँ हुनुहुन्थ्यो गोविन्द आचार्य हुनुहुन्थ्यो, उहाँले अप्सन एबी टिपाएर जानुभएको छ, पर्वतबाट हुनुहुन्थ्यो र उहाँले अप्सन एबी मात्र टिपाउनु भएको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 18 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
18: नमस्कार हजुर, जय मसी।
0: नमस्कार हजुर, जय मसी। मैयाजी?
18: हजुर सर, पक्कै पनि, म मैया परिया नयाँ बजारबाट।
0: हजुर, अनि नयाँ नौलो खबर के छ मैयाजीको?
18: नयाँ नौलो खबर सबै ठिक छ हजुर, समग्रमा सबै ठिक छ। अनि हजुरहरू के छ हालखबर? आरामै हुनुहुन्छ नि?
0: हजुर, हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि खाजा खानु भयो नि?
18: खाजा भइसक्यो सर हाम्रो, हजुरहरूको भयो होइन?
0: हजुर, हाम्रो पनि भइसक्यो भन्नुपर्छ। अनि मैयाजीले प्रश्न सुन्न पाउनु भयो त?
18: मैले सुनेको छैन सर, यो एयरफोनबाट सुन्नुपर्छ मोबाइलमा, त्यतिकै बज्दैन। म चाहिँ यता ड्युटीतिर छु, पक्कै पनि आज सोमबार हजुरको सुनिस सर आउनु भएको छ भनेर व्हाट्सएपबाट गरेको लागिहाल्यो, खुसी लाग्यो।
0: ल धेरै धन्यवाद, कार्यक्रम यतिखेर आउँछ भनेर अड्कलेर भए पनि आउनुभयो र कार्यक्रमलाई सम्झिराख्नु भएको रहेछ, धेरै धन्यवाद है त।
18: धन्यवाद हजुरहरूलाई पनि धेरै धन्यवाद।
0: म तपाईँको लागि प्रश्न राख्न चाहन्छु, दियाबलसले यीशुको परीक्षा गर्नलाई के गरे? अप्सन एमा ढुङ्गालाई रोटी बनाउन, अप्सन बीमा मन्दिरको शिरबाट हाम फाल्न, अप्सन सीमा घोप्टेर दियाबलसलाई दण्डवध गर्न। भनेपछि घोप्टेर दियाबलसलाई दण्डवध गर्न भनेपछि अप्सन सी टिपाउन जानुहुन्छ। हस् धेरै धन्यवाद मैयाजी, कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस्, खुसी लाग्यो। छुटौ,
18: नमस्कार, जय
0: मसी। नमस्कार, जय मसी। उहाँ हुनुहुन्थ्यो मैया परियारजी हुनुहुन्थ्यो, उहाँले अप्सन सिटी पाएर जानुभएको छ, नयाँ बजारबाट हुनुहुन्थ्यो। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 19 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
19: नमस्ते हजुर। नमस्ते।
0: नमस्कार हजुर, सबिनजी बोल्नुभयो?
19: हजुर पक्कै पनि, अहिले त चिनिहाल्नु भयो त?
0: हजुर चिन्न पर्छ, फेरि चिन्न थालिसकेपछि कति जानुहुन्छ, सायद व्यस्तताले गर्दाखेरि होला तपाईँ चाहिँ नजानुहोस् है त। अनि खोटाङतिरको हाल खबर के छ सबिनजीको?
19: सबै ठिकै छ हजुरको के कस्तो छ?
0: हजुर हाम्रो पनि सबै सन्चै छ भन्नुपर्छ, यतातिरको पनि हाल खबर ठिक छ। अनि सबिनजीले प्रश्न सुन्न पाउनु भयो त?
19: हजुर मैले सुनिसके अप्सन एबीसी तिनटै भन्छु।
0: हस् मैले अप्सन एबीसी नै टिपाएँ र कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्। छुटौ,
20: नमस्ते।
0: नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो खोटाङबाट हुनुहुन्थ्यो, सबिन तामाङ हुनुहुन्थ्यो र उहाँले अप्सन एबीसी नै टिपाएर जानु भइसकेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई। र यतिखेर व्हाट्सएपमा कोही श्रोता आउनु भएको जानकारी मलाई विजयजीले दिनुभएको छ, 20 नम्बरको श्रोता हुनुहुन्छ। हेलो
21: हेलो
0: हजुर
21: हेलो
0: हजुर चन्द्रमायाजी बोल्नुभयो तपाईँ टेलिफोन सम्पर्कबाट आउनुभयो है? ल खुसी लाग्यो। अनि चन्द्रमायाजी कस्तो हुनुहुन्छ? ल खुसी लाग्यो। अनि तपाईँले प्रश्न सुन्न पाउनुभयो?
21: हजुर सर, सुनेको छु हजुरको कार्यक्रममा चाहिँ पढ्नु पाउँछ हामीले
0: हजुर भनेर टिपाउन चाहनुहुन्छ। ल धेरै धन्यवाद, तपाईँ अलिकति चलाक श्रोता पनि हुनुहुन्छ होइन, त्यही भएर आउनुभयो, खुसी लाग्यो। आउनुहुन्छ कि आउनुहुन्न जस्तो चाहिँ लागिरहेको थियो तर आउनुभयो र आउँदै
21: आउने त सधैँ यही कार्यक्रम आएपछि कामै मोबाइल लिएर बस्ने हो।
0: हजुर हजुर ल आफ्नो कामलाई साइडमा राखेर भए पनि यो कार्यक्रममा आउनुभयो, धेरै धन्यवाद। र सकेसम्म तपाईँको आफ्नो काम अझै फल्दो फुल्दो बनेको होस् भनेर हाम्रो कामना पनि छ है त। चन्द्रमायाजी हामी छुटौँ। हजुर जय मिश्री। हजुर उहाँ हुनुहुन्थ्यो चन्द्रमाया मगर हुनुहुन्छ, उहाँले अप्सन एबीसी टिपाएर जानुभएको छ र एकदमै व्यस्त व्यक्ति हुनुहुन्छ उहाँ पनि, तपाईँहरू जस्तै व्यस्त हुनुहुन्छ र व्यस्तताको बावजुद पनि कार्यक्रममा समय लिएर आउनुभएकोमा हामी उहाँप्रति कृतज्ञ भएका थियौं। र यतिखेर विजयजीले 21 नम्बरको श्रोतालाई स्वागत गर्नुहोस् भन्नुभएको छ। हेलो
22: हेलो जय मिश्री हजुर।
0: जय मिश्री हजुर, साराजी बोल्नुभयो?
22: हजुर।
0: तपाईँ बाटोमा हिँड्दै हुनुहुन्छ? यात्रा गर्दै हुनुहुन्छ?
22: हजुर यात्रामै छु। हामी
0: हजुर ल धेरै धन्यवाद। अनि यात्रामा हुँदा हुँदा पनि कल गर्नुभयो, अनि प्रशंसा पाउनु भयो त?
22: हजुर मैले पढ्न त सुनेको छैन।
0: हस् म उसो भए तपाईँको लागि प्रश्न राख्न चाहन्छु। डियाबोलसले यीशुको परीक्षा गर्नलाई के गरे? अप्सन एमा ढुङ्गाहरूलाई रोटी बनाउन, अप्सन बीमा मन्दिरको शिरबाट हाम फाल्न, अप्सन सीमा घोप्टेर डियाबोलसलाई दण्डवत गर्न। भनेर अप्सन एबीसी नै टिप्न चाहनुहुन्छ है? हस् धेरै धन्यवाद, कार्यक्रममा आउनुभयो साराजी, आउँदै गर्नुहोस् छुटौँ। हजुर उहाँ हुनुहुन्थ्यो सारा तामाङ हुनुहुन्थ्यो, उहाँले अप्सन एबीसी टिपाएर जानुभएको छ र कतिजना श्रोताहरू गाडीमै बसेर भए पनि कार्यक्रम सुनिरहनु भएको छ होला, कतिजनाले आफ्नो व्यवसाय सञ्चालन गरिरहनु व्यापार व्यवसाय सञ्चालन गरिकन कार्यक्रम सुनिरहनु भएको छ होला, कतिजना घरमा खाजा खाँदै अथवा बेलुकाको लागि खानाको तयारी गर्दै सुनिरहनु भएको छ होला। र तपाईँहरू सबैलाई हामी धेरै धन्यवाद भन्न चाहन्छौँ। र विभिन्न श्रोताहरूले विभिन्न ठाउँबाट कल गर्नुभएको छ र एक प्रकारको रमाइलो पनि भइरहेको छ। र यतिखेर भने 22 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
23: हेलो जय मसी।
0: जय मसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
23: म सिद्धिबाट नैना थापा बोलेको।
0: नैनाजी कस्तो हुनुहुन्छ? अलिक सन्चो हुनुहुन्न कि सन्चो भएर नै बिसन्चो भएर नै?
23: म ठिकै छु दाई, तपाईँ ठिकै हुनुहुन्छ? अलिक घाँटी चाहिँ टाइम टाइममा दुखिरहेको छ, खोकी लागिरहेको छ हो, यस्तै हो। हिजो रात पनि पानी पर्यो कि, अनि त्यही भएर हल्का फुल्का यस्तै हो, तर ठिकै छु, स्वास्थ्य छु हजुरहरूको मायाले हजुरहरूको प्रार्थनाले। हजुर
0: हजुर ल खुसी लाग्यो एकदमै। अनि नानीलाई अनि ज्वाइँ साहबलाई के छ?
23: ज्वाइँ त बाहिर हुनुहुन्छ, छुट्टीमा आउनु भएको थियो अस्ति, जानुभयो, अब एक वर्षसम्म उहाँको भिजा छ अनि ब्याक टु नेपालै आउनुहुन्छ, अनि केही गर्नुहुन्छ अब, जानुहुन्न।
0: ल खुसी लाग्यो।
23: नानी ठिकै छ, म गर्दैछ।
0: थ्याङ्क
23: यू सो मच हजुरहरूले सम्झिनु भएको लागि, हृदयदेखि नै धन्यवाद।
0: हजुर सम्झिरहेका छौ। अनि नैनाजी हजुरले प्रश्न सुन्न पाउनुभयो,
23: मलाई फेरि प्रश्न राख्नुहोस् न है।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, डियाबोलसले यीशुको परीक्षा गर्नलाई के गरे? अप्सन एमा ढुङ्गाहरूलाई रोटी बनाउन, अप्सन बीमा मन्दिरको शिरबाट हाम फाल्न, अप्सन सीमा घोप्टेर डियाबोलसलाई दण्डवत गर्न।
23: मेरो एन्सर नि एबीसी नै हो,
0: एबीसी टिपाउनु भयो है।
23: हजुर म तिनटै भन्न चाहन्छु, तिनटा नै हो।
0: हुन्छ, कार्यक्रममा आउनुभयो नैनाजी, आउँदै गर्नुहोस् छुटौँ।
23: हजुर
0: हुन्थ्यो, नैना थापा हुनुहुन्थ्यो, उहाँले अप्सन एबिसिटी पाएर जानुभएको छ र अब पालो तपाईँको रहेको छ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 22 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो सर, जयमसी
0: हजुर, धेरै पछि आउनुभयो जस्तो लाग्यो। मायाजी आउनुभयो,
1: धन्यवाद सर, धेरै पछि भए पनि हजुरले सक्कै चिन्नुभयो।
0: हजुर भैँसे पार्टीबाट है हजुर,
1: हजुर सर हजुर,
0: फेरि अन्तैबाट आउनुहुने मायाजी पर्लनु होला कि भनेर। ल माया मगर है हजुर,
1: हजुर सर।
0: अनि कता हराउनु भएको थियो, हाम्रो कार्यक्रममा त धेरै भयो नआउनु भएको है।
1: यस्तो सर, कहिले लाग्दै नलाग्ने, कहिले फेरि घरमै नहुने बेला परेको भएर हो।
0: हजुर ल बताइदिनु भयो, धन्यवाद। अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले?
1: हजुर भन्छु सर।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, दियाबलसले यीशुको परीक्षा गर्नलाई के गरे? अप्सन एमा रहेको छ ढुङ्गाहरूलाई रोटी बनाउन, अप्सन बीमा रहेको छ मन्दिरको शिरबाट हाम फाल्न, अप्सन सीमा रहेको छ घोप्टेर दियाबलसलाई दण्डवत गर्न। तिनटै जस्तो लाग्छ है, ल उसो भए म
1: हजुर सर, यो तिनटै शब्दले प्रयोग गरेको थियो नि सर।
0: हस् उसो भए अप्सन एबिसिटी पनि चाहनुहुन्छ?
1: मैले लास्टमा त अब सी नै होला हो, तर भन्नु चाहिँ उसले तिनटै शब्दहरू नै प्रयोग गरेको थियो सर।
0: ए भनेपछि तपाईँ टिपोर चाहिँ कुन चाहनुहुन्छ? उसो भए लास्टकोमा टिपोन चाहनुहुन्छ कि तिनटै टिपोन चाहनुहुन्छ?
1: तिनटै नै भन्छु सर म पनि।
0: हस् मैले तिनटै टिपाई दिए, कार्यक्रममा आउनुभयो मायाजी, आउँदै गर्नुहोस् अहिलेलाई छुटौँ।
1: हुन्छ सर, जयमसी।
0: जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो माया मगर हुनुहुन्थ्यो, उहाँले अप्सन एबिसिटी पाएर जानु भइसकेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई। र अब भने टेलिफोन सम्पर्कमा विजयजीले हुनुहुन्छ भन्नुभएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। उहाँ हुनुहुन्छ 23 नम्बरको श्रोता। हेलो हजुर, उहाँ जानुभयो अरे, अब अर्को श्रोता आउनु भइसकेको छ र म उहाँलाई स्वागत गरिहाल्छु। हेलो, र उहाँ पनि जानुभयो, फेरि हामी अर्को श्रोतालाई स्वागत गर्नेछौ र तपाईँ आउन चाहनुहुन्छ भने 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर, र तपाईँ यदि वाट्सएप मार्फत आउन चाहनुहुन्छ भने वाट्सएप नम्बर रहेको छ 9803446646 रहेको छ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 23 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर अलिकति तपाईँको आवाज सानो सुनियो। गोल्डुङ्गबाट हजुरको नाम? हजुर हुन त परिचित आवाज नै जस्तो लाग्यो है। हजुर हामी एकदमै आरामै छौँ। भक्तिजी बोल्दै हुनुहुन्छ? भक्ति थापा मगर है? ल मैले चिनेछु, हजुर हामीले चिनेछौँ, खुसी लाग्यो र धेरै पछि आउनुभयो तपाईँ पनि है। ल भक्तिजी, अनि ए हजुर ल खुसी लाग्यो, कार्यक्रमको बारेमा बताइदिनु भयो, सुनिरहनु भएको रहेछ। अनि भक्तिजी अनि सबै सन्चै हुनुहुन्छ नि, अनि तपाईँको ढाडको समस्या के को समस्या थियो है? हजुर ल खुसी लाग्यो, हामी तपाईँहरूको लागि प्रार्थनामा याद गरिदिन्छौँ, सम्झिन्छौँ र पनि आउनुभयो र बताइदिनु भयो कि अपडेट दिनुभयो, धन्यवाद। अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले? हुन्छ, धेरै धन्यवाद, मैले अप्सन एबिसी नै टिपाएँ र कार्यक्रममा आउनुभयो भक्तिजी, आउँदै गर्नुहोस् अहिलेलाई छुटौँ। हजुर हामी सबैजना सन्चै छौँ हजुर। चाइनिस हजुर उहाँ हुनुहुन्थ्यो भक्ति थापा मगर हुनुहुन्छ र उहाँले अप्सन एबीसीटी पाएर जानुभएको छ र हाम्रो पुरानो श्रोता हुनुहुन्छ उहाँ चाहिँ र अप्सन एबीसीटी पाएर जानुभएको छ हामी धेरै धन्यवाद दिन चाहन्छौँ उहाँलाई र उहाँप्रति हामी एकदमै कृतज्ञ छौं र उहाँको स्वास्थ्यको बारेमा तपाईँले सुन्नुभयो र उहाँको लागि तपाईँले पनि प्रार्थनामा याद गरिदिन सक्नुहुनेछ र यतिखेर भने म 24 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
2: हेलो सर, जय मसीह।
0: जयमसी हजुर, धर्मेन्द्रजी
2: होइन सर, म महेन्द्र हो सर।
0: महेन्द्रजी हजुर, धर्मेन्द्रजी आउनुभयो। महेन्द्रजी कस्तो हुनुहुन्छ तपाईँ?
2: सर म एकदम ठिक ठाक छु है भन्नुपर्छ।
0: ल खुसी लाग्यो महेन्द्रजी। अनि रूपन्देहीको हाल खबर पनि ठिक छ होला है?
2: एकदम सर, सब ठिक ठाक छ सर।
0: ल खुसी लाग्यो। अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ आज?
2: सर म 1, 2, 3 सबै टिपाउँछु सर, 1, 2, 3 नम्बरसम्म।
0: मैले अप्सन एबीसी टिपाएर कार्यक्रममा आउनुभयो, खुसी लाग्यो धर्मेन्द्रजी। आउँदै सरी माफ गर्नुहोस् महेन्द्रजी, आउँदै गर्नुहोस् छुटौ।
2: हुन्छ सर,
0: जयमसी। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो रूपन्देहीबाट हुनुहुन्थ्यो, महेन्द्र चमार हुनुहुन्छ र हामी धेरै धन्यवाद दिन चाहन्छौँ उहाँलाई, महेन्द्रजीलाई। र तपाईँ पनि आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर रहेको छ 4770754 रहेको छ र वाट्सएपको लागि नम्बर रहेको छ 9803446646 रहेको छ र तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9860606374 रहेको छ, 9860606374 रहेको छ र टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने। र यतिखेर टेक्स्ट मेसेज गर्नुहुने श्रोताको नाउँ चाहिँ म नम्बर टिप्न गइरहेको छु, नाम टिप्न गइरहेको छु महेन्द्रजीलाई। र तपाईँ पनि आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर रहेको छ 4770754 रहेको छ र वाट्सएपको लागि नम्बर रहेको छ 9803446646।

0: मेसेज मार्फत भाग लिनु भएकोमा र आउने दिनहरूमा पनि आउन सक्नुहुनेछ र हामी तपाईँलाई धेरै सम्झिरहेका छौँ है। र तपाईँ पनि आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर रहेको छ 4770754 रहेको छ र तपाईँ सिधै कल गर्न सक्नुहुनेछ यो नम्बरमा। भने तपाईँ यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ र तपाईँले इन्टरनेट चलाइरहनु भएको छ भने तपाईँले वाट्सएप मार्फत तपाईँ आउन सक्नुहुनेछ। वाट्सएपको लागि नम्बर रहेको छ 9802344646 रहेको छ, 9802344646 रहेको छ। यो चाहिँ वाट्सएपको लागि नम्बर है, र टेक्स्ट मेसेज गर्न लागि नम्बर तपाईँ समक्ष मैले राखी नै रहेको छु। र हाम्रो कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, डियाबलसले यीशुको परीक्षा गर्नलाई के गरे भनेर प्रश्न रहेको छ भने अप्सन एमा रहेको छ ढुङ्गालाई रोटी बनाउन, अप्सन बीमा मन्दिरको शिरबाट हाम फाल्न, अप्सन सीमा रहेको छ घोप्टेर दण्डवत गर्न भनेर रहेको छ। अब अप्सन एबीसीमा चाहिँ तपाईँलाई कुन चाहिँ सही जस्तो लाग्छ त तपाईँले भाग लिन सक्नुहुनेछ। र यदि तपाईँले सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारण कार्यक्रम सुन्नु भएको छ भने त्यहाँ पनि तपाईँले भाग लिन सक्नुहुनेछ र तपाईँको नाउँ चाहिँ हामी एकछिनमा टिप्नेछौं र वाचन गर्नेछौ है। र यतिखेर भने 26 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
1: हेलो हजुर, नमस्कार।
0: नमस्कार हजुर, जीवनजी कस्तो हुनुहुन्छ?
1: एकदम राम्रो छ।
0: ल, तपाईँको आवाज पनि राम्रो सुनेको छ आज है।
1: अघि लाइन बत्ती गयो कि
0: हजुर,
1: आधी घन्टाभन्दा बढी नै लाइन गयो क्या, त्यसै कारणले थिएन। गएपछि अब नेट पनि गइहाल्छ सबै, अब भर्खर आयो लाइन, लाइनै थिएन।
0: ए हजुर, भनेपछि बत्ती गएको बेलामा भाग लिनको लागि झन् गाह्रो हुने भयो है।
1: केही पनि सुनिँदैन अनि नेटै हुँदैन नेट।
0: र धेरै धन्यवाद, र बत्ती आइसकेपछि फेरि आउनुभयो र प्रश्न सुन्न पाउनुभयो त तपाईँले।
1: प्रश्न भन्दिन, उहाँ
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ जीवनजी, प्रश्न चाहिँ डियाबलसले यीशुको परीक्षा गर्नलाई के गरे? अप्सन एमा ढुङ्गाहरूलाई रोटी बनाउन, अप्सन बीमा मन्दिरको शिरबाट हाम फाल्न, अप्सन सीमा रहेको छ घोप्टेर डियाबलसलाई दण्डवत गर्न।
1: म पनि अप्सन एबीसी नै भन्छु।
0: हस् भने अप्सन एबीसी टिपाएर कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् जीवनजी। छुटौ
1: नमस्कार।
0: नमस्कार हजुर जयमेसी, उहाँ हुनुहुन्थ्यो जीवन बर्तौला हुनुहुन्थ्यो विराटनगरबाट, र उहाँले अप्सन एबीसी टिपाएर जानु भइसकेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र यतिखेर विजयजीले टेलिफोन सम्पर्कमा हुनुहुने 27 नम्बरको श्रोतालाई स्वागत गर्नुहोस् भन्नुभएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो
2: जयमसी सर। हजुर
0: जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: जय मानन्दर, अहिले यो बर्मल आसपासदेखि।
0: जय मानन्दर भन्नुभयो है।
2: हजुर सरसँग आज मैले पहिलोचोटि कुरा गर्नु पाउँदा खुसी लाग्यो, सबलाई धन्यवाद।
0: हजुर मलाई पनि एकदमै खुसी लाग्यो। उसो भए तपाईँ पहिलोचोटि हुनुहुन्छ भने
2: म पहिलो हजुरसँग चाहिँ पहिलोचोटि र हाम्रो पुनः म्यामहरूसँग चाहिँ भइरहेको छ।
0: हाम्रो कार्यक्रमको 339 एपिसोडमा पुग्दै गर्दाखेरि तपाईँ पहिलोचोटि आउनु भएकोमा तपाईँलाई दुई हात फैलाएर स्वागत गर्न चाहन्छौ है त।
2: धन्यवाद, हजुरलाई पनि धेरै धेरै धन्यवाद।
0: हजुर आउने दिनमा पनि तपाईँ आउन सक्नुहुनेछ, सम्झेर आउन सक्नुहुनेछ। अनि के गर्नुहुन्छ तपाईँ?
2: म ड्राइभिङ गर्छु सर।
0: ए
2: अफिसको ड्राइभिङ गर्छु।
0: ए हजुर,
2: मेरो चाहिँ अफिस नि जुम्ला हो, कर्नर स्वास्थ्य विज्ञान प्रतिष्ठान।
0: हजुर,
2: अहिले अफिस नि यहाँ माइती दुर्गम छ, अहिले म यो बर्मल आसपासमा आइरहेको छु, कार्यक्रम सुनिरहनु भएको अनि फोन लागिहाल्छ सर।
0: ल खुसी लाग्यो जय मानन्दरजी।
2: हजुर सर, सर नाम अब्राहम होइन?
0: मेरो नाम चाहिँ कुमार अफराम होइन, मेरो नाम चाहिँ हजुर सुनिल राज लामा। हजुर सुनिल राज लामा है। हजुर ल धेरै धन्यवाद। मेरो नाम भन्दा पनि कार्यक्रमको नाम गोस्पल एक्सप्रेस तपाईँले सम्झिन सक्नुहुनेछ, प्रत्येक सोमबार साँझ 5-6 बजेसम्म आउने गर्दछ है त। र रेडियो नसुन्नु भएको बेलामा पनि आउन सक्नुहुनेछ है त। ल अनि प्रश्न सुन्न पाउनु भयो त जय मानन्दरजी। हस् मैले अप्सन ए बी सी टी पाएँ है त। हस् धेरै धन्यवाद, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। धन्यवाद जय मिश्र हजुर, उहाँ हुनुहुन्थ्यो जय मानन्दर हुनुहुन्थ्यो, उहाँले अप्सन एबीसी टिपाएर जानु भइसकेको छ र उहाँ चाहिँ आज हाम्रो कार्यक्रममा पहिलोचोटि आउनुहुने श्रोता हुनुहुन्थ्यो र कार्यक्रम सुन्दै गर्दाखेरि फोन लगाइहाले र लागिहाले पनि भनेर बताउँदै हुनुहुन्थ्यो र हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई। र यतिखेर भने म अब 28 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?

0: बनेपाबाट रोशनी गुरुङ भन्नुभयो। रोशनीजी कस्तो हुनुहुन्छ तपाईँ? हामी पनि एकदमै सन्चै छौँ। अनि बनेपातिर के गर्नुहुन्छ? ल, कार्यक्रम आउनुभयो रोशनीजी, अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले? मैले अप्सन एबिसिटी पाएँ। कार्यक्रम आउनुभयो रोशनीजी, आउँदै गर्नुहोस्। जय मिस हजुर। उहाँ हुनुहुन्थ्यो रोशनी गुरुङ हुनुहुन्थ्यो, उहाँ चाहिँ बनेपाबाट हुनुहुन्थ्यो। उहाँले अप्सन एबिसिटी पाएर जानुभएको छ रोशनीजीले पनि। र अब हामी सायद एउटा मात्र फोन कल लिन्छ होला 29 नम्बरको, र त्यसपछि सामाजिक सञ्जालमा जतिजनाले नाम टिपाउनु भएको छ र उहाँहरूको नाम पनि म लिने कोसिस गर्नेछु। र 29 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो। हजुर, उहाँ जानु भएको कारणले गर्दाखेरि एकजनालाई मौका छ, त्यसै कारणले गर्दा तपाईँ आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। र जतिजनाले सामाजिक सञ्जालमा भाग लिनुभएको छ र उहाँहरूको नाउँ चाहिँ मलाई अन एयरमा विजयजीले पठाउँदै हुनुहुन्छ र उहाँको नाउँ चाहिँ हामी एकछिनमा वाचन गर्नेछौ, बताउनेछौ। र तपाईँ यतिखेर टेलिफोन सम्पर्कमा आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ है। र लास्ट 29 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु जो कल मार्फत आउनु भएको छ उहाँलाई। है त, हेलो।
1: हजुर नमस्ते सुनिल सर।
0: नमस्कार हजुर, हरिबोलजी बोल्नुभयो?
1: हजुर हजुर।
0: हो, अन्तिम अन्तिममा आउनुभयो तपाईँ है?
1: हजुर।
0: अनि कस्तो हुनुहुन्छ, व्यस्त हुनुहुन्थ्यो होला है?
1: हजुर, आरामै छु। हजुरले कस्तो छ?
0: हजुर, हामी पनि एकदमै सन्चै छौँ। र व्यस्तताको बावजुद आउनुभयो, अनि प्रश्न सुन्न पाउनुभयो त?
1: एकपटक फेरि सुनाउनु सर।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, डियाबोलसले यीशुको परीक्षा गर्नलाई के गरे? अप्सन ए मा ढुङ्गालाई रोटी बनाउन, अप्सन बी मा मन्दिरको शिरबाट हाम फाल्न, अप्सन सी मा घोप्टेर डियाबोलसलाई दण्डवत गर्न।
1: हजुर, सबै हो एबीसी।
0: भनेपछि एबीसी नै ठिक हुन्छ।
1: हस्,
0: धेरै धन्यवाद कार्यक्रममा आउनुभयो हरिबोलजी, आउँदै गर्नुहोस् छुटौं। हजुर, उहाँ हुनुहुन्थ्यो हरिबोल बुढा तोकी हुनुहुन्थ्यो, उहाँले अप्सन एबीसिटी पाएर जानु भइसकेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ। अब तपाईँले फोन कल नगर्नुहोस्, जतिजनाले सामाजिक सञ्जालमा भाग लिनुभएको छ उहाँहरूको नाउँ चाहिँ म लिएर आउने नै छु र त्यसपछि जतिजनाको छुटेको नाम छ वाट्सएपमा पनि जसले मेसेज गर्नुभएको छ उहाँहरूको नाउँ पनि मैले यहाँ टिप्न बाँकी नै छ। त्यतिन्जेलसम्मको लागि तपाईँले यो गीत सुन्दै गर्नुहोस् र सही जवाफ र विजेताको नाउँ पनि म लिएर आउने नै छु।

0: हजुर गीतपछि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु र छुटेको नाउँहरू म तपाईँ समक्ष यतिखेर राख्न चाहन्छु। र यतिखेर 30 नम्बरमा हुनुहुन्छ सञ्जित गुइडेल हुनुहुन्छ, उहाँले अप्सन एबीसीटी पाउनु भएको छ, पालुङबाट हुनुहुन्थ्यो भने 21 नम्बरमा हुनुहुन्छ रमेश रेग्मी हुनुहुन्छ, उहाँले एबीसीटी पाउनु भएको छ। र त्यसै गरी 32 नम्बरमा हुनुहुन्छ गंगा आचार्य हुनुहुन्छ, उहाँले अप्सन एबीसीटी पाउनु भएको छ। 33 नम्बरमा हुनुहुन्छ लक्ष्मी रेग्मी हुनुहुन्छ र उहाँले अप्सन एबीसीटी पाउनु भएको छ उहाँले पनि। त्यसै गरी विष्णु चापागाई हुनुहुन्छ 34 नम्बरमा, उहाँले एबीसीटी पाउनु भएको छ। त्यसै गरी 35 नम्बरमा हुनुहुन्छ शोभा आचार्य हुनुहुन्छ, त्यसै गरी शोभा आचार्यले पनि एबीसीटी पाउनु भएको छ। त्यसै गरी 36 नम्बरमा हुनुहुन्छ लक्ष्मी आचार्य हुनुहुन्छ, उहाँले अप्सन सीटी पाउनु भएको छ। र 37 नम्बरमा हुनुहुन्छ महिला विकास भनेर चाहिँ उहाँले अप्सन एबीसीटी पाउनु भएको छ। 38 नम्बरमा हुनुहुन्छ मनिषा चापागाई हुनुहुन्छ, उहाँले अप्सन एबी मात्र टिपाउनु भएको छ। त्यसै गरी 39 हुनुहुन्छ मेडपा धौलागिरी, उहाँले अप्सन ए टिपाउनु भएको छ। अनि लक्ष्मी चापागाई हुनुहुन्छ, उहाँले अप्सन एबीसी टिपाउनु भएको छ। उहाँको नाउँ चाहिँ 40 नम्बरमा छ। र आज 40 श्रोताहरूको सहभागिता हामीले सहभागिता प्राप्त गर्यौं भन्नुपर्छ। र अब भने म सही जवाब तपाईँ समक्ष राख्न चाहन्छु। आजको कार्यक्रममा मैले प्रश्न तयार पारेको थिएँ, तपाईँले टिप्न सक्नुहुनेछ भाग 39 को प्रश्नको सही जवाब चाहिँ मतीको पुस्तक 4 अध्यायको 3, 5 र 8 छ है। मतीको पुस्तक 4 अध्यायको 3, 5, 8 छ। अलिकति लामो भएको कारणले गर्दाखेरि म पढ्दिन, त्यसैले तपाईँ कतिजनालाई थाहा भइसकेको छ, तपाईँले टिप्नुहोस् र आफै पढ्नुहोस् है। त मतीको पुस्तक 4 अध्यायको 3, 5 र 8 पदमा लेखिएको छ, त्यो अनुसार चाहिँ सही जवाब कुन हो भन्दाखेरि अप्सन ए मात्र पनि होइन, बी मात्र पनि होइन, सी मात्र पनि होइन। सही जवाब रहेको छ आजको कार्यक्रममा एबीसी नै सही जवाब रहेको छ। यो तीनवटै परीक्षा चाहिँ दियाबलसले गर्न खोजेको थियो येशूलाई है त। र सही जवाब अप्सन एबीसी भएको कारणले गर्दाखेरि जतिजनाले गेस गर्नुभयो एबी भनेर अथवा ए भनेर, र तपाईँहरूले अर्को चोटि पनि कोसिस गर्नुहोस् र सी टिपाउनु हुनेहरूले पनि, र एबीसी टिपाउनु हुनेहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ कार्यक्रमको शुरूआतमा नै। अब सबैभन्दा शुरूमा 40 मध्येमा कसले कल गर्नुभयो भन्दाखेरि विराटनगरबाट हुनुहुन्थ्यो उमेश रेग्मी, उहाँले अप्सन एबीसी टिपाउनु भएकोमा सबैभन्दा शुरूमा सही जवाब उहाँको मिलेको कारणले गर्दाखेरि उहाँ चाहिँ कार्यक्रमको तर्फबाट स्वतः विजेता बन्नु भएको छ। र सामाजिक सञ्जाल मार्फत विजेता घोषणा गर्नुपर्दाखेरि उहाँले पनि अप्सन एबीसी भनेर कमेन्ट गर्नुभएको थियो। उहाँको नाउँ रहेको छ गोपाल एसपी लेख्नु भएको छ, उहाँ विजेता बन्नुभएको छ। तपाईँ पनि कार्यक्रम सकिएपछि तपाईँ पनि सम्पर्कमा जोडिनुहोस् भन्न चाहन्छु। र त्यसै गरी हाम्रो प्राविधिक मित्रले आज दुईटा नम्बर छान्नु भएको छ। शुरूको नम्बर छान्नु भएको थियो 17 नम्बरको श्रोताले चाहिँ पर्वतबाट हुनुहुन्थ्यो गोविन्द आचार्य, उहाँले चाहिँ अप्सन एबी मात्र टिपाउनु भएको थियो। त्यस कारणले गर्दाखेरि फेरि हामीले अर्कोलाई मौका दियौं। उहाँले त्यसपछि 24 नम्बर छान्नु भएको छ, 24 नम्बरमा हुनुहुन्छ रूपन्देहीबाट हुनुहुने श्रोता हुनुहुन्छ महेन्द्र चमार, उहाँले चाहिँ अप्सन एबीसी टिपाउनु भएकोमा महेन्द्र चमार विजेता बन्नु भएको छ है। र अब भने अब 40 जना मध्येबाट मैले एउटा नम्बर तान्न गइरहेको छु, कुन नम्बर चाहिँ मेरो हातमा पर्छ है त। र मेरो हातमा नम्बर परेको छ 27 परेको छ, र उहाँले अप्सन एबीसी टिपाउनु भएको छ, र उहाँको नाउँ रहेको छ जय मानन्द। तपाईँलाई धेरै धेरै बधाई छ,
1: कंग्रेचुलेसन।
0: हजुर, तपाईँ जतिजना विजेता बन्नुभयो तपाईँहरूले आफ्नो मोबाइल नम्बर प्राविधिक मित्र विजयजीलाई टिपाउन सक्नुहुनेछ र तपाईँले रिचार्ज कार्ड पाउनुहुनेछ र ब्यालेन्स पाउनुहुनेछ। र यति भन्दै कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई धेरै धन्यवाद, र भाग लिनुहुने श्रोताहरूलाई हृदयदेखि धन्यवाद, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत सुनिल राजलामा विदा हुन चाहन्छु। गुड न्युज एफएम 105.1 मेगाहर्ज सुन्दै गर्नुहोस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आत्मिक जागरण।
2: कार्यक्रम आत्मिक जागरणको प्रतीक्षामा बसिरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तोता यो कार्यक्रम हरेक हप्ता सोमबार बेलुकी 6 बजेदेखि 36 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्ज रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबललाई विश्लेषणात्मक रूपले अध्ययन गरी त्यसबाट प्राप्त निष्कर्षहरूलाई हामी तपाईँको बीचमा जस्ताको तस्तै प्रस्तुत गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँले बाइबललाई नजिकबाट चिन्न चाहनुहुन्छ, तर त्यसको लागि तपाईँले उचित मौका र अवसर प्राप्त गर्नु भएको छैन भने यो कार्यक्रम तपाईँको निम्ति एउटा कोषे ढुङ्गा साबित हुन सक्नेछ भन्ने हामीले आशा एवं विश्वास दिएका छौ। आदरणीय श्रोता, त्यही अनुरूप आज पनि हामी तपाईँको बीचमा आएका छौ र तपाईँले कार्यक्रमलाई कस्तो लाग्छ सुनेर साथ दिनुहोला र कार्यक्रमलाई तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिएर सहायता गर्नुहोला भन्ने हामी विश्वास गर्दछौ र जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। तादृश श्रोता, अब भने आजको यो कार्यक्रमको शुरूआत भइसकेको छ र यस कार्यक्रममा हामी तपाईँलाई परमेश्वरको बाइबलका गहिरा र गहन कुराहरूलाई हामी तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ र आज पनि एउटा नयाँ विषयको साथ तपाईँको बीचमा हामी आइसकेका छौ र मन र आत्माको तयारीको निम्ति सुनै एउटा सुमधुर भक्ति गीत अनि यो गीतपछि म पुनः आजको कार्यक्रमको विषयवस्तुभित्र पनि प्रवेश गर्नेछु। अहिले भने सुन एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीत पछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने हामी ढिला नगरिकन आजको बसाइलाई हामी अगाडि बढाउ। श्रोता, हामीले श्रृङ्खलाबद्ध रूपमा अध्ययन गरिरहेका छौँ कि मानिसलाई मुक्ति र उद्धार किन चाहिन्छ, र यस विषयमा हामी कुराकानी गर्दैछौ, र आज पनि हामी यही विषयलाई निरन्तरता दिँदै अगाडि बढ्नेछौ। श्रोता, अब हामीले विचार गर्ने हो नि, जो व्यक्ति प्रभु येशूलाई विश्वास गरेर बचाइएको हुनुहुन्न, उहाँहरू हामीले बाइबल अनुसार हेर्ने हो भने कुन बाटो कहाँ हिँड्दै हुनुहुन्छ भन्ने कुरा हामीले स्पष्ट देख्दछौ। त्यो हो, उहाँहरू चाहिँ विनाशको बाटोमा हिँडिरहनु भएको छ। हजारौं लाखौं आत्माहरू जो प्रभुको प्रेम रहित भएर जिराख्नु भएको छ, उहाँहरूको अवस्था फरक हुनेवाला छ। श्रोता, यसको अर्थ हो, जसले सृष्टिकर्ता परमेश्वरलाई छोडेर सृष्टिलाई पुज्छ अथवा नाशवान जडवान जड थोकहरूलाई ईश्वर बनाएर पूजा गर्छ, त्यो व्यक्तिको लागि त्यो नै एउटा विनाश र विध्वंसको माध्यम हो भन्ने कुरा चाहिँ मान्छेहरूले नबुझेको कारण यीशु ख्रिस्ट संसारमा आउनुभयो र त्यो व्यक्तिलाई ख्रिस्टको उद्धारको खाँचो परेको हो। श्रोता, यही विषयमा हामीले बाइबलका धर्मशास्त्रका खण्डहरूलाई हेर्ने हो भने धेरै डरलाग्दा परिणामहरू त्यहाँ उल्लेख गरिएको छ। श्रोता, हामीले व्यवस्था 8 अध्यायको 19 पदमा हेर्ने हो भने लेखिएको छ, म आज तिमीहरूलाई यो कडा चेतावनी दिँदछु कि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्स्यौ र अन्य देवताहरूका पछि लागेर तिमीहरूको आराधना र पूजा गर्यौ भने तिमीहरू अवश्य पनि नष्ट हुनेछौ भनेर उल्लेख गरिएको छ। श्रोता, यो खण्डलाई हामी अझै राम्रोसँग ध्यान दिएर अध्ययन गरौं। आज तिमीहरूलाई यो कडा चेतावनी दिदछु, कसले? मोसा, जो परमप्रभुका दास थिए, उनले समस्त इसरायलीहरूलाई उनले कडा चेतावनी दिइरहेका छन्। श्रोता, उनले कुनै पनि कुराको कडा चेतावनी दिएन, सिर्फ यही कुराको कठोर चेतावनी दिए। अनि हामीले हेर्छौँ भने इसरायलीहरू पूर्ण रूपले उजाड स्थानमा कति त नष्ट भए, र त्यसको पछाडिको कारण पनि यिनै झुटा देवी देवताको पूजा आराधना गर्नु थियो, जसको कारणले गर्दा परमेश्वर आफैले रूढीले पहिले के माध्यमबाट कहिले के माध्यमबाट कहिले के माध्यमबाट ती व्यक्तिहरूलाई नष्ट गरिराख्नु भयो। तर जो साँच्चो उहाँको धार्मिकतामा अडिग भएर रहन्छ, जसले उहाँको आज्ञा पालन गरिरहेको छ, त्यस्ता व्यक्तिहरूलाई भने उहाँले आफैले बाटो दिनुभएको हामी देख्न सक्दछौ। तापनि श्रोता, हामी तपाईँ र मैले बिर्सन नहुने कुरा यही हो कि आज तपाईँले किन प्रगति गर्न सकेका छैन, तपाईँ हाम्रो जीवनमा शान्ति र आनन्द किन छैन, तपाईँ हामीले किन दुःख कष्ट र पीड़ा भोग्नु परेको छ, यो सबै पछाडिको कारण प्रभु यीशु ख्रीष्ट भएर हाम्रो आफ्नै अज्ञानताको कारणले हो। आदरणीय श्रोता, जब मानिस अज्ञानी बन्छ तब ऊ हटी बन्छ, अनि जब ऊ हटी बन्छ तब ऊ आफ्नो पापबाट फर्कन चाहँदैन। यद्यपि परमेश्वरले आजको दिन यस युगमा विशेष गरी थुप्रै मानिसहरूलाई पापबाट फर्कनको लागि मौका दिइराख्नु भएको छ, तर त्यो मौकालाई मानिसले गुमाइरहेको छ, कहिले विभिन्न बहानामा, कहिले छरछिमेक इष्टमित्रको बहानामा त कहिले के बहानामा, यसरी गुमाइरहेको हामी पाउँदछौ। जुन कुरा चाहिँ पछि गएर अन्तमा गएर त्यसले नराम्रो परिणाम ल्याउने वाला रहेको छ। प्रिय श्रोता, यसकारणले गर्दाखेरि हामीले बाइबलको पुरै चाहिँ आज्ञालाई मानेर त्यस्ता प्रकारका प्रकृति पूजा गर्न छोड्नु तपाईँको निम्ति बुद्धिमानी हुन्छ। प्रिय श्रोता, अगाडि यसरी लेखिएको छ, तिमीहरूले आफ्ना परमेश्वरलाई बिर्स्यौ र अन्य देवताको पछि लाग्यो भने तिमीहरू नष्ट हुनेछन्। यदि तपाईँ कुनै पनि तरिकाले बिर्सनुहुन्छ भने पनि परमेश्वर तपाईँलाई बिर्सनुहुन्न। परमेश्वरलाई बिर्सनु भन्नुको अर्थ हो अन्य देवताहरूको आराधना गर्नु, र यी कुराहरू एक प्रकारले पछाडि हटेको जीवन हो, जसको फलस्वरूप तिनीहरू निश्चित रूपमा विनाशमा लगिने थिए। र जसरी परमेश्वरले कनानीहरूलाई तिनीहरूका मूर्ति पूजाको लागि कष्ट दिएर नष्ट गर्नुभयो, त्यसरी नै उहाँले इसरायलीहरूको न्याय गर्नुहुनेछ भन्ने कुरा थियो। उहाँले बारम्बार चेतावनी दिइराख्नु भयो,
तिमीहरूका वरिपरिका जातिहरूका अरू देवता पछि नलाग्नु भनेर व्यवस्था 6:4 हामी देख्दछौ। त्यसै गरी हामीले भजन संग्रह 16:4 हेर्ने भने लेखिएको छ, अरू देवताको अनुसरण गर्नेहरूले आफ्ना दुःख बढाउँछन् र ती देवताहरूलाई रक्त बलिमा चढाउने छैन अनि तिनीहरूको नाउँ मेरो उठले उच्चारण गर्ने छैन भनेर उहाँले अथवा यो भजनकारले लेखेका छन्। उनले जानेका छन् कि परमेश्वरलाई बोल्नु दुःख बढाउनु हो। यर्मिया 7:6 भन्छ, तिमीहरूले विदेशी टुहरा टुहरी र विधवाहरूमाथि अत्याचार गरेनौ भने अथवा यस ठाउँमा निर्दोषको रगत बगाएनौ र यदि तिमीहरूको आफ्नै हानिको निम्ति अरू देवताको पछि लागेनौ भने म तिमीहरूलाई यस ठाउँमा बस्न दिनेछु र यसै देशमा जो मैले तिमीहरूका पिता पुर्खालाई युग युगसम्म रहनलाई दिएको थिएँ भनेर उहाँले भन्नुभएको छ यर्मिया अगमभक्त मार्फत। र यहाँ पनि त्यही कुराहरू आएको छ र 13:10 हेर्ने हो भने, यी दुष्ट मानिसहरू जसले मेरो वचन सुन्न इन्कार गर्छन्, जसले आफ्नो हृदयमा अट्टेरी गरेर अन्य देवताहरूको सेवा र पूजा गर्न जान्छन्, तिनीहरू यही पटुका जस्तै हुनेछन् र बेकामका हुनेछन् भनेर उहाँले बताउनु भएको छ। श्रोता 25:6 भन्छ, पराई देवताको सेवा र पूजा गर्नलाई तिमीहरूका पछि नलाग, तिमीहरूको हातले बनाएको कामबाट मलाई रिस नउठाऊ, तब म तिमीहरूको म केही नोक्सानी गर्ने छैन भनेर उहाँले बताउनु भएको छ। र व्यवस्था 4:26 भनेको छ, म आजको दिन स्वर्ग र पृथ्वीलाई तिमीहरूको विरुद्धमा साक्षी राख्छु कि जुन देशलाई अधिकार गर्न तिमीहरू यर्दन पारी जान लागेका छौ त्यस देशदेखि तिमीहरूलाई चाँडै नै सम्पूर्ण रूपले तिमीहरू नष्ट हुनेछौ र धेरै दिन बस्न पाउने छैनौ, तर बिल्कुलै नष्ट हुनेछौ, किन यदि तिमीहरूले त्यहाँका देवताहरूसँग छलछाम गर्यौ भने अथवा ती देवताहरूलाई अपनायौ भन्ने कुरा परमेश्वरले यसरी भनेको हामी पाउँछौ। श्रोता व्यवस्था 30:18 उनीहरूलाई अझै निश्चयता दिँदै परमेश्वर भन्नुहुन्छ, तिमीहरू निश्चय नै नष्ट हुनेछौ भनी आज म घोषणा गर्छु र यर्दन पारी अधिकारमा जान लागेको देशमा तिमीहरू धेरै दिन बाँच्ने छैनौ भनेर उहाँले चेतावनी दिनुभएको थियो। नभन्दै परमेश्वरले त्यही काम गर्नुभयो, इसरायलीहरूले जे नगर भनेको त्यही गरे, उनीहरूले आफ्नो देशमा मूर्ति पूजालाई शुरूआत गरे र पछि परमेश्वरको चेतावनीलाई इन्कार गरे, उहाँका अगम वक्ताहरूलाई तुच्छ ठाने र सताए। परिणाम स्वरूप परमेश्वरले जे धम्की दिनुभएको हो त्यो नै उनीहरूले त्यहाँ चाहिँ भोग्नु परेको हामी देख्दछौँ। श्रोता यी सबैको कारण के हो, किन परमेश्वरले मूर्तिलाई यति धेरै घृणा गर्नुहुन्छ मन पराउनुहुन्न भन्ने विषयमा अब हामी हेर्न गइरहेका छौँ। हामीलाई 1 कुरन्थी 10:20 प्रेरित पाउलले यसो भनेर हामीलाई सम्झाउँछन्। त्यहाँ यसरी लेखिएको छ 10:20, म के भन्न लागिरहेको छु त, के मूर्तिहरूलाई चढाएको थो केही चिज हो अथवा मूर्ति नै केही चिज हो र? तब त्यसो होइन, तर म यही भन्न लागिरहेको छु कि मूर्ति पूजकहरूले जो बलि चढाउँछन् त्यो परमेश्वरलाई होइन तर भूतप्रेतलाई चढाउँछन् र तिनीहरू भूतप्रेतसँग सहभागी हौ भन्ने म चाहन्न। तिमीहरू प्रभुको कचौरा र भूतप्रेतको कचौरा दबीबाट पिउन सक्दैनौ र तिमीहरू प्रभुको टेबल र भूतप्रेतको टेबल दुवैबाट खान सक्दैनौ भनेर भने, यसको अर्थ सृष्टिकर्ता परमेश्वरलाई आत्मा र सत्यताले हामीले पुज्नुपर्छ। आत्मा र सत्यताले नपुजिकन कुनै प्रतिमातिर परमेश्वर खोज्न थाल्यो भने त्यो चाहिँ हाम्रो पाप हुँदो रहेछ र हामीले दुष्ट आत्मा भूत आत्मालाई हामीले त्यो मूर्तिद्वारा उसको वन्दना आराधना गरिरहेका हुने रहेछौ। त्यही कारण इजरायलहरूलाई परमेश्वरले मूर्ति पूजाको विषयमा यति धेरै चेतावनी दिनुभयो कि उहाँ चाहिँ अर्थात् उहाँका आफ्ना जन चाहिँ मूर्तिहरूसँग सहभागी नभएका हुन्, भूतप्रेतसँग सहभागी नभएका हुन् भन्नु। भूतप्रेत वास्तवमा दुष्ट आत्माबाट आएका दुष्ट सेनाहरू हुन्, उनीहरू स्वर्गबाटै फ्याँकिएका पतित स्वर्गदूतका झुण्डहरू हुन् जसले सर्वशक्तिमान परमेश्वरको विरुद्धमा विद्रोह गरे। आदरणीय श्रोता यही कारण गर्दा सृष्टिकर्ता परमेश्वरले कहिले पनि आफ्नो शत्रुसँग आफ्ना जातिहरू लागेको चाहनुहुन्न, नलागोस् भन्ने चाहना उहाँको हो। तर दुःख लाग्दो कुरा आज सारा सृष्टिमा मानिस जातिको जीवनमा तिनै दुष्ट आत्माले काम गरेको कारण आज मानिसहरू आफ्नो यथो बलले परमेश्वरलाई भन्दा बढी परमेश्वरद्वारा सृष्टि गरिएका थोकहरू हातका कामहरूलाई पुज्न लालायित भएका छन् र त्यही कारणले गर्दा मानिसहरूले आफूले आफूलाई बचाउन सकेका छैनन् र मानिसहरूले समस्या भोगिरहेका छन्। हस्पिटलमा
विभिन्न करोडौं मात्रामा बिलहरू खर्च गरेर रुपियाँ पैसा जम्मा गरे तापनि आफूले आफूलाई बचाउन सकिरहेका छैन। त्यही कारणले गर्दा सर्वशक्तिमान परमेश्वरले यो आज्ञा दिनुभयो कि तिमीहरूले मूर्ति पूजा नगर्नु। तर दुःखलाग्दो कुरा, आज मानिसहरू यसैलाई आफ्नो गर्व र आफ्नो गौरवको कुरा ठानी बस्दछन्, जसको परिणाम स्वरूप समाजमा हत्या, हिंसा जस्ता कुराहरू, अनि साथसाथै पछौटेपन, अनि साथसाथै विभिन्न तरिकाका अज्ञानताहरू, अन्धकारले व्याप्त भएको हामी थाहा गर्न सक्दछौ। यसोता दोस्रो कोरिन्थी 6 अध्यायको 15 पदमा यसरी लेख्दैछन् पाउल कि 14 पददेखि म पढिदिन्छु, अविश्वासीहरूसँग एउटै जुवामा ननारियो, किनकि धर्म र अधर्मको के साझेदार हुन्छ, अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता, ख्रिष्टको बेलियालसँग के सरोकार, वा विश्वास गर्नेको विश्वास नगर्नेसित के समानता, मूर्तिहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता, किनभने हामी जीवित परमेश्वरका मन्दिर हौ। जसरी परमेश्वरले भन्नुभएको छ, म तिमीहरूमा बास गर्नेछु र तिमीहरूको बीचमा हेडडुल गर्नेछु र म तिमीहरूका परमेश्वर हुनेछु अनि तिनीहरू मेरो प्रजा हुनेछन् भनेर यसरी चेतावनी दिएको कुरा हामी पाउलले लेखेका छन्। र त्यसै गरी हामीले अझै हेर्दै जाने हो भने लेवी 17:7 भनेको छ, तिमीहरूले आफ्ना बाख्रा रूपी मूर्तिहरूलाई पुजेर आफ्ना बलिदानले आफैलाई बेस्या समान नबनाउनु, तिनीहरूका पुस्तक पुस्तकको निम्ति यो अनन्तको विधि होस् भनेर उहाँले आज्ञा दिएको हामी पाउँछौ। र व्यवस्था 32:17 भन्छ, तिनीहरूले भूतहरूका निम्ति बलि चढाए जो ईश्वर होइन, तिनीहरूले नचिनेको देवताहरूलाई, भर्खर देखा परेका देवताहरूलाई, तिनीहरूका पिता पुर्खाले भक्ति नगरेका देवताहरूलाई भक्ति चढाए। अनि भजन संग्रह 106:37 हुन्छ, तिनीहरूले आफ्ना छोराछोरीहरूलाई भूतात्माहरूलाई पनि बलि चढाए। अनि प्रकाश 9:20 भन्दछ, यी विपत्तिहरूले नमारिएका बाँकी मानिसहरूले आफ्ना हातका कामबाट अझ पनि पश्चाताप गरेनन्। तिनीहरूले भूतहरूलाई र देख्न नसक्ने, सुन्न नसक्ने र हिँड्न नसक्ने सुन, चाँदी र काँसा, ढुङ्गा र काठका मूर्तिहरूलाई पुज्न छोडेनन् भनेर उल्लेख गरिएको छ। श्रोता, अब हामी विचार गरौं कि आज जुन कुरालाई हामी हाम्रो गौरव मानिरहेका छौं त्यसले तपाईँ र हामीलाई विपत्तिमा ल्याउँदछ, र यो भयानक पापबाट हामीले आफूले आफूलाई बचाउन सक्दैनौ, र यसको पछाडि हामीलाई बचाउने र हाम्रा सबै पापहरूबाट क्षमा दिने चाहिँ प्रभु येशु ख्रिष्ट हुनुहुन्छ। उहाँले तपाईँलाई तपाईँका सबै अधर्मबाट क्षमा दिन चाहनुहुन्छ, तपाईँलाई बचाउन चाहनुहुन्छ। श्रोता, हामीले हेर्ने हो भने यसको उद्देश्य भनेको परमेश्वरले तपाईँलाई नयाँ सृष्टि बनाउन चाहनुहुन्छ र उहाँको आफ्नो निज छोराछोरी बनाउन चाहनुहुन्छ। प्रिय श्रोता, परमेश्वरको यो महान योजनालाई देख्दा देख्दै पनि यदि हामी पूर्ण रूपले व्यवस्था गर्दछौँ भने हामीले अवश्य पनि त्यसको विनाश भोग्नुपर्छ। तपाईँलाई थाहा छ भजन संग्रह 115 के भनिएको छ, जसले जड वस्तुलाई पुज्दछ त्यो व्यक्ति विवेकमा पनि मूर्ख र अन्धो हुनेछ भनेर लेखिएको छ। त्यस कारणले गर्दा तपाईँ हामीले आफूले आफूलाई बचाउन सक्दैनौ, त्यही कारण तपाईँ र मलाई मुक्तिदाता परमेश्वरको खाँचो हो। जब हामी उहाँलाई विश्वास गर्छौ तब हाम्रा ती सबै पाप र अधर्महरू क्षमा हुँदै जानेछन् र हामीले आफूले आफूलाई यसरी बचाउन सक्दछौ। प्रेसता, अब के तपाईँ आफू र आफ्नो आत्मा बचाउन चाहनुहुन्छ? त्यसो भने त्यो कुराबाट फर्केर तपाईँ जीवित परमेश्वरको पुत्रलाई आराधना गर्नतिर फर्कनुहोस्। तपाईँले कहिले यो नभन्नुहोस् कि यो हाम्रो गौरव हो, ती गौरवले तपाईँलाई केही दिनेवाला छैन, तपाईँलाई नरकको आगोमा फालिदिने वाला छ र सदैव अन्धकारमा नै रहेर बाँच्नको लागि त्यस्तै तपाईँलाई अभिप्रेरित गर्नेछ। श्रोता, तपाईँले आफूले आफूलाई परमेश्वरको क्रोधबाट बचाउनको लागि तपाईँले लाखौं करोडौं दान गर्नुहोस्, फेरि पनि तपाईँ त्यो क्रोधबाट बच्न सक्नुहुन्न, किनभने तपाईँ जब सृष्टिको पूजा गर्नुहुन्छ, मूर्तिलाई पूजा गर्नुहुन्छ, तपाईँले सिधै परमेश्वरसँग बागी काम गरिराख्नु भएको हुन्छ र यो बगावतको लागि उहाँले कहिले पनि तपाईँलाई दण्ड नदिकन छोड्नुहुन्न। श्रोता, मानिसहरूले यतिसम्म घिनलाग्दा काम गरिरहेका छन् कि आफ्नो छोरा छोरी समेत मूर्तिको लागि बलिदान दिइरहेको हामी देख्न सक्छौ। यो पक्कै पनि एउटा निर्दोषको रक्तपात गर्ने एउटा माध्यम हो, साथसाथै
हामीले त्यस्ता मूर्तिहरूको अगाडि पशु पंक्षीको बलि दिनु पनि भूतात्मालाई खुसी पार्नु हो र जो परमेश्वरको विरोधी हो। त्यसकारणले गर्दा आजदेखि अझै भनौ हामीले चाहिँ रक्तपात गर्नलाई छोड्नु पर्दछ। र तपाईँलाई थाहा छ कि थाहा छैन कि यस्ता प्रकारको क्रियाकलापले तपाईँलाई दिन प्रतिदिन क्रूर र कठोर बनाउँदै लान्छ र तपाईँले आफूले आफूलाई निर्दोषको हत्या गर्न पाइयो भनेदेखि मैले ठूलो धर्म गरे भनेर ठान्नुहुन्छ। तर त्यसले तपाईँको जीवनमा पापलाई सञ्चित गरेर राखेको तपाईँलाई पत्तै हुँदैन र यसरी तपाईँ निर्दोष हुँदाहुँदै पनि अज्ञानताको कारणले गर्दा परमेश्वरको क्रोधको भागी हुनुपर्ने निश्चित रूपमा देखिएको छ। त्यसै कारण पश्चाताप गरेर सृष्टिकर्ता परमेश्वरतिर फर्कनु पर्दछ। सृष्टिकर्ता परमेश्वरलाई नै आराधना महिमा प्रशंसा चढाउनु पर्दछ र उहाँले नै तपाईँ हामीलाई उद्धार गर्न सक्नुहुन्छ, तपाईँ हामीलाई जीवित बनाउन सक्नुहुन्छ। श्रोता, यही कारणले गर्दा आज सारा संसार त्यस प्रकारको अधर्ममा डुबेको कारणले गर्दा मुक्तिदाताको खाँचो परेको हो र मानिस मुक्ति हुन पर्ने हो। अन्यथा सृष्टिकर्ता परमेश्वरले तपाईँ हामीलाई यति धेरै प्रेम गर्नु भएको छ कि उहाँले आफ्नो एकलौटे पुत्र पठाउनु भएको छ, उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर सबैले अनन्त जीवन पाओस् भनेर पठाउनु भयो। तर संसारको मान्छेले उहाँलाई चिनेन र इन्कार गरे र यो सिलसिला आजसम्म चल्दैछ। अब जसको परिणाम अब यो संसारमा भयंकर ठूलो र विपत्ति मुखी हुनेवाला छ। यसकारणले गर्दा आजको यो अनुग्रहको समयमा हामीले कति धेरै प्रकारका निर्जीव वस्तुहरूलाई पुज्यौं होला, ती सबै पापहरूलाई उहाँले क्षमा गरिदिनु भयो। प्रेसता, अब तपाईँले यसरी एकचोटि पापको क्षमा पाइसकेपछि अबदेखि तपाईँले आफ्नो काम व्यवसाय यदि छ भने यी सबै समयमा परमेश्वरमा समर्पित भएर जीवन जिउनुहोस्। प्रेसता, तपाईँले आजदेखि पहिले गरेका सम्पूर्ण पाप र अधर्महरूलाई उहाँले क्षमा दिनुहुन्छ। उहाँ क्षमाशील र धर्मी परमेश्वर हुनुहुन्छ। आदरणीय श्रोता, त्यसकारणले गर्दा अब के तपाईँ उहाँको शरणमा आएर आफ्नो पापलाई धोएर उद्धार र मुक्ति पाउने होइन त? यदि त्यसो हो भने तपाईँले आजै नै आफ्नो सबै पापहरूबाट पश्चाताप गरेर तपाईँले प्रभुसँग क्षमा मागेर अगाडि बढ्न सक्नुहुन्छ। श्रोता, यति भन्दा पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम आत्मिक जागरण, गुड न्युज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605 नमनगर काठमाडौँ नेपाल, र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ। र भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रम समयको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर रूपले गुड न्युज एफएम सुन्दै रहनुहोस् र यतिखेरसम्म कार्यक्रम सुन्नुभएकोमा हामी तपाईँलाई धन्यवाद दिँदै अब नि प्राविधिक कक्षबाटका प्राविधिक मित्र साथ प्रस्तुत जोनाथन गिरी अर्को कार्यक्रम समयको लागि आज्ञा चाहन्छौ। अवस्था, जय मसीह।

0: तपाईँ जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: गुड न्यूज एफएम 105.1।
7: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। आजको अध्ययनमा चाहिँ हामीले के विशेष कुराहरूमा रहेर चाहिँ यो अध्ययन, हाम्रो मुक्तिको मार्ग अध्ययनलाई चाहिँ अगाडि बढाउनेछौँ
8: भाइ? हामी आजको यो अध्ययनमा भजन संग्रहको पुस्तक 80-82 खण्डहरू लिएर यो अध्ययनको यात्रालाई अगाडि बढाउनेछौँ, जहाँ हामी इजरायलका मानिसहरूको संकट, उनीहरूले आफ्नो कमजोरी र असफलता स्वीकार गर्दै परमेश्वरसँग पुनर्स्थापनाको लागि गरेको प्रार्थना र परमेश्वरले आफ्ना मानिसहरूलाई सम्झाउनुहुन्छ कि यदि उनीहरूले उहाँको आवाज सुनेर आज्ञा पालन गरेका भए उनीहरूले अझ धेरै आशिष पाउने थिए, तर उनीहरूले आफ्नै बाटो रोजे भन्ने सन्देशहरूलाई आजको यो हाम्रो अध्ययनको यात्रामा थाहा गर्नेछौ।
7: त यो त आजको हाम्रो जीवनसँग पनि मिल्दो जुल्दो रहेछ जस्तो मलाई लाग्दैछ। धेरै पटक हामी परमेश्वरको इच्छा जान्दा जान्दै पनि आफ्नै इच्छामा चाहिँ गइरहेका हुन्छौँ। यसको अर्थ कहिलेकाहीँ समस्या हाम्रो वरिपरि मात्र होइन, हाम्रो हृदयभित्र पनि हुन सक्छ भन्ने रहेछ नि।
8: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। आजको यो अध्ययनमा हामी परमेश्वरले अन्याय गर्ने अगुवाहरूलाई चेतावनी दिनुहुन्छ, उहाँले कमजोर, गरीब र असहायहरूको पक्षमा उभिने आदेश दिनुहुन्छ। यसले देखाउँछ कि परमेश्वर केवल आराधनाको विषय मात्र होइन, न्याय र धार्मिकताको परमेश्वर पनि हुनुहुन्छ। यी सबै कुराहरू हामी आजको यो अध्ययनको यात्रामा थाहा गर्नेछौ।
7: भनेपछि दाइ, त्यसो भए आजको अध्ययनले हामीलाई केवल प्रार्थना मात्र होइन सही जीवन जिउन पनि चुनौती दिने रहेछ।
8: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँ परमेश्वरबाट टाढा भएको महसुस गर्दै हुनुहुन्छ भने वा आफ्नो जीवनमा नयाँ शुरूआतको आवश्यकता देख्दै हुनुहुन्छ भने आजको वचन तपाईँको लागि विशेष आशिष बन्न सक्छ। त्यसैले मनको तयारीका साथ आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
9: भजन संग्रह 80-82 अध्यायसम्मबाट देख्न गइरहेका छौ, त आउनुहोस् हामी छोटो प्रार्थना गर्नेछौ। जीवित बुबा, हामी तपाईँलाई धन्यवाद, स्तुति, प्रशंसा गर्न चाहन्छौ, किनकि प्रभुजी तपाईँ हाम्रो जीवनमा अति नै भला असल प्रभु हुनुहुन्छ। तपाईँले हाम्रा जीवनका हरेक आवश्यकहरूलाई पूरा गरिदिनु भएको छ। तपाईँले हामीलाई सम्हाल्नु भएको छ, आफ्नो वचनद्वारा आशिष दिनुभएको छ। प्रार्थना छ कि आज पनि हामी हरेकलाई आफ्नो वचनद्वारा आशिष दिनुहोस्, बुझ्ने मन र ज्ञान दिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 80-82 सम्मबाट गर्न गइरहेका छौं, जुन मैले अहिले भर्खरै भनिसकेको छु। त सबभन्दा पहिले हामी देख्नेछौ भजन संग्रह 80 अध्याय। यसको विषय हो इसरायलको गोठालालाई प्रार्थना। यो भजनहरूको सिरिजमा भजनहरूको मालाहरूमा विचारको निरन्तरता अगमबाडिक विकासको छ। यो आसाबको भजन हो र आसाब दाउदको समकालिक थिए, त्यसकारण हामी जान्दछौ यो दाउदको राज्यको समयमा लेखिएको थियो। अमित्र, यो भजन इसरायलका गोठालालाई पुकार हो, तिनीहरूलाई फेरि अगुवाई गरियोस् भनी। भजन संग्रह 80 अध्याय 1 पद हेर्दै अगाडि बढाउ। यहाँ भनिएको छ, हे इसरायलका गोठाला, कान थाप्नुहोस्, जसले युसुफलाई भेड़ाको बथानझै अगुवाई गर्नुभयो, तपाई जो करूबहरूका बीचमा विराजमान हुनुहुन्छ, चम्कनुहोस्। इसरायलको गोठाला प्रभु येशु ख्रिस्ट बाहेक अरू कोही होइन। अमित्र, हामीले पहिल्यै गोठाला र भेड़ाको उपमा देखिसकेका छौं। दोस्रो खण्डमा भनिएको छ, जसले युसुफलाई भेड़ाको बथान चाहिँ अगुवाई गर्नुभयो, यसले इसरायलका कुलहरू उजाड स्थान यात्राको संकेत गर्दछ, जब तिनीहरू प्रतिज्ञाको मुलुकमा त्यसको अधिकार गर्न बढेथे। इसरायलको गोठाला यहोवा तिनीहरूको अगुवा हुनुहुन्थ्यो, यहोशू तिनीहरूको मानव अगुवा दिए र उसले सेनाहरूको परमप्रभुको क्याप्टन भएर काम गरे। भजनकार परमेश्वर कहाँ विन्ती गर्दछन्, जसले पवित्रको पनि महापवित्र स्थानमा यी मानिसहरूसँग भेट्नुहुन्थ्यो। दुई पदमा भनिएको छ, एप्रैम मनस्से र बिन्यामिनको सामने आफ्नो पराक्रम चलाउनुहोस् र हामीलाई बचाउन आउनुहोस्। किन एप्रैम मनस्से र बिन्यामिन मात्र उल्लेख भएको छ? म सोच्दछु कि गन्ती 2 अध्याय 17-24 पद अनुसार त्यसको उत्तर पाउन सकिन्छ। यदि तपाईँले शास्त्रको यो खण्ड पढ्नुहुन्छ, तपाईँ कुलहरूलाई पवित्र वासस्थानहरूको वरिपरि राखिएको बसा लिएको पाउनुहुनेछ। यी तीन कुलहरू अगाडि यात्रामा बढ़ने काममा तत्कालै सन्दुकको पछाडि लश्करमा लागेर हिँड्थे। मित्र, यो नै सन्दुकको उजाड स्थान भरि इसरायलका सन्तानलाई अगुवाई गरेको थियो। जसरी एकपल्ट पहिले परमेश्वरले तिनीहरूलाई अगुवाई गर्नुभएको थियो, त्यसरी नै फेरि डोर्याइयोस् भनी तिनीहरू पुकार गर्दछन्। अनि तीन पदमा भन्छन्, हे परमेश्वर, हामीलाई फर्काउनुहोस्, आफ्नो मोहरलाई चम्काउनुहोस् र हामी बाँच्नेछौ। यो उही कुरा तीनपल्ट यो भजनमा दोहोरिएको छ, पद 3, पद 7 र पद 19। यो एक प्रकारको कोरस हो। अनि चार पदमा भनिएको छ, हे परमप्रभु सेनाहरूका परमेश्वर, आफ्नो प्रजाको प्रार्थनाको विरूद्ध तपाई कहिलेसम्म रिसाउनुहुन्छ? अमित्र, भजनमा यो निराशाको विलापको भाग हो र यसमा पद 4-6 संलग्न गर्दछ। भजनकार विचार गर्दछन् कि परमेश्वर रिसाउनु भएको छ, किनभने उहाँले आफ्ना मानिसहरूका उत्तर दिनुहुन्न। पद 5 भनिएको छ, तपाईँले तिनीहरूलाई आँसुको रोटी खुवाउनुभयो र धेरै मात्रामा आँसु पिउन दिनुभयो, तपाईँले हामीलाई हाम्रा छिमेकीहरूको झगडाको कारण तुल्याउनुहुन्छ र हाम्रा शत्रुहरू आपसमा हाँस्दछन्। मित्र, यो परमेश्वरको वचनमा एक उल्लेखनीय महत्वपूर्ण पद हो, जुन 5 पद, परमेश्वरले आफ्ना जनहरूलाई आँसु पिउन र आँसुका रोटीहरू दिनुभयो। तिनीहरूले खानेकुरा नै खाली आँसुहरू मात्र थियो, ती कष्टका आँसुहरू थिए। मित्र, इसरायल राष्ट्रले जस्तो कुनै राष्ट्रले दुःख कष्ट भोगेको छैन, तर पनि जीवित रहेका छन्। शताब्दीदेखि धेरै राष्ट्रहरूले तिनीहरूलाई जरै समेत खत्तम गर्न प्रयास गरे, ताकि यो पृथ्वीको सत्तबाट यहुदी नाम सखाप होस्। अमित्र, शताब्दीदेखि इसरायलले आँसुहरू पिरहेका छन्। किन भन्दा, इसरायलले गोठालाको इन्कार गरे, अस्वीकार गरे। जब प्रभु त्यहाँ हुनुहुन्थ्यो र उहाँले यरूशलेम सहरतिर हेर्नुभएर त्यसको बारेमा रोनुभयो, विलाप गर्नुभयो, लुका 19 अध्याय 41 44 पदले हामीलाई भन्छन् कि उहाँ विलाप गर्नुहुँदा के भन्नुभयो। यहाँ भनिएको छ, औ जब उहाँ नजिकै आइपुग्नुभयो तब शहरलाई देखेर यसो भन्दै त्यसको निम्ति उहाँ विलाप गर्नुभयो, तैले आजको दिनमा शान्तिको कुरा जानेको भए त हुने थियो, तर अब तेरो नजरबाट ती सब कुरा छिपेका छन्, किनकि तमाथि ती दिन आउनेछन् जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्नेछन् र सबैतिरबाट तलाई थुनी राख्नेछन् र तलाई र त भित्र भएका बाल बच्चाहरूलाई जमिनमा पछार्नेछन्, औ ढुङ्गामाथि ढुङ्गा पनि छोडिने छैन, किनकि तैले आफूमाथि कृपा दृष्टि भएको समयलाई बुझ्न सकिनस्। मित्र, यो शास्त्रको भयानक खण्ड हो, किनकि यहुदीहरूले आँसु पिउन परेको थियो भन्ने सवालको कारण दिन्छ। क्रुसमा टाँगिनलाई जाँदै गर्नुहुँदा बाटोमा येशु भीड़का केही स्त्रीहरू कहाँ फर्कनुभयो र भन्नुभयो, जो रोइरहेका थिए, लुका 23 अध्याय 28 पदमा, ए यरुसलेमकी छोरीहरू, मेरो निम्ति नरौ, तर तिमीहरू आफ्नै र तिमीहरूका बच्चाहरूको निम्ति रौ। अनि आगे पद 7 भनिएको छ, 7 हे सेनाहरूका परमेश्वर, हामीलाई फर्काउनुहोस्, आफ्ना मोहडा चम्काउनुहोस् र हामी बाँच्नेछौं। यहाँ उल्लेखित आफ्नो मोहडा इसरायलको मसीह प्रभु येशू ख्रीष्टको मोहडा हो। अहिले यहाँ अर्को उल्लेखनीय पद छ, 8 पद, यहाँ भनिएको छ, तपाईँले मिश्रबाट एउटा दागको बोट ल्याउनुभयो, तपाईँले जातिहरूलाई धपाएर त्यो चाहिँ रोप्नुभयो। परमेश्वरले मिश्रमा दासत्वको बन्धनबाट इसरायल राष्ट्रलाई निकाली ल्याउनुभयो। परमेश्वरले पलिस्तिनको मुलुकबाट अन्य जातिहरूलाई धपाउनुभयो र त्यहाँ उहाँको दाग बोट इसरायललाई रोप्नुभयो, मतलब राख्नुभयो। इसरायलले मन्दिर बनाए जुनमा परमेश्वरको आराधना गरिन्दथ्यो। त्यसपछि तिनीहरूलाई भनिएको छ कि तिनीहरूको मन्दिर विध्वंस गरिनेछ र तिनीहरूलाई त्यस मुलुकबाट धपाइनेछ। किन भन्दा कारण उही नै हो, उहाँले जसरी त्यस मुलुकबाट त्यहाँका पूर्व बासिन्दा अन्य जातिहरूलाई धपाउनुभयो, त्यसरी नै उहाँले तिनीहरूलाई धपाउनुहुनेछ, कारण तिनीहरूले परमेश्वरलाई आफ्नो पिठ्यौं फर्काइदिए। इसरायलको उत्तरदायित्व त्यो अन्य जातिहरूभन्दा अझ महान थियो, किनभने परमेश्वरले तिनीहरूलाई त्यस्तो मौका अवसरको दिनुभएको थियो जस्तो कि अरू कुनै राष्ट्रसँग थिएन, कुनै अन्य जातिहरूसँग थिएन, अनि त्यो मौका अवसर चाहिँ परमेश्वरको सदृश्य उपस्थिति थियो। आगे 9 पदमा भनिएको छ, तपाईँले त्यसको सामने ठाउँ तयार पार्नुभयो र त्यसको जरा खुब गहिरो भएर देश भरियो। यो पदले त्यो दाग बोट इसरायलको बारेमा बोलिरहेको छ जुन परमेश्वरले मिश्रबाट ल्याउनु भएर प्रतिज्ञाको मुलुकमा रोप्नुभएको थियो। आगे 10-11 पदमा भनिएको छ, पहाड़हरू त्यसको छायाले ढाकियो र त्यसका हाँगा बिंगाहरू परमेश्वरका देवधार चाहिँ भए। त्यसले आफ्ना हाँगाहरू समुन्द्रसम्म र आफ्ना टुसाहरू चाहिँ महानदीसम्म बढ़ायो। प्रश्न खड़ा हुन्छ, पदबारमा त्यहाँबाट जानेहरू सबैले त्यसलाई टिपुन् भनेर तपाईँले त्यसका बारहरू किन भत्काइदिनुभयो? मित्र, परमेश्वरले आफ्नो दाग रोप्नुभयो र त्यस मुलुकको वरिपरि सुरक्षाको बार लगाउनुभयो। त्यहाँ मानिसहरू 600 वर्षसम्म अति नै राजी खुशीमा आनन्दमा रहे। परमेश्वरले त्यस दिनका कुनै पनि महान राष्ट्रलाई तिनीहरूलाई नष्ट गर्न अनुमति दिनुभएन। मिश्र इसरायलको विरूद्धमा आयो र विजय पनि भयो, तर तिनीहरूलाई नष्ट गरेन। अनि उही कुरा अरामी र हेती राष्ट्रको सम्बन्धमा पनि सत्य छ। तिनीहरू पनि इसरायलको विरूद्धमा आए र विजय पाए पनि, तर तिनीहरूलाई उनीहरूलाई नष्ट गरेनन्, इसरायललाई नष्ट गरेनन्। तर जब त्यो दिन आयो, परमेश्वरले सुरक्षाको त्यो बारलाई हटाउनुभयो र इसरायल राष्ट्रको शत्रुहरूलाई त्यहाँ आउन दिनुभयो। किन? किनभने इसरायलले आफ्नो गोठालालाई इन्कार गर्यो, अस्वीकार गर्यो। अनि 17 पदमा भनिएको छ, 17 तपाईँको बाहुली आफ्नो दाहिनी हातको मानिसमाथि रहोस्, मानिसको पुत्रमाथि, जसलाई तपाईँले आफ्नो निम्ति बलियो तुल्याउनुभयो। परमेश्वरले दाहिने हातमा शक्तिको स्थान हो। को परमेश्वरको दाहिने हातमा छ भन्दा इसरायलको मसीह हुनुहुन्छ। दाउदले लेखे भजन संग्रह 110:1 पदमा परम प्रभुले मेरो प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हाततर्फ बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पौदान्त ल्याउँदिन। प्रभुले यो पदको कथनलाई आफै स्वयंको निम्ति लागू गर्नुहुन्छ जब उहाँको शत्रुहरूले उहाँको मसीह हुँ भन्ने दावाको चुनौती दिए। मित्र, कुनै दिन उहाँ यो पृथ्वीमा त्यस होदामा स्थानमा फर्किन गइरहनु भएको छ। अनि 18 पदमा भनिएको छ, यसरी हामी तपाईँतिर फर्कने छैनौ, हामीलाई जीवित पार्नुहोस् र हामी तपाईँको नाउँको पुकार गर्नेछौ। मित्र, अरू अनुवाद यो हो, हामी तपाईँबाट पछाडि फर्कि जाने छैनौ, हामीलाई ग्रहण गर्नुहोस् र हामी तपाईँको नाउँको पुकार गर्नेछौ। अहिले तेस्रो पल्ट यहाँ अर्को कोरस छ, पद 19, हे परम प्रभु सेनाहरूका परमेश्वर, हामीलाई फर्काउनुहोस्, आफ्नो मोहडा चम्काउनुहोस् र हामी बाँच्नेछौ। अर्को शब्दमा, हे परम प्रभु सेनाहरूका परमेश्वर, हामीलाई पुनस्थापन गर्नुहोस् र हामी माथि तपाईँको मोहडा चम्काउनुहोस्। मित्र, यो सुन्दर भजन हो। त्यसपछि हामी भजन 81 पनि लागौं। यो चाहिँ छुटकाराको गीत हो। यो मित्र अगाडिका भजनहरूसँग आपसमा सम्बन्धित छन्। अर्को शब्दमा हामीसँग निरन्तरताको कथन छ, यानि कथा छ। अगाडिका भजनमा प्रार्थना ख्रिस्टियनको निम्ति प्रार्थना थिएन। यो प्रार्थना याकुबको कष्टको दिन, यानि युगको अन्त्यमा हुने कष्टको दिनको लागि प्रार्थना हो। आज हाम्रो निम्ति महान प्रार्थना हो। प्रकाश 22:20 पद अनुसार, आउनुहोस् हे प्रभु येशु। अनि उही समयमा हामीले उहाँको वचन बाहिर दिनलाई सहायताको पनि उहाँसँग विन्ती प्रार्थना गर्नुपर्छ। यो छुटकाराको गीत हो। यो पनि आसाफको भजन हो। 81:1-4 पदमा भनिएको छ, परमेश्वर जो हाम्रा शक्ति हुनुहुन्छ, उहाँको स्तुति चर्को स्वरले गाओ, याकुबका परमेश्वरको निम्ति जय जयकार गर, भजन गाओ र खैजडी यहाँ ल्याओ, सितारासित मिठो बज्ने बीडा पनि, औंसीको चन्द्रमामा तुरही बजाऊ, पूर्णिमामा र हाम्रो ठूलो चाडको दिनमा, किनकि यो इसरायलको निम्ति एउटा नियम हो, याकुबका परमेश्वरले ठहराउनु भएको एउटा धर्मविधि हो। मलाई लाग्छ कि यो अनुच्छेदको कुञ्जी पूर्णिमामा तुरहीको फुकैमा छ। यो सबै अति नै सुव्यवस्थित क्रममा छ, किनभने पूर्णिमा धार्मिकताको सूर्य आफ्नो पखेटामा चंद्रैसँग उदाउन भन्दा पहिले प्रकट हुँदछ। उहाँले तिनीहरूलाई छुटकारा दिन आइरहनु भएको छ। यो झुप्रे बासको चाडको सुन्दर तस्विर हो। इसरायलसँग चार चाडहरू थिए, यानि चार पर्वहरू थिए, जुन सालका शुरूमा आउँथ्यो। ती पर्वहरू चाडहरू थिए, निस्तार चाड, पेन्टिकोसको चाड, अगौटे फलहरूको चाड र त्यसपछि झुप्रेवासको चाड। यसलाई तुरहीहरूको चाड पनि भनिदछ। अनि यहाँ भनिएको छ, किनकि यो इसरायलको निम्ति एउटा नियम हो, याकुबका परमेश्वरले ठहराउनु भएको एउटा धर्मविधि हो। यो झुप्रेवासको चाडको सुन्दर तस्विर हो। इसरायलसँग चार चाडहरू थिए, यानि चार पर्वहरू थिए, जुन सालका शुरूमा आउँथ्यो। ती पर्वहरू

इसरायल, तिमीहरूले मेरो कुरा सुनेको भए त तिमीहरूमा बिरानो देउता हुने थिएन, तिमीहरूले कुनै बिरानो देउतालाई पुज्ने थिएनौ। परमप्रभुले तिनीहरूको भूतकालको यहाँ स्मरण दिलाउनुहुन्छ अनि दश पदमा भनिएको छ, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्यायो। तिमीहरूका मुख पूरा आँगर र म त्यो भरिदिनेछु। यो इसरायललाई प्रतिज्ञा हो र हामीले त्यस तरिकामै यसलाई छोड्नुपर्छ। तर यो पदमा हामीसँग आत्मिक पाठ छ। परमेश्वरले मलाई मिश्रबाट निकाली ल्याउनु भएन, तर उहाँले मलाई पापबाट उद्धार गर्नुभयो जुन यो संसारको मिश्र हो। अहिले परमेश्वर भन्नुहुन्छ, फुच्चे प्रचारक तिम्रो मुख आँगर र म यसलाई आत्मिक आशिषहरूले भरिदिनेछु। अनि उहाँले त्यही बिल्कुल त्यही गर्नुभएको छ। परमेश्वर म प्रति भला भइरहनु भएको छ। अनि एघार पदमा भनिएको छ, तर मेरो प्रजाले मेरो स्वर सुनेन, इसरायलले मेरो बात वास्ता गरेनन्। अर्को शब्दमा इसरायल कुनैसँग पनि म छुइन, तिनीहरू अझै परमेश्वरतिर फर्केका छैनन्। आज धेरै ख्रिस्टियन भनाउँदाहरूको स्थिति यस्तै छ, वास्तवमा तिनीहरूको हृदय उहाँतिर फर्केको छैन। यसपछि भजन 82 पनि लागौं, यहाँ हामी देख्छौं परमेश्वरले आफ्ना मानिसहरू कहाँ न्यायाधीशहरूलाई दण्ड दिनुहुन्छ। यो भजनको धेरैद्वारा अभुझै गरिएको छ। ख्रिस्टको ईश्वरत्वको इन्कार गर्ने आलोचक यो भजनतिर फर्केर यसको मजाक गर्छन्। यो अर्को अगमबाडिक भजन हो जुनले परमेश्वरका संसारिक जन इसरायलको लागि भविष्यतिर हेर्दछ। हामी यससँगको सम्बन्धमा परमप्रभुको महिमा देख्छौ अनि जब यी दुई कुरालाई एकसाथमा ल्याइँदछ यो अति नै अद्भुत छ। यसले दण्डको अगमबाडिक वर्णन दिन्छ जुन परमेश्वरले महाक्लेश अवधिमा कार्यान्वयन गर्नुहुनेछ र त्यस समयमा उहाँले विश्वासयोग्य बाँकी रहेका भक्त ईश्वरीय जनहरूलाई उद्धार गर्नुहुन्छ। यो पनि आसाफको भजन हो। भजनकार यो नोट सहित आरम्भ गर्छन्। भजन संग्रह 82:1 पदमा भन्छन्, परमेश्वर चाहिँ आफ्नै पवित्र समुदायमा खड़ा हुनुहुन्छ, देवहरूका बीचमा उहाँले इन्साफ गर्नुहुन्छ। परमेश्वर चाहिँ आफ्नै पवित्र समुदायमा खड़ा हुनुहुन्छ, यो अहिलेसम्म भएको छैन, तर उहाँ मिलेनियम यानि हजार वर्षीय राज्य युगमा उभिनुहुनेछ। आगे भनिएको छ, देवहरूको बीचमा उहाँले इन्साफ गर्नुहुन्छ। कसलाई परमेश्वर यहाँ देव भनिरहनु भएको छ? पद्दुईमा भनिएको छ, यहाँ तिमीहरू कहिलेसम्म बेठिकसित इन्साफ गर्नेछौ र दुष्टहरूको पक्षपात गर्दै रहनेछौ? अमित्र, शास्त्रको यो पदको बुझ्न महत्वपूर्ण छ। यो कुराको ध्यान दिउँ कि ती देवहरू को थिए। परमेश्वरले न्यायाधीशहरूलाई देवहरू भनिरहनु भएको छ किनभने तिनीहरू उहाँको स्थानमा उभिन्छन्। 3-4 पदमा भन्छन्, कमजोरीहरू र टुहुरोको इन्साफ गर्नुहोस्, दुखी र कंगालीहरूको न्याय गर्नुहोस्, गरीब र निर्धनहरूलाई छुटाउनुहोस्, दुष्टहरूको हातबाट तिनीहरूलाई छुटाउनुहोस्। जब प्रभु येशु ख्रिष्ट यो पृथ्वीको न्यायाधीशको रूपमा न्यायकर्ताको रूपमा आउनुहुन्छ, उहाँले गरीब दिन दुखी टुहरा टुहरी पीड़ितहरूलाई रक्षा गर्न गइरहनु भएको छ। उहाँले पैसा हेरेर, ओहदा हेरेर, धन हेरेर इन्साफ गर्नुहुने छैन। आज न्यायाधीशहरू परमेश्वरको स्थानमा खड़ा भइरहेका छन् र तिनीहरूले पनि उही काम गर्नु पर्दछ। अहिले यहाँ अर्को चाखलाग्दो पद छ जुन पद छ हो, मैले भने तिमीहरू देवहरू हौ र तिमीहरू सबै चाहिँ सर्वोच्चका छोरा हौ। उहाँको मतलब के हो? तिमीहरू देवहरू हौ। प्रभु येशु ख्रीष्ट स्वयंले यो पदको उद्धृत गर्नुभयो जब यहुदीहरूले उहाँको ईश्वरत्वको प्रश्न गरेथे। तिनीहरूले उहाँलाई ईश्वर निन्दाको अभियोग लगाए किनभने उहाँले आफैलाई परमेश्वर तुल्याउनु भयो। युहन्ना 10:33-37 पदमा हामी पढ्छौं, यहुदीहरूले उहाँलाई जवाब दिए, असल कामको लागि हामी तिमीलाई ढुंगाले हान्दैनौ, तर परमेश्वरको निन्दा गरेको कारण, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ। येशूले तिनीहरूलाई जवाब दिनुभयो, के तिमीहरूको व्यवस्थामा यसको लेखिएको छैन? मैले भने तिमीहरू देवहरू हौ, जसका परमेश्वरको वचन आयो तिनले तिनीहरूलाई देवहरू भनेका छन् भने धर्मशास्त्र भंग हुन सक्दैन। जसलाई पिताले पवित्र

0: गरेर संसारमा पठाउनु भयो। के तिमीहरू उसलाई निन्दा गर्दछौ भनी भन्छौ? किनभने मैले भने म परमेश्वरको पुत्र हुँ। यदि म आफ्नो पिताको काम गर्दिन भने मलाई विश्वास नगर। येशूले यहुदीहरूलाई भनिरहनु भएको थियो कि तिनीहरू इन्साफमा बसिरहेका थिए, अनि जब कुनै मानिस इन्साफको स्थानमा बस्छ उसले परमेश्वरको स्थान लिइरहेको हुन्छ। आज धेरै विश्वासीहरू त्यस किसिमको कुराहरूको निम्ति दोषी छन्। तिनीहरू अर्को विश्वासीको इन्साफ गर्ने इन्साफमा बस्छन्। पाउले भन्छन् पहिलो कोरन्थी 4:3-5 पदमा, तर तिनीहरूबाट या मानिसहरूको न्याय अनुसार मेरो इन्साफ हुनु यो त मेरो निम्ति अति सानो कुरा छ। म आफै पनि आफ्नो इन्साफ गर्दिन किनकि म आफ्नै विरूद्धमा केही जान्दिन, तापनि यसमा म धर्मी ठहरिन्न, तर मेरो इन्साफ गर्ने प्रभु नै हुनुहुन्छ। यसकारण प्रभु नाउजेल बेला अघि नै केही कुराको फैसला नगर। उहाँले अन्धारोमा छिपिएका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र हृदयका सल्लाह प्रकट गर्नुहुनेछ। तब हरेक मानिसले परमेश्वरबाट प्रशंसा पाउनेछ। पाउल भनिरहेका छन् कि कुनै दिन ऊ परमेश्वरको सामने खड़ा हुन गइरहेका छन्, त्यसकारण उसले आफै स्वयंको पनि इन्साफ गर्दैनन्। मेरो मित्र, जब अरूलाई इन्साफ गर्न शुरू गर्नुहुन्छ तपाईँ परमेश्वरको स्थान लिइरहनु भएको हुन्छ, र जब त्यो इन्साफ गर्ने स्थानको तपाईँ लिनुहुन्छ तपाईँ देव हुनुहुन्छ। मित्र, हरेक समय जब तपाईँ कसैलाई इन्साफ गर्नुहुन्छ तपाईँ परमेश्वरको स्थानमा खड़ा हुनुहुन्छ। हरेक आमा बुबाहरूले यो कुराको थाहा पाउन आवश्यक छ। परिवारमा बढ़िरहने हुर्किरहने सानो बालक बच्चाको बारेमा परमेश्वर के भन्नुहुन्छ? उहाँ भन्नुहुन्छ, बालकहरू हो, हरेक कुरामा आफ्ना आमा बुबाको आज्ञा पालन गर, किनकि यो प्रभुमा बढ्ता खुशी तुल्याउने हुन्छ। तर एक मिनट पर्खनुहोस्, तर यदि उसका आमा बुबाले सही कुरा गर्न भन्दैन र तिनीहरूले उसलाई त्यस तरिकामा हुर्कै बढ़ाइरहेका छैनन् जुन तरिकामा तिनीहरूले उसलाई पालन पोषण गर्नुपर्ने, तब के त? आज त्यहाँ धेरै आमा बुबा त्यस्ता छन्। परमेश्वर भन्नुहुन्छ, म तिनीहरूबाट यसको उत्तरदायित्व लिनेछु। तिनीहरू मेरा स्थानमा छन्, तिनीहरूले यो स्थानको ओगटेका छन्, किनभने मैले त्यस सानो बच्चालाई भनेको छु। हितोपदेश 1:8 हे मेरो छोरा, आफ्ना बाबुको शिक्षा ध्यानसित सुन र आफ्नी आमाको अर्थी इन्कार नगर। परमेश्वरले त्यस्ता आमा बुबालाई सही समझ बुद्धि दिउन् जसले आफ्ना बच्चालाई ईश्वरीय बाटोमा अगुवाई गर्दैनन्। मित्र, यो भयानक भजन हो। परमेश्वरले न्यायाधीशहरूलाई भन्नुहुन्छ, तिमीहरूले सही तरिकामा इन्साफ गर, तिमीहरू देवहरू हौ र तिमीहरू सबै सर्वोच्च परमेश्वरको सन्तानहरू हौ। 8 भनिएको छ, हे परमेश्वर, उठ्नुहोस्, पृथ्वीको इन्साफ गर्नुहोस्, किनकि तपाईँले सबै जातिहरूलाई आफ्नो अधिकारमा ल्याउनुहुनेछ। यो इसरायल राष्ट्रको प्रार्थना हुनेछ। मलाई लाग्छ म पनि त्यस प्रार्थनामा हुन सके। हे परमेश्वर, उठ्नुहोस्, पृथ्वीको इन्साफ गर्नुहोस्। हे परमेश्वर, तपाईँ सबै जातिहरूलाई राष्ट्रहरूलाई आफ्नो अधिकारमा ल्याउनुहुनेछ। यो पृथ्वी तपाईँकै हो, तपाईँ यसको इन्साफ गर्नुहोस्। म विश्वास गर्दछु कि हामी रहेको यो दिनमा हामी सबैले यो प्रार्थना गर्न सक्छौ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिऊ।
1: आजको दिनले हामीलाई गहिरो रूपमा चाहिँ सोच्न एकदमै बाध्य बनाएको छ, विशेष गरी हामीलाई पूर्ण फर्काउनुहोस् भन्ने प्रार्थना। साथै परमेश्वरले आफ्ना मानिसहरूलाई प्रेम गर्नुभयो तर उनीहरूले उहाँको आवाज सुन्न चाहेनन् भन्ने सन्देश चाहिँ कति धेरै चुनौतीपूर्ण चाहिँ आज रहेको छ।
2: हो नि त भाइ, कहिलेकाहीँ हामी बाहिरी समस्याहरू समाधान होस् भनेर मात्र प्रार्थना गर्छौ, तर परमेश्वरले पहिले हाम्रो हृदय परिवर्तन गर्न चाहनुहुन्छ। पुनर्स्थापना सधैँ हृदयबाट शुरू हुन्छ। आज पनि परमेश्वर आफ्नो वचन, आत्मा र विभिन्न परिस्थितिहरू मार्फत हामीसँग बोलिरहनु भएको छ। प्रश्न यो हो कि हामी उहाँको आवाजलाई सुन्न तयार छौं?
1: हजुर साच्चै नै। अनि अर्को चुनौतीपूर्ण कुरा चाहिँ, यदि हामी परमेश्वरका सन्तान हौं भने हामीले न्याय, दया र सत्यको पक्षमा पनि उभिनुपर्छ।
2: बिल्कुल भाइ, परमेश्वरलाई प्रेम गर्ने मानिसले अरू मानिसलाई पनि प्रेम गर्नुपर्छ। विशेष गरी कमजोर, पीड़ित र असहायहरूको पक्षमा उभिनु क्रिस्चियन जिम्मेवारी हो भन्ने शिक्षा पनि आजको अध्ययनले हामीलाई बताएको छ।
1: साँच्चै नै दाइ, र आजको सन्देशले हामीलाई तीनवटा कुरा पनि सिकाएको छ, परमेश्वरतर्फ फर्कनु, उहाँको आवाज सुन्नु र न्यायपूर्ण जीवन जिउनु।
2: आहा, एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। त्यसैले आदरणीय श्रोताहरू, आज आफ्नो हृदयलाई परमेश्वरको सामु जाँचौं। के हामी उहाँबाट टाढा भएका छौं? के हामी उहाँको आवाजलाई व्यवस्था गरिरहेका छौं? के हाम्रो जीवनले उहाँको प्रेम र न्यायलाई प्रतिबिम्बित गरिरहेको छ?
1: हजुर, साँच्चै नै श्रोताहरू, यदि तपाईँको उत्तर चाहिँ होइनमा छ भने आज नै परमेश्वरतर्फ फर्कने निर्णय गर्नुहोस्। उहाँको कृपा अझै पनि उपलब्ध छ, उहाँको क्षमा अझै खुल्ला छ, र तपाईँहरूको केही प्रार्थनाको विषयहरू छन् भने पनि हामीसँग साझा गर्नुहोस्। हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नको निम्ति एकदमै तत्पर अनि उपलब्ध छौं।
2: हजुर, जब हामी नम्र हृदयले उहाँ कहाँ फर्कन्छौं, उहाँले हामीलाई पुनर्स्थापित गर्नुहुन्छ, नयाँ शक्ति दिनुहुन्छ र सही मार्गमा डोर्याउनुहुन्छ। यसको लागि निरन्तर रूपमा परमेश्वरमा भरोसा गर्नुहोस्। परमेश्वर हाम्रो हृदयलाई नवीकरण गर्नुहुन्छ र हाम्रो विश्वासलाई बलियो बनाउनुहुन्छ। अन्तमा परमेश्वरले हामी सम्पूर्णलाई उहाँको इच्छा अनुसार जिउने जीवन दिनुभएको होस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707.
3: यसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनुहुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। ईश्वरीय अनुग्रह, असल विश्वास, निस्वार्थ प्रेम, अनन्तीय उद्धार, भाइचारा, मिलाप, शान्ति, आनन्द र सद्भावको आशा दिन लक्षित रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोताहरूलाई सादर अभिवादन। आउनुहोस् आजको हाम्रो कार्यक्रमलाई अगाडि बढाउँ यो भजन संगीतबाट।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय मित्रहरू, जय मसीह। पुनर्विवाह अर्थात दोस्रो विवाह गर्ने सम्बन्धमा वचनको स्पष्ट धारणा धर्मशास्त्रमा हामी पाउँदछौ। तसर्थ हामीले अर्थात हामीलाई कुनै पनि अन्य सामाजिक उदाहरणहरू दिइरहनु पर्ने आवश्यक छैन। पुनर्विवाह भन्ने बित्तिकै बहुविवाहको कुरा गरेको होइन। वचनले बहुविवाहलाई समर्थन गर्दैन। बिना धर्मशास्त्रीय कारण बहुविवाह गर्नु चाहिँ व्यभिचार हो। आउनुहोस्, आजको विषय रहेको छ पुनर्विवाह। यो विषयमा प्रवेश गर्नु अघि हामी एउटा प्रार्थना गर्नेछौ। हे पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो वचनको लागि प्रभु। जसरी प्रभु हामी यो वचनमा रहेर अध्ययन गर्नेछौँ, हामीलाई बुझ्न तपाईँले सहायता गर्नुहोस्। येशूको नाममा आमेन। श्रोताहरू, पावलले विवाह विच्छेद गरेकाहरूलाई यसरी लेखेका छन्, तर कसैले विवाह विच्छेद गरिहाले त्यसले विवाह नगरी बसोस् वा मिलापमा रहोस्, तर कसैले विवाह विच्छेद पछि विवाह गरेमा त्यो व्यभिचारी ठहरिनेछ। पहिलो कुरन्थी 7:11। यीशुले भन्नुभयो, तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारण बाहेक अरू कारणले त्याग गर्ला त्यसले उसलाई व्यभिचारी नै तुल्याउँछ, र जसले त्याग गरिएकी स्त्रीसँग विवाह गर्ला त्यसले व्यभिचार गर्नेछ। मर्कुस 10:12 र मत्ती 5:32। यसरी वचनले स्पष्ट गरी विवाह विच्छेद गरेपछि अर्को विवाह गर्ने अनुमति दिँदैन, तर सकभर उसले पत्नीसँग विवाह विच्छेद गरिहाले पनि मिलापमा रहनुपर्छ। सामाजिक विडम्बना नै भनौं, धेरै मानिसहरू विवाह विच्छेद गरेको केही समयमै अर्को विवाह गरेर बसेका छन् भने कतिले चाहिँ अर्की स्त्रीसँग नाजायज सम्बन्धको कारण पहिली पत्नीलाई छोडपत्र गरिदिएका छन्। धेरै विवाहितहरूले पर स्त्रीसँगको गैर सम्बन्धको कारण आफ्नी पत्नीलाई बिना कारण विवाह विच्छेद गरेर अर्को विवाह गरेका घटनाहरू पनि धेरै छन् भने धेरैले छोडपत्र गरेको धेरै वर्षपछि पुनः मिलेर बसेका घटनाहरू पनि यथेष्ट पाइन्छ। अब हेरौं, कसरी अनैतिकताको कारणले विवाह विच्छेद भएको भए पुनर्विवाह गर्न सकिन्छ। यसले स्पष्ट गर्नुभयो कि कुनै पनि पति या पत्नी मध्ये कुनै एकजनाले परपुरुष या स्त्री प्रति यौन सम्बन्धद्वारा व्यभिचार गरेमा मात्र विवाह विच्छेद गर्न सकिन्छ भनेर मत्ती 5:32 र 19:9 लेखिएको छ। तर उसले पुनः अर्को विवाह गर्न सक्छ कि सक्दैन भन्ने कुरा स्पष्ट लेखिएको छैन। तर व्यभिचारको कारण उनीहरूको वैवाहिक करार तोडिन्छ। अब व्यभिचारमा संलग्न नहुने पुरुष या स्त्री चाहिँ स्वतन्त्र हुन्छ। यस प्रकारका धेरै विवाहहरू नेपालमा भएका छन्। जस्तै पत्नी परपुरुषसँग सम्बन्ध राखी उसीसँग विवाह गरी गएको कारण पुरुषले पनि फेरि अर्को विवाह गरेको पाइन्छ। यस सम्बन्धी वचन मौन रहेको कारण मण्डलीले यसलाई आआफ्नै प्रकारले अभ्यास गर्दै आइरहेको छ। तर हामीले माथि नै पनि र अहिले पनि उल्लेख गरिसक्यौं कि पति या पत्नी बीच कुनै एकले व्यभिचार गरेमा सकभर सक्छन् भने क्षमा र पश्चातापको मार्गबाट अझैसँगै रहन सक्ने असल हो। विवाह विच्छेद गर्नै पर्छ भन्ने छैन। यस्तो अवस्थामा छोडपत्र अनिवार्य नै होइन। अझ पनि परमेश्वर चाहनुहुन्छ कि एकले अर्कोलाई ग्रहण गर्न सके असल हुन्छ। नेपालमा धेरै उदाहरणहरू छन् जहाँ पत्नीले या पतिले पर स्त्रीसँग नाजायज गलत सम्बन्ध राखे पनि पश्चाताप र क्षमा मागेर पुनः कहिले नदोहोर्याउने प्रतिबद्धताको साथ सँगै रहने निर्णय गरेका छन्। अब हेरौं, मृत्युपछि विवाह पुनर्विवाहको विषय। विवाहित पति या पत्नी मध्ये कुनै एकको मृत्यु भएमा जीवित चाहिँले पुनर्विवाह गर्न सक्छ, कारण मृत्युले अब दुई मध्ये एकलाई अलग गरेको कारण जीवित चाहिँ पुनर्विवाह गर्न स्वतन्त्र हुन्छ। तर अनिवार्य रूपमा पुनर्विवाह गर्नै पर्छ भन्ने धर्मशास्त्रीय शिक्षा भने होइन। विवाह विच्छेद गर्नेहरूले गर्नेहरूलाई परमेश्वरले क्षमा दिनुहुन्छ कि दिनुहुन्न, आउनुहोस् यसबारे जानु। परमेश्वरले विवाह विच्छेदको पुनर्विवाहलाई इन्कार गर्नुभएको छ कि यसो हुनुको कारण विवाह विच्छेद क्षमा दिन नसक्ने पाप भएको कारण हो या त उहाँले विवाह विच्छेद गरेकाहरूलाई दण्ड दिनको लागि? माथिका यी दुवै कारणले परमेश्वरले विवाह विच्छेद पछि विवाह गर्न बन्देज गर्नुभएको होइन। एन्ड्रुज कर्निक लेख्नुहुन्छ, विवाह विच्छेद पछि पुनर्विवाह गर्न बन्देज गरिएको कारण चाहिँ विवाह विच्छेदको बनावट अर्थात स्वभावको कारणले नभएर विवाहको बनावटको कारणले हो। परमेश्वरको दृष्टिमा एकपटक विवाह गरिसकेपछि मृत्युले बाहेक उनीहरूको विवाह कसैले र कुनै कुराले अन्त्य गर्न सक्दैन। यद्यपि कानूनी दृष्टिकोणले यो विवाह अन्त्य भएको हुन्छ, यसै कारण पनि विवाह विच्छेद पछि पुनर्विवाह गर्नु व्यभिचार हो। मर्कुस 10:11 वचन स्पष्ट बताउँछ कि परमेश्वरले विवाह विच्छेदलाई घृणा गर्नुहुन्छ। मलाकी 2:16 त्यसो भए कि परमेश्वरले विवाह विच्छेद गरेकाहरूलाई पनि घृणा गर्नुहुन्छ? जब दुईले मिलेर विवाह गर्छन् परमेश्वर त्यसको साक्षी मात्र हुनुहुन्न तर उहाँ दुवैको अभिभावक पनि हुनुहुन्छ, किनकि पहिलो विवाहमा परमेश्वरले नै अभिभावकको रूपमा हवालाई आदमको अघि लिएर आउनु भएको थियो। जब विवाह विच्छेद हुन्छ त्यसले परमेश्वर पिताको हृदयलाई चोट पुर्याउँछ। यसै कारण पनि यीशुले स्पष्ट भन्नुभयो, जसलाई परमेश्वरले जोड्नु भएको छ तिनीहरूलाई कसैले नछुट्याओस्। मर्कुस 10:9 जसले विवाह विच्छेद गरेका छन् निश्चय नै तिनीहरूले परमेश्वरको अघि पश्चाताप गर्नुपर्छ, पश्चाताप गरी पापलाई त्याग्नुपर्छ र विवाह विच्छेद गलत हो भनी स्वीकार गर्नुपर्छ, किनकि यो परमेश्वर र आफ्नो जीवन साथीको विरुद्धमा पाप हो। जब हामी पश्चाताप गर्दछौ तब परमेश्वरले हामीलाई धुनुहुन्छ र पवित्र पार्नुहुन्छ। त्यस्तो कुनै पाप छैन जो परमेश्वरले क्षमा गर्न सक्नुहुन्न। जब हामी पश्चाताप गर्दछौ अनि परमेश्वरले हामीलाई धुनुहुन्छ तब के हामीलाई परमेश्वरले दोस्रो विवाह गर्ने मौका दिनुहुन्न र? परमेश्वरले क्षमा दिनुहुन्छ भन्ने बित्तिकै परमेश्वरले हामीलाई दोस्रो विवाहको मौका दिनुहुन्छ भन्ने होइन। उहाँको अघि एकपटक विवाह गरिसकेपछि हामी विवाहित नै हौ। विश्वासीले विवाह विच्छेद गरिहालेमा तुरन्तै अर्को विवाह गर्ने अनुमति वचनले हामीलाई दिँदैन। उहाँको दृष्टिमा ऊ विवाहित भएको नाताले पनि परमेश्वरले उसलाई पुनः विवाह गर्ने मौका दिनुहुन्न। क्षमा कठिन कार्य हो तर दोस्रो विवाह त्यसको प्रत्युत्तर होइन। पश्चातापको समयमा तपाईँले आफूले छोडेको जीवन साथीलाई स्मरण गर्नुहोस् जसको विषयमा तपाईँको कस्तो अनुभव छ अनि परमेश्वरको उत्तर पर्खनुहोस्। मेरो जीवन साथीले अर्को विवाह गरे कि अब अर्को विवाह गर्न सक्छु? एन्ड्रु कोर्निस भन्नुहुन्छ, ती दुवै मध्ये कुनै एकले व्यभिचार गरे पनि दुवै सबर मिलेर बस्नु, तर दुई मध्ये एउटाले व्यभिचार गरेर गएमा पनि अर्को चाहिँलाई फेरि अर्को विवाह गर्ने उत्साह बचाउने दिँदैन, कारण ऊ अझै पनि परमेश्वरको दृष्टिमा विवाहित नै हो। अब हेरौं विवाह विधवाहरूको सम्बन्धमा वचनले के भन्छ। तर कहिले काहीँ मानिसहरूले यो पनि प्रश्न गरेका छन्, किन पुरुषहरूलाई मात्र पुनर्विवाह गर्न उत्साह दिइन्छ र विधवा स्त्रीहरूलाई चाहिँ विवाह गर्न प्रोत्साहन दिन्न? यो सामाजिक भेदभाव हो, तर चाहेमा दुवैले विवाह गर्न सक्छ। पावलले तिमोथीलाई लेखेको पहिलो पत्रमा विधवाहरूको सम्बन्धमा स्पष्ट गरी यसरी लेखेका छन्, कम उमेरका विधवाहरूको नाम विधवाको सूचीमा नलेख, किनकि जब तिनीहरूको काम बासनाले तिनीहरूलाई ख्रिस्टबाट टाढा लान्छ तब तिनीहरूले विवाह गर्ने इच्छा गर्छन्। यसकारण कम उमेरका विधवाहरूले विवाह गरून्, छोराछोरी पाउन्, घरबार सम्हालुन् र विरोधीहरूलाई हाम्रो बदनाम गर्ने मौका नदेऊ भन्ने म चाहन्छु। पहिलो तिमोथी 5:11-14 पतिको मृत्युपछि एकल महिला अर्थात विधवा पत्नीको मृत्युपछि विधुरहरू स्वतन्त्र हुन्छ, तसर्थ उनीहरूले चाहेमा पुनर्विवाह गर्न सक्छ, जसको निम्ति उनीहरूले सबैभन्दा पहिले आफ्नो परिवारसँग पनि विवाह गर्ने बारेमा सल्लाह गर्न सक्छन्। छोराछोरीहरू पाका भएमा उनीहरूसँग पनि सल्लाह लिनु असल हुन्छ। तपाईँ मण्डलीको अगुवा हुनुहुन्छ भने सगभर अगुवाहरूको विचार पनि लिनु असल हुन्छ। नेपाली मण्डलीको परिप्रेक्ष्यलाई हेर्दा 71 वर्षसम्मका एकजना अगुवाले पत्नीको मृत्युपछि पुनर्विवाह गर्नुभएको छ, जबकि उहाँका नाति पनाती भइसकेका थिए। नेपालको कानूनले स्त्रीहरूले पुनर्विवाह गर्न पाउने अधिकार दिएको छ। वचनले विशेष गरी एकल महिला अर्थात विधवाहरूलाई पनि विवाह गर्ने अनुमति दिएको छ, तर उनले चाहेमा विवाह नगरी बस्नु उनको व्यक्तिगत निर्णय। मण्डलले यस विषयमा स्पष्ट धारणा लिनु आवश्यक छ। अन्तमा हामीले हेर्नेछौ अगुवाहरूको विषयमा वचनले के भन्दछ। अगुवाहरूको सम्बन्धमा वचनले स्पष्ट लेखेको छ कि उनीहरूको एउटै पत्नी या पति हुनुपर्दछ, जसको विषयमा पहिलो तिमोथी 3:2 यसलाई प्रश्नसँग लेखेको छ। यसले अगुवा विवाहको सम्बन्धमा विश्वासयोग्य हुनुपर्छ भन्ने दर्शाउँछ। बहुपत्नी भएका अगुवाहरूको सम्बन्धमा पनि स्पष्ट छ कि उनीहरूले अगुवाको काम नगरेको उत्तम हो। प्रश्न उठ्न सक्छ कि विश्वास गर्नुभन्दा पहिले नै बहुविवाह गरेको भए के गर्ने त? यो गम्भीर प्रश्न हो। नेपालको मण्डली इतिहासमा छोटो र कलिलो भएको कारण पनि नेपालमा परमेश्वरले त्यस्ता धेरै अगुवाहरूलाई पनि सुसमाचारको कार्यमा प्रयोग गर्नुभयो। ती दिनका मण्डलीहरूमा अगुवाई गर्ने मानिसहरू पनि प्रशस्त थिएन, जस अनुसार मण्डलीले बहुविवाह गरेका व्यक्तिहरूलाई पनि अगुवाको सेवाको निम्ति स्वीकार गर्नुपर्ने बाध्यता र अवस्था नै थियो। तर बिस्तारै मण्डलीहरूले यी कुराहरूलाई बुझेका छन् र मण्डलीहरूमा बहुविवाह गरेर पनि अगुवाको पद सम्हाल्नु भएकाहरूले आउने पिढीलाई सेवा सुम्पदै आएका छन्, जुन असल पद छ। हामी विश्वस्त बनौ कि आउने दिनहरूमा मण्डलीहरूले धर्मशास्त्रीय शिक्षा अनुसार एक पति या पत्नी भएकाहरूलाई मात्र मण्डलीको अगुवामा चुन्नेछन्। बहुविवाह गरेर पनि अगुवाको भूमिका निर्वाह गरेकाहरूलाई जबरजस्ती गरेर मण्डलीबाट निकाल्न मिल्दैन, तर उनीहरूलाई सम्मान गर्नु अति आवश्यक हुन्छ। समयसँगै अब सेवा हस्तान्तरण गर्नु र धर्मशास्त्रीय ढाँचा अनुसारको एकमात्र पति पत्नी या पति भएका व्यक्तिलाई अगुवाको सेवा सुम्पनु उत्तम हुनेछ। आमेन। श्रोताहरू, के अवस्थाहरूमा बाहेक परमेश्वरको वचनले बहुविवाहलाई कदापि प्रोत्साहन गरेको देख्दै, तसर्थ यी शिक्षा र अभ्यासदेखि आफू आफ्नो परिवार र मण्डलीलाई टाढे राखौं भन्दै आजको यस महत्वपूर्ण कार्यक्रमबाट म बिदा लिन चाहन्छु। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई भरपूर रूपमा आशिष दिनुभएको होस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, यतिन्जेल तपाईँ सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। हामी आशा गर्दछौँ कार्यक्रमले यहाँहरूको जीवनमा प्रभु येशूको ज्योतिको अगुवाई चाहनाको विकास गर्न सफल भएको होस् भने, अनि यी अस्थिर समयहरूमा पनि प्रेम र भाइचाराको जीवन व्यतीत गर्न परम प्रभुको अगुवाई यहाँहरूको जीवनमा प्रशस्त भएको होस् भने कामना र प्रार्थना गर्दछौ। कार्यक्रम सुन्नको निम्ति आफ्नो अमूल्य समय दिनुभएकोमा हामी हार्दिक कृतज्ञता पनि जाहेर गर्दछौ र सम्झना गराउन चाहन्छौ हाम्रो सम्पर्क विवरण, जुन यस प्रकार रहेको छ। इमेल आईडी newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल, र हाम्रो सम्पर्क नम्बर 9800823326। हवस् त, आजको निम्ति हामीलाई बिदा दिनुहोस्। भोलि फेरि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ नमस्कार।

0: नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
3: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
4: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
2: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
3: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
4: फोन नम्बर 40225444
2: र 40225742 40225742।
5: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
6: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।

जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 MHz सुनेर बसिरहनु भएका सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रम अगापे प्रेममा। आदरणीय श्रोता, कार्यक्रम अगापे प्रेम लिएर म प्रस्तुता इसाक राई उपस्थित भइसकेको छु। अबको आधा घण्टा म तपाईँलाई हृदयदेखि साथ दिनेछु र तपाईँले पनि मलाई ध्यानपूर्वक सुनेर साथ दिनुपर्ने हुनेछ। अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण संगीत पश्चात म तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, हामीले सबैले प्रेम शब्द धेरै पटक सुनेका छौं र महसुस गरेका छौं। ग्रीक भाषामा प्रेमका विभिन्न रूपहरू छन्, जस्तै एरोस, आकर्षक प्रेम, फिलिया, मित्रताको प्रेम। तर आज हामी बुझ्न जाँदैछौ अगापे प्रेम। अगापे प्रेम जुन निस्वार्थ, बिना शर्त र सबैभन्दा उच्च कोटीको प्रेम हो। अगापे भनेको यस्तो प्रेम हो जुन प्रेमले बदलामा केही पनि आशा गर्दैन। यो त्यस्तो प्रेम होइन जुन परिस्थिति अनुसार बदलिन्छ। यो गल्ती हुँदा पनि क्षमा गर्ने र अरूको भलाइलाई आफ्नो स्वार्थ भन्दा माथि राख्ने प्रेम हो। यो मानिसको सीमित स्वार्थ भन्दा धेरै माथि हुन्छ। यो संसारमा हामी धेरै कुराको पछि लाग्छौ, सफलता, धन र सम्मान। तर यदि हामीले हाम्रो जीवनमा अगापे प्रेमलाई अप्नाउन सक्यौं भने हाम्रो समाज र हाम्रा सम्बन्धहरू कति सुन्दर हुन्थ्यो होला। साँचो प्रेम नै जीवनको वास्तविक आधार हो। हामीले पनि हाम्रा वरिपरिका मानिसहरूलाई अगापे प्रेम जस्तै निस्वार्थ प्रेम गर्नुपर्छ। बाइबल धर्मशास्त्रको यसायाको पुस्तक 54 अध्यायको 10 पदमा यसरी लेखिएको छ, पर्वतहरू हल्लाइए र डाँडाहरू हटाइए तापनि तेरो निम्ति मेरो अटुट प्रेम हटाइने छैन, न त मेरो शान्तिको करार भङ्ग हुनेछ, तलाई कृपा गर्नुहुने परमप्रभु भन्नुहुन्छ। श्रोता मित्र, यो संसारमा सबै कुरा परिवर्तनशील छ। मानिसको विचार बदलिन्छ, परिस्थिति बदलिन्छ र कहिलेकाहीँ त हामीले भरोसा गरेका नजिकका मानिसहरू पनि बदलिन्छन्। तर आजको वचनले भन्दछ, यदि संसारका ठूला ठूला पर्वत र डाँडाहरू आफ्नो ठाउँबाट हल्लिएर हटेर गए तापनि परमेश्वरको प्रेम हामीबाट कहिल्यै पनि हट्ने छैन। यहाँ दुईवटा महत्वपूर्ण कुराहरू भनिएका छन्। एउटा हो अटुट प्रेम र अर्को शान्तिको करार। अटुट प्रेम, यसको अर्थ परमेश्वरको प्रेम सधैँ स्थिर रहन्छ। हामी जस्तो सुकै कठिन परिस्थिति वा समस्यामा भए पनि उहाँको प्रेम कहिल्यै पनि घट्दैन। शान्तिको करार, परमेश्वरले हामीसँग शान्ति कायम राख्ने प्रतिज्ञा गर्नुभएको छ। यो यस्तो शान्ति हो जुन संसारले दिन सक्दैन। तपाईँ आज जुनसुकै परिस्थितिबाट गुज्रिरहनु भएको भए तापनि नडराउनुहोस्। पहाड जस्ता ठूला समस्याहरू अघि उभिए पनि तपाईँलाई सम्हाल्ने सृष्टिकर्ता परमेश्वरको कृपा र प्रेम अटल छ। उहाँको करार कहिल्यै टल्दैन।

यो अर्थपूर्ण हृदय स्पर्शी गीत पश्चात तपाईँलाई म फेरि पनि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। पहिलो कोरिन्थी 13 अध्यायमा पाउल लेख्छन्, मैले मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोले तापनि ममा प्रेम छैन भने म हल्ला मचाउने घण्टा र झ्याइझ्याइ गर्ने झ्याली मात्र हुन्छु। एउटा व्यक्तिसँग धेरै गुणहरू हुन सक्दछ, तापनि त्यस व्यक्तिमा प्रेम चाहिँ छैन भने ऊ केही पनि होइन। एउटा व्यक्तिले आफ्नो सारा सम्पत्ति बाढी दियो र आफ्नो शरीर जलाउनलाई दिइहाल्यो भने उसमा प्रेम चाहिँ छैन भने उसलाई केही लाभ हुँदैन। वचनले भन्दछ प्रेम सहनशील हुन्छ र दयालु हुन्छ, प्रेमले दाह गर्दैन न सेखी गर्छ, प्रेम हट्ठी हुँदैन न ढिट हुन्छ, प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन, प्रेम खराबीमा प्रसन्न हुँदैन तर ठिक कुरामा रमाउँदछ, प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ, प्रेमको कहिल्यै अन्त्य हुँदैन, प्रेम सधैँ क्रियाशील हुन्छ। बोलीले मात्रै हामी मानिसलाई प्रेम गर्न सक्दैनौ, हामीले गर्ने प्रेम व्यवहारमा झल्किनु पर्छ। प्रेमले सधैँ अरूको भलाइ चाहन्छ। संसारले दिने प्रेम र परमेश्वरले दिनुहुने प्रेममा आकाश पातालको फरक पाउन सकिन्छ। संसारको प्रेममा तिमीले मलाई प्रेम गर्यो भने मात्रै म तिमीलाई प्रेम गर्छु भन्ने कुरा हुन्छ भने परमेश्वरको प्रेम चाहिँ हामीले उहाँलाई प्रेम गर्छौ कि गर्दैनौ भन्ने कुरामा आधारित हुँदैन। परमेश्वरको वचन रोमी 5:8 पदमा यस्तो लेखिएको छ, तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।

0: यो अर्थपूर्ण संगीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, प्रेममा स्वार्थ हुँदैन। जब येशु ख्रिस्टले आफ्नो प्राण क्रुसमा बलि गर्नुभयो, उहाँले आफ्नो स्वार्थ खोज्नु भएन, तर उहाँले पिताको इच्छा खोज्नुभयो। मानव जातिको हितमा उहाँ मर्नुभयो। प्रभु येशूले योहन्ना 15:13 भन्नुभयो, आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनु भन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। र उहाँले आफ्नो प्राण क्रुसमा अर्पण गरेर आफूले भन्नुभएको कुरा प्रमाणित पनि गरिदिनु भयो। पहिलो योहन्ना 4:16 यस्तै लेखिएको छ, परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ र परमेश्वर उसमा रहनुहुन्छ। परमेश्वरको स्वभाव मात्रै प्रेम होइन, अथवा प्रेम उहाँको कार्य मात्रै होइन, तर उहाँ स्वयं नै प्रेम हुनुहुन्छ। तसर्थ उहाँले जे गर्नुहुन्छ त्यो प्रेममा नै गर्नुहुन्छ। उहाँको प्रेमको छडी पनि आनन्ददायक हुन्छ, किनभने त्यसले हामीलाई नाशमा जान नदी जीवनतिर डोर्याउँछ। परमेश्वर प्रेम हुनुहुन्छ, तर उहाँले आवश्यक परेको खण्डमा अनुशासनको छडी पनि चलाउनुहुन्छ, र त्यो हामीलाई सुधार गर्न र सही मार्गमा डोर्याउनको लागि हुँदछ। श्रोता मित्र, अय्युब 5:17-18 अय्युब यसो भन्दछन्, त्यो मानिस धन्यको हो जसलाई परमेश्वरले चेताउनुहुन्छ, यसकारण सर्वशक्तिमानको अनुशासनलाई इन्कार नगर, किनभने उहाँले चोट पार्नुहुन्छ तर उहाँले पट्टी बाँध्नुहुन्छ, उहाँले चोट पार्नुहुन्छ तर उहाँको हातले निको पनि पार्नुहुन्छ। यहाँबाट हामी यो निष्कर्ष निकाल्न सक्छौ कि जसलाई प्रभुले प्रेम गर्नुहुन्छ त्यसलाई उहाँले अनुशासन गर्नुहुन्छ। उहाँले अनुशासन गर्नुहुँदा चोट लाग्न सक्छ, तर त्यो चोटले हामीलाई खराबी गर्दैन, तर त्यसले हामीलाई परमेश्वरको महिमाको अझै नजिक लाने काम गर्दछ। उहाँले हामीलाई चोट मात्रै पार्नुहुन्न, तर उहाँले हामीलाई पूर्ण रूपमा निको पनि पार्नुहुन्छ। उहाँले पार्नुभएको चोट कसैले निको पार्न सक्दैन, र उहाँले निको पार्नुभएको चोटलाई फेरि कसैले चोट पार्न पनि सक्दैन। परमेश्वर महान र प्रेमिलो हुनुहुन्छ भन्ने कुराको पुष्टि पनि यसैबाट हुँदछ। परमेश्वरको प्रेम उद्वेगको छ। श्रोता मित्र, तपाईँको जीवनमा परमेश्वरको प्रेमको लौरो पर्दा नआतिनुहोस्, उहाँको प्रेममा शंका नगर्नुहोस्, पर एउटा बालक आफ्नी आमाको काखमा आनन्दले मस्त निदाइजै उहाँमा नै ढुक्क हुनुहोस्। आफ्नो जीवनमा समस्या आइपर्दा प्रभु के तपाईँ मलाई प्रेम गर्नुहुन्न भनेर नसोध्नुहोस्। त्यो समस्याबाट पनि प्रभुले तपाईँलाई उहाँले चाहनु भए अनुसारको व्यक्ति बनाउँदै हुनुहुन्छ भन्ने कुरामा तपाईँ आश्वस्त हुनुहोस्, प्रभुमा विश्वास गर्नुहोस्। बरु उहाँको प्रेमको वर्णन गर्नुहोस्। उहाँले हामीलाई दिनुभएको मुक्ति र अनन्त जीवनको लागि उहाँलाई धन्यवाद दिनुहोस्। परमेश्वरले तपाईँलाई कहिल्यै पनि प्रेम गर्न छोड्नुहुने छैन। उहाँको प्रेम हाम्रो असल काममा अथवा हाम्रो आत्मिक जीवनमा भएको उन्नति वा वृद्धिमा आधारित छैन। त भनौँ भने हामीले कतिको राम्रो काम गर्छौ, कतिको हामी आफैलाई बाहिरबाट राम्रो देखाउन सक्छ, कुनै पनि बाहिरी कुराहरूमा उहाँको प्रेम कहिले पनि आधारित हुँदैन। उहाँले त्यो आधारमा हामीलाई उहाँले प्रेम गर्नुहुने होइन, तर उहाँले हामीलाई सधैँ अविरल एक समान प्रेम गरि नै रहनुहुन्छ, किनभने उहाँ हाम्रो अब्बा पिता हुनुहुन्छ, अनि हामी उहाँका पुत्र ख्रिस्ट येशूमा उहाँका छोराछोरी भएका छौ। हामी उहाँका प्रिय सन्तान हौ। परमेश्वरले तपाईँलाई सधैँ प्रेम गर्नुहुन्छ, र यो कुरा चाहिँ हामीले कहिले पनि बिर्सन हुँदैन। म आशा गर्दछु तपाईँले आजको यो कार्यक्रम सुनेर पक्कै पनि आशिषित हुनुभएको छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै कार्यक्रमप्रति सल्लाह, सुझाव र प्रतिक्रिया भए हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो सम्पर्क नम्बर रहेको छ 98031-03-89, र हाम्रो इमेल एड्रेस रहेको छ isakrai0100@gmail.com। अब भने अर्को हप्ता भेट्ने वाचा गर्दै प्राविधिक मित्रलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता इसाक राई पनि बिदा हुन चाहन्छु। धन्यवाद। जय मसीह। तपाईँको दिन आशिषमय रहोस्।
1: के गर्नु भएको?
2: औषधी हालेको
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् भाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गायक अब्राम राय तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: यीशुले तपाईँलाई जहाँ पठाउनुहुन्छ त्यहाँ जाने छनोट गर्नुहोस्। जय मसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 17 यहाँलाई स्वागत छ। धेरै क्रिश्चियनहरूले आफ्नो क्रिश्चियन सेवकाय निर्धारण गर्न आफ्नै संवैधानिक तर्क प्रयोग गर्छन्, तर बाइबलले हामीलाई कहिले त्यस्तो गर्न सिकाउँदैन। अरूले आफ्नो पास्टर वा कुनै अन्य क्रिश्चियन अगुवालाई आफ्नो सेवकायको बोलावट निर्धारण गर्न दिँदछन्। यो पनि धर्मशास्त्रले हामीलाई क्रिस्टको शरीरभित्र काम गर्न कसरी मार्गदर्शन गर्छ भन्ने कुरासँग मेल खाँदैन। एफिसीको पुस्तक 1:21 सबै शासन र अधिकार र शक्ति र राज्यमाथि र यस युगका मात्र होइन तर आउने युगका पनि जति नाउँ छन् ती सबैमाथि उहाँलाई राख्नुभयो। उहाँको पुनरुत्थानको समयमा यीशु ख्रीष्टलाई यो संसारसँग सम्बन्धित सबै कुराहरूमा पूर्ण अधिकार र शक्ति दिने परमेश्वरको निर्णय थियो। एफिसीको पुस्तक 1:22 र परमेश्वरले सबै कुरा उहाँका पाउँ मुनि राखिदिनुभयो र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो। प्रिय श्रोता, चर्चभित्र सेवाहरू तोक्ने सन्दर्भमा परमेश्वरले विशेष गरी यीशुलाई यो जिम्मेवारी दिनुहुन्छ र साँचो सेवा गर्न चाहने प्रत्येक क्रिश्चियनको कर्तव्य हो कि उसले आफूलाई यीशुको अधिकारको अधीनमा समर्पण गर्नुपर्छ। तपाईँको बोलावट तपाईँले निर्णय गर्ने कुरा होइन वा अरू कसैले तपाईँलाई दिने कुरा होइन, यो यीशु ख्रीष्टबाट आएको हो। एफिसीको पुस्तक 1:23 जुन मण्डली उहाँको शरीर उहाँको पूर्णता हो र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ। परमेश्वरको योजना अनुसार ख्रीष्टको शरीरले कसरी काम गर्छ भन्ने सुन्दरता म तपाईँहरूसँग बाँड्न चाहन्छु। हामी प्रत्येकले व्यक्तिगत रूपमा येशूलाई हाम्रो प्रभुको रूपमा समर्पण गर्नुपर्छ। हामीले उहाँको आवाज सुन्नुपर्छ र हाम्रो जीवनको लागि उहाँको योजना पालना गर्नुपर्छ। जब हामी आज्ञाकारी हुन्छौ, येशूले सबै क्रिश्चियनहरूलाई एक टोलीको रूपमा मिलेर काम गर्न सक्षम बनाउनुहुन्छ। प्रत्येक व्यक्तिले सेवकाई प्रभावकारी बनाउन आवश्यक भूमिका पूरा गर्दछ। 1 कोरिन्थीको पुस्तक 1:9-10 परमेश्वर विश्वास योग्य हुनुहुन्छ जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टको संगतिमा तिमीहरू बोलायो। अब भाइ हो हाम्रा प्रभु यीशु ख्रीष्टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु कि तिमीहरू सबै एकअर्कासँग सहमत हो र तिमीहरूको माझमा केही फुट नहोस्, तर तिमीहरू एकै मन र एकै विचारका हो। जब हामी प्रत्येकले व्यक्तिगत रूपमा यीशुले हामीलाई दिनुभएको मिशन पूरा गरिरहेका हुन्छौं, तब हामी विभिन्न समूहहरूमा विभाजित हुने छैनौ। हामी एक अर्कासँग मिलेर परमेश्वरको सेवा गरिरहेका हुनेछौ। प्रेरितको पुस्तक 2:46 तिनीहरू एकै मनका भए मन्दिरमा एकसाथ उपस्थित हुन्थे र घर घरमा रोटी भाँच्थे र तिनीहरू खुशी र शुद्ध हृदयले मिलिजुली खान्थे। यो ख्रीष्टको शरीरको लागि परमेश्वरको योजना हो। हामी एकतामा मिलेर काम गरौं। यीशु ख्रीष्टलाई हाम्रो प्रभुको रूपमा सेवा गरेर साझा उद्देश्य बाँडौं। कलोसीको पुस्तक 3:17 कुरा वा काममा जे गर्छौ सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु यीशुको नाममा गर। यो परमेश्वरको आज्ञा हो। हाम्रो सबै वचन र कार्यहरू हाम्रा प्रभु यीशु ख्रीष्टको आज्ञाकारितामा हुनुपर्छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि फोन नम्बर 01 06-6619-460 सम्पर्क गर्न सक्नुहुनेछ। हौस् कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: आजी नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। जीवने स्याइगु थासे ध्यान बिउ। जय मसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यो जीवनिया छेन श्रृंखला भाग सात के छी सकसित न सुब्या ठौं जी छगु जीवने दुगु स्याजा या त सम्बोधन या त जुया सुना थो शारीरिक स्याचा न जुइफु वो भावनात्मक स्याचा न जुइफु यकु ई नापा जीसँग व्यवहार यापी मनुते पाखे जीसँग जुना वया सुनुभु भावनात्मक घाहे दक्ले तदङ्गु स्याचा या स्रोत ख जीसँग याबले शारीरिक स्याचा या त छु भामलागु रूपे विचार्याना एसा न धाठे यकु अवस्था दु गन स्याचा झिगु नीति सवा यु ज्यायाई छादासा स्यागुनी झिगु भौतिक मेछु जुयासुङ्गु दु धका सिके फै गुली गुली झिगु भिङ्गु जुइगु नीति ज्ञानफु उकि स्यानासुङ्गु थ्या ल्यामा धका झिस विचायाना ज्याया मागुदु उदाहरणयो लागि गथेकी छिगुला च्यानासुङ्गु मिया लिक्क तल धासा छिगुला तुरुन्तै तापक्क यङ्की छि छ्या थथे यानगु धासा मि याना छिगु लाते पुना वै अले स्याना सुङ्गु मि छु कथन स्याचा मचासा मि यक्कु लिक्क ला तया तै एन तया तल धासा ठुकी तस्क घापा जुइफु मेगु उदाहरण छिगु मे संक्रमणया कारण छि त स्याना चङ्गु महसुस याएन फु थगु स्याचा या कारण छिगु मे संक्रमण जुया चुङ्गु थासे बालक सोया सचेत जुइ अले संक्रमण पाखे छुटकारा जुइ त मागु पला याके त प्रेरित जुइ छादासा छि त आ स्याचा महसुस या ए मास्ति मव अले छि त स्याचा मधुगु संक्रमण जुगु खसा संक्रमण यु यकु ई तक्क मतलब याई मखु थुके छिगु मया त तदङ्गु नोक्सानी आफु यक्कु हे जुगु संक्रमणयु कारण छिगु महब लिकाया छे मालिगु जुइफु छि महसुस याना चुङ्गु पीडा या त संकेत थे बिचाया वो स्यागु कारण या त सम्बोधन याय त थुके छि त सता चुङ्गु दु उकि स्यागु मध्या उनीमा धका भावनात्मक पीडा न अथे हे ज्या याई गुबले छि त त वै निराश जुई याकचा जुई दुख जुई उदास जुई व डिप्रेसने महसुस जुई ठोस हगु संकेत ख कि छिके छु भावनात्मक समस्या दु गुकिया त छि सम्बोधन न्यायमा अले छि थुकिया त व्यवस्था याइगु लेया दिल धासा थो मध्या उनी मुखु वास्तवे थो झन बामलाना वनिगु सम्भावना दु छि थुकिया त सम्बोधन याय त पला मन्याको तले झिगु नुग व हृदयके दुने छुङ्गु भावनात्मक आघात या त गथेना समाधान याएगो भजन सच्ची व पीस नेगु अध्याय यो सुङ्गु पदे तया त गुदु वेकल नुग क्वातु पिन्त ल्याका दि अले इमगु घाले पट्टी चिना दि परमेश्वर छम जक्क ख छिगु टुटे जुगु नुग या त ल्याके फुम वेक ल्याके फुम परमेश्वर हे ख छित यागु हे भावनात्मक पीडा महसुस जुया सुन धासा परमेश्वर के छगु समाधान डु गुकि ठुकिया त लङ्की मत्तिया पुस्तक झिन्छगु अध्याय निचाको पदके धया त गुदु कु कुबिया त्यानु सापी फुकमा जिथ्या चासु लङ्क वा भि छिम त आराम बि थो छित यसु भ्युगु बुना पौख प्रार्थना वेक या त मालेगु ल्यादिस अले छिगु दुने महसुस याइगु दक्को पीडा वेक या नाप व्याख्या याना दिस अले छिद मासा वया न्होने खोबिहाक हुँ वेकल छिगु लुए ल्याके त न केनाबी एर्मिया झिन्याको अध्याय झिन्खुगु पदे धाटकुडो छिगु वचन वोबले झि उपी वचन नयाँ छिगु वचन याना झित न्याइपुल अलि झिगु नुगले लस्ता भेबुल हे दक्को शक्ति दुम परम प्रभु परमेश्वर मनु देश जित छिकपिन मनु धाइगु छिगु भावनात्मक काया त लङ्केत गुहाली जुइगु मेगु ख धैगु परमेश्वरया वचने बियाथगु प्रतिज्ञा या त मननियागु हे ख छिगु अवस्था या त सम्बोधन याइगु बाइबले चोङगु प्रतिज्ञा माला दिस बाइबले वो पद लुमङ्का दिस थो हान हान धया दिस अले थुकी बुलुन छिगु स्यासा लनाउने भजन श्रीगु अध्यायु न्यागु पदे धया तगुदु वेकया त धैगु घौपल खया नीति जक ख वेकया दया माया मसितले दया सुने चच्छी खुमासा सुथला जित सुख दै परमेश्वरिया मतिना छिगु आत्मा दुहा वे त बिया दिस सुभ्या बिया वेकया उपस्थिति दुहा हु अले पक्का न छिगु खोबी हिले गुली हिली वो छिगु दुख आनन्दैके परिणत जी थौ वचन येना दिगुली छित परमेश्वर सुभ्याबीमा जयमसी येनामिपी छिमसा नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माइफेट जिगु विश्वासके चमकया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक

0: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
0: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्। तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
1: टाइम चेक। यति बेला रातिको 9 बज्यो।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर प्राविधिक मित्र सुजन म अब्राम उपस्थित भइसकेका छौं। तैले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा समाजले प्रेम गर्नु, परमेश्वरले हामीलाई हाम्रो मृत्युको दिनसम्म सिक्ने क्षमता साथ सृष्टि गर्नुभएको छ, जसलाई हामीले सामान्य रूपमा लिन हुँदैन। औसत तौल करिब 3 पाउन्ड वा 1.5 केजी जति हुन्छ, तापनि स्नायु विज्ञानहरूले अनुमान लगाएका छन् कि हामीसँग अर्को 30 करोड़ वर्षसम्म प्रत्येक दिनको, प्रत्येक घण्टाको, प्रत्येक सेकेण्डको केही नयाँ कुरा सिक्ने क्षमता छ। यो कुरा अद्भुत छैन त, तर त्यो भन्दा बढी छ। यो एक अचम्मको जिम्मेवारी हो। सिक्नु कुनै विलासको कुरा होइन, यो त भण्डारेपनको मामिला हो। यीशुले भन्नुभयो, तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा शक्तिले प्रेम गर्नु। हामीले प्रयोग गर्ने हाम्रो दिमागको प्रतिशत निर्धारण गर्न असम्भव छ, तर हामी सबैसँग प्रयोग नभएको सम्भाव्यता छ। तपाईँको कल्पना चाहिँ तपाईँले सपना देख्न सक्ने कुरा भन्दा धेरै सक्षम छ। तापनि जीवनको यात्रामा कतै हामी मध्ये धेरैले कल्पनाको आधारमा जिउन छोड्छौ र स्मृतिको आधारमा जिउन शुरू गर्छौ। हामी भविष्यको योजना गर्न छोड्छौ र विगतको नक्कल गर्न थाल्छौ, अनि त्यही दिन हामी बाँच्न छोड्छौ र मर्न थाल्छौ। किन? किनभने हामीले आफैलाई शिक्षा दिन छोड्छौ। आफ्नो सम्पूर्ण समाजले परमेश्वरलाई प्रेम गर्नको लागि सम्भव भएसम्म धेरै भन्दा धेरै सिक्न आफ्नो मस्तिष्कलाई अधिकतम प्रयोग गर्न आवश्यक छ। आत्मिक परिपक्वताको साँचो जाँच तपाईँले कति धेरै जान्नुहुन्छ भन्ने होइन, यो त तपाईँलाई कति धेरै थाहा छैन भन्ने कुरा थाहा पाउनु चाहिँ हो। यो भनेको परमेश्वर हामीले बुझ्नको लागि कुनै वस्तु हुनुहुन्न, तर उहाँ त आश्चर्यको स्रोत हुनुहुन्छ भन्ने वास्तविकता स्वीकार गर्नु हो। अनि आश्चर्यको त्यो पवित्र भावनाले सृष्टिकर्ता परमेश्वरलाई र उहाँको सृष्टिको बारेमा थप सिक्नको लागि पवित्र जिज्ञासा जगाउँछ। आफ्नो सम्पूर्ण समाजले परमेश्वरलाई प्रेम गर्नु भनेको आफ्नो दिमागलाई व्यवस्थित गर्नु र यसको अधिकतम प्रयोग गर्नु हो। यसको अर्थ तार्किक र सृजनात्मक रूपले सहज र विचारपूर्ण परमेश्वरलाई प्रेम गर्नु हो। इतिहासका महानता बौद्धिक व्यक्तित्वहरूले एकजना अल्बर्ट आइन्स्टाइनले यसो भनेका छन्, महत्वपूर्ण कुरा प्रश्न गर्न छोड्नु हुँदैन, जिज्ञासा कायम रहनुको आफ्नै कारण छ। जब कुनै व्यक्तिले अनन्तताको र जीवनको रहस्य अनि वास्तविकताको अद्भुत संरचनाको बारेमा विचार गर्छ, ऊ निश्चय नै चकित बन्छ। प्रत्येक दिन यो रहस्य थोरै मात्रै पनि बुझ्ने कोसिस गर्नु पर्याप्त छ। पवित्र जिज्ञासा कहिल्यै नगुमाउनुहोस्। आफ्नो प्रतिभालाई त्यति महत्व नदी आइन्स्टाइनले भनेका छन्, मसँग कुनै विशेष वरदान छैन, म त जोसिलो रूपमा जिज्ञासु मात्रै छु। बाइबलले भन्दछ, पृथ्वी र त्यसमा भएका जो जति छन् सबै परमप्रभुका हुन्, संसार त्यसमा बास गर्नेहरू सबै उहाँकै हुन्। यसकारण तपाईँको जिज्ञासा विशाल र सीमाहित हुनुपर्छ। शिक्षाको ल्याटिन शब्दको अर्थ सीमित गर्नु नभएर तन्काउनु हो। अधिकांश शैक्षिक कार्यक्रमहरू जिज्ञासाको लागि स्थान दिनको सट्टा बल जबती ज्ञान थोपर्ने काममा केन्द्रित छन्। त्यसको नतिजा हामीले केही कुरा जान्दछौ, तर हामीले सबैभन्दा महत्वपूर्ण कुरा गुमाउँछौ। सिकाइ प्रतिको प्रेम एउटा उत्कृष्ट विद्यालयको अध्ययन अनुसार उच्चतम अङ्क प्राप्त गरेर स्नातकलाई परीक्षा फल प्रकाशन भएको एक महिनापछि फेरि त्यही प्रश्नमा परीक्षा लियो। यस पटक ती सबै असफल भए। जब तपाईँ आफ्नो दिमागमा बल जस्ती त्यस्ता घुसाउने प्रयास गर्नुहुन्छ, त्यो अल्पकालीन स्मृति भन्दा पर बिरलै जान्छ, अनि त्यो निश्चित रूपमा तपाईँका आत्मामा प्रवेश गर्दैन। दुःखको कुरा, कहिले काहीँ चर्चमा हरेक हप्तामा त्यस्तै हुन्छ। यसको समाधान के हो त? तपाईँले पाउनुहुने हरेक मौकामा परमेश्वरको वचनलाई व्यवहारमा लागू गर्नु हो। यसकारण प्रभावकारी सिकाइको लागि, क्षणिक लाभको लागि वा करकापमा परेर होइन, तर साँचो आनन्द साथ सिक्नु पर्दछ। श्रोता, तपाईँले भर्खरै सुन्नुभयो कार्यक्रम अन्तरबिन्ती। अब भने कार्यक्रमबाट बिदा हुन चाहन्छु। प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम अहिलेलाई पनि बिदा हुन्छु।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

ओसवाल्ड च्याम्बर्स, सुसमाचार प्रचारक साथै शिक्षक भन्नुहुन्छ। हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई विदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि बिदा हुन्छौ। हवस् त, जय मसीह।